0: कहीँ जाम न खाजा खान
1: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
2: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
0: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 40
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
4: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्न भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसुति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ
0: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693 विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045
5: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
7: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
7: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
2: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
3: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत सम्पर्क मोबाइल नम्बर 98520907 सम्पर्क फोन नम्बर 083590726
3: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083522253 र मोबाइल नम्बर 98586 56455
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
0: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय विशाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
0: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083590827 र र मोबाइल नम्बर 9868415535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेत।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
11: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
11: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
11: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
11: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 97679044443।
12: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
13: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
12: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
13: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
12: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
13: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
12: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
13: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
14: रेडियो भेरी एफएम

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 5 गते सोमबार सन् 2026 सेप्टेम्बर 21 तारीक भदौ शुक्ल पक्षको दशमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिराहाको रेडियो समग्र 107.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै पुनर्निर्माण गर्ने तयारी बेत्रावती र स्याफ्रुबेसीमा बेली ब्रिज बनाउने काम शुरू।
0: बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
1: निर्माण क्षेत्रमा कर्जा बढ़्यो कृषिमा घट्यो बैंकको ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
0: ट्रम्पकी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू व्यापार एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
1: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित म्यान्चेस्टर युनाइटेड बराबरीमा।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीले छेदविच्छेद पारेको सड़क सम्पर्कलाई आउँदो दशैं अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। वहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। प्रवक्ता नेउपानेले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा दशैं अघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। बाढ़ीले अवरूद्ध धेरै बाटो खुलिसके, अब खोल्न बाँकी भनेको स्याफुबेसीदेखि रसुवागढ़ी खण्ड हो। यो खण्डको सड़क खुलाउनको लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट पठाइ सकिएको छ। बेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेका उहाँले बताउनुभयो। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ। स्याफ्रुबेसीमा बेली ब्रिज निर्माणको लागि डिजाइनको काम शुरू भएको छ। स्याफ्रुबेसी चिल्मी र माथिल्लो स्याफ्रुबेसीमा बेली ब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने आजको गोर्खा पत्रमा खबर छ।
5: नेपालमा आउँदो हप्ता ठूलो वर्षाको सम्भावना रहेकाले मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको र यसले ल्याउन सक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन मौसमविदहरूको आग्रह छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्ने सम्भावना छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार अण्डमान सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा भने सदरस्थानको दक्षिणतर्फ छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा ठूलो वर्षाको सम्भावना देखिएको बताउनु भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै उत्तर पश्चिमतर्फ सर्दै गएको छ। यो प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना देखिए पनि वर्षाको जोखिम कति र कुन क्षेत्रमा बढ़ी असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी भइरहेको र अवस्था थप विकसित हुँदै जाँदा आवश्यक सूचना तथा पूर्वानुमान सार्वजनिक गर्दै जाने जनाएको छ। गैराती, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अनुसार पछिल्लो 12 घण्टामा चितवनमा सबैभन्दा धेरै 41.4 मिलिमिटर वर्षा मापन भयो। यस्तै काठमाडौँ उपत्यका आसपासका ठाउँमा पनि हिजो बेलुकी पख पानी परेको छ। काभ्रे, मकवानपुर, लमजुङ, सुर्खेतमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
4: सरकारले हरित जलवायु कोषको अनुदान सहयोगमा उच्च जोखिम रहेका कोशी र गण्डकी जलाधारका चारवटा हिमतालको पानी घटाएर पूर्व सूचना प्रणाली जडान गरी जोखिम न्यूनीकरण गर्ने परियोजना शुरू गर्ने भएको छ। 50 मिलियन अमेरिकी डलर अर्थात हालको विनिमय अनुसार 7 अर्ब 67 करोड़ नेपाली रूपियाँको 7 वर्षीय परियोजनालाई ग्लोब संजीवनी नाम दिएको छ। परियोजनाबाट संवेदनशील तटीय क्षेत्रका करिब 33 लाख नागरिक लाभान्वित हुने अनुमान छ। संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको अध्ययनमा उच्च जोखिम रहेका 21 हिमताल मध्ये प्राथमिकताका आधारमा 4 हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढ़ाइएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप कार्यकारी निर्देशक राजन भट्टराईले बताउनुभयो। उहाँका अनुसार सोलुखुम्बुको लुब्लिङ छियो र होङगुड 2 मनाङको थुलागी तथा शंखुवासभाको तल्लो बरूडमा पानी घटाउने परियोजना रहेको छ। काया कैरनमा बाढ़ी प्रभावित बाल बालिकाको सुरक्षा चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घात, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी, बेत्रावती र स्याफ्रुबेसीमा बेली ब्रिज बनाउनको लागि काम शुरू, आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाहको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको गति बढ़न थालेको छ, तर निजी क्षेत्रको समग्र माग बलियो नभएकाले कर्जा विस्तारमा अझै चुनौती छ। निर्माण क्षेत्रमा कर्जा सामान्य रूपमा बढ़ेको देखिए पनि अर्को महत्वपूर्ण कृषि क्षेत्रमा भने कर्जा विस्तार घटेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा निजी क्षेत्रतर्फको कर्जा 0.4% अर्थात 23 अर्ब 58 करोड़ रूपियाँले बढ़ेको छ। यो सँगै अहिलेसम्मको कुल कर्जा 58 खर्ब 80 अर्ब 64 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो कर्जा 0.1% अर्थात 2 अर्ब 93 करोड़ रूपियाँले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा भने 2083 साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रस्तावित कर्जा 7% बढ़ेको छ, तर एक महिनाको अवधिमा कर्जाको विस्तार 0.4% सीमित हुन भनेको बैंकिङ प्रणालीमा कर्जा लगानीको गति एकदमै सुस्त हो। साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा खनिज क्षेत्रमा 3.7% र धातु वायुजन्य उत्पादन यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मरमत क्षेत्रमा 3% बढ़ेको छ। केन्द्रीय बैंकका अनुसार निर्माण क्षेत्रमा 2.1%, सेवा उद्योगमा 1.8% तथा यातायात संचार तथा सार्वजनिक सेवामा 1.2% कर्जा बढ़ेको खबर आजको कारोबार दैनिकमा छ। यसैबीच आजको कान्तिपुर दैनिकले बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर बन्दै गएको खबर छापेको छ। आयात निर्यात, राजस्व र घरजग्गा कारोबारमा देखिएका झिनो सुधारले अब अर्थतन्त्रलाई गति दिन सक्छ वा मूल्यवृद्धिको दबाव थपिएर सर्वसाधारणको दैनिकी थप कष्टकर हुन्छ शीर्षकको खबर कान्तिपुर दैनिकमा छ।
4: चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा बिजुली निर्यातबाट आमदानी बढ़ेको छ। गएको साउन र भदौमा नेपालले 10 अर्ब 17 करोड़ रूपियाँको बिजुली निर्यात गरेको हो। गएको आर्थिक वर्षको यसै अवधिमा भारत र बंगलादेशमा 8 अर्ब 88 करोड़ 19 लाख रूपियाँको बिजुली निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी दुई महिनामा 1 अर्ब 28 करोड़ 81 लाख रूपियाँ बढ़ेको बिजुली बिक्री भएको हो। समग्रमा निर्यात रकम बढ़ेको छ। साउनमा बिजुली बिक्री बापत पाउने रकमसँगै निर्यात परिमाण समेत बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 53,82,287 युनिट बिजुली निर्यात भएकोमा चालू आर्थिक वर्षको साउनमा 62,05,69,112 युनिट निर्यात भएको प्राधिकरणले बताएको छ। तर गएको आर्थिक वर्षको तुलनामा यस वर्ष भदौमा रकमका हिसाबले बिजुली निर्यात बढ़े पनि परिमाण घटेको छ। गएको वर्षको भदौमा भारत र बंगलादेशमा 59,37,510 युनिट बिजुली निर्यात भएको थियो। चालू वर्षको भदौमा 56,56,6443 युनिट मात्र निर्यात भएको प्राधिकरणको तथ्याङ्क रहेको छ।
5: भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले 17,000 बालबालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ। राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा धेरै बालबालिका बढ़ी समस्यामा परेका छन्। यसमध्ये 102 जना बालबालिकाले आमा बुबा नै गुमाएका छन्। घर परिवार गुमाएका बालबालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बालबालिकालाई
4: भएको प्राधिकरणको तथ्याङ्क रहेको छ।
5: भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले 17,000 बालबालिका प्रभाव

0: केन्द्र र होल्डिङ सेन्टरमै पुगेर बच्चाको माग हुन थालेको छ भने कतिपय बालबालिकालाई सिधै बालगृहमा पठाउने काम पनि हुन थालेको छ। बाढ़ी प्रभावित बालबालिकाहरूलाई सिधै बालगृह पठाउने वा धर्म पुत्र पुत्रीको माग गर्न मिल्छ कि मिल्दैन भनेर साथी सम्झना महर्जनले परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेलाई सोध्नु भएको छ।
1: कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन। त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ। त्यो चाहिँ गृह मन्त्रालयको विवश सम्बन्धी कानूनमा मात्रै भएन, हाम्रो बालबालिका संरक्षणका लागि छुट्टै विशेष कानून छ। हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने, अर्को हाम्रो देवाली संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसै हामीले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ, रोकिएको छ। अहिले चाहिँ हाम्रो देवाली संहितामा पनि जुन फौजदारी संहिता जो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानीय सिफारिस गरेर उसलाई सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कहिले बालबालिकाहरू पाउँदैन। अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर, नभए पनि व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। त्यसमा एउटा चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा। पहिलो उहाँहरू हामी त्यही समुदायमा गर्न खोज्छौँ, समुदाय परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधारित हेरचाह गराउने कुरा। र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको, लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने, सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने, त्यसमा हामी जान मिल्दैन। त्यो त प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ, त्यहाँ त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ। उसको कोही नभएको कुरा यकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मुजुक्का हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने स्वत केही समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसरी माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले नै आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरणमा पाल्नलाई जान सक्ने हुन्छ। त्यो पनि निर्णय गरेर पठाउन सक्छौं, त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो।
2: राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि बाल बालिकाकै प्रसंग, शरीरमा अचानक राता डाम देखिएपछि 3 वर्षीय बच्चा लिएर एक अभिभावक डाक्टर कहाँ पुगे, तर बच्चाको कुराकानी र व्यवहार देखेपछि डाक्टर रामकुमार शाहले मानसिक समस्या समेत औल्याएर औषधि दिनुभयो। किनकि बढ़ीमा 1 घण्टा हुनुपर्ने स्क्रीन टाइम 9-10 घण्टामा थियो र मोबाइल नपाए बच्चाले रूने चिच्याउने तथा अभिभावकलाई नै झम्टिने गर्थे। यस्तै समस्या देखिएपछि अर्का 5 वर्षीय बालक पनि अस्पताल पुगेका थिए। खाना खुवाउने बेलादेखि कुनै पनि काममा फकाउन अभिभावकले नै मोबाइल दिने गरेको र अरू समयमा टीभी हेर्ने बानीले उनको शारीरिक विकास उमेर अनुसार नभएको ठहर डाक्टर शाहको थियो। ती बालकको शारीरिक गतिविधि न्यून थियो भने घरका मान्छेसँग पनि धेरै नबोल्ने, साथीहरू नबनाउने, दोहोरो संवाद नगर्ने जस्ता व्यवहार थियो। पछिल्लो 5-7 वर्ष यता यस्तो समस्या थुप्रै आउन थालेको डाक्टर शाहले बताउनुभयो। बच्चालाई सानैदेखि मोबाइल र स्क्रीनको लत लागेको छ, यसले बच्चाको आँखालाई त असर गर्छ नै, अहिलेदेखि नै ढाड घाँटीको समस्या निम्त्याउँछ। उहाँले थप्नुभयो, पोस्चर अर्थात बस्ने पोजिसनको समस्या जस्ता शारीरिक मात्र होइन मानसिक समस्या पनि बढ़दै गएको छ। यसमा मुख्य दोष अभिभावकै रहेको उहाँ बताउनुहुन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 2 वर्ष मुनिका बाल बालिकाका लागि स्क्रीन टाइम 0 हुनुपर्ने र 4 वर्षसम्मका लागि बढ़ीमा 1 घण्टा मात्र स्क्रीन टाइम बनाउनुपर्ने जनाएको छ। डाक्टरहरूका अनुसार बच्चाहरूले ध्यान केन्द्रित गर्न सिक्नुपर्नेमा फोनका कारण एटेन्सन स्पानमा असर पर्छ। बाल बालिकाले सामाजिक हुन र मुहारको भाव बुझ्न पनि मानिससँग अन्तर्क्रिया गर्नुपर्छ, तर मोबाइलको बढ़दो प्रयोगले उनीहरूलाई कम भावनात्मक बनाउने विभिन्न अध्ययनहरूले देखाएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198 198।
5: हजुर, तपाईँहरू पनि

नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: Junior.
1: Extreme energy drink.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
4: लाइन भइरहेका मानिस फर्किएर गाउँलाई नै उज्यालो पार्न थालेसँगै चहल पहल बढ़ाएको छ। स्वर श्राद्ध सकिएसँगै गाउँमा लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ। सकिएपछि गाउँमै लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ भने वर्षौंदेखि लिपपोत हुन नसकेको घरमा कमेरो लगाउने सुरसारमा स्थानीय बासिन्दा पनि जुटेका छन्। दुई दशकपछि आफ्नै गाउँमा तीज मनाउन पाउँदा मन्जु मन्दिर र जानुका मैनाली लगायतका चेलीहरू खुशी भएका छन्। बसाईसराईका कारण वर्षौंदेखि टाढिएका चेलीहरू तीजको अवसरमा गाउँमा भेला भएपछि पुराना आफन्त र छिमेकीसँग भेटघाट समेत भएको छ। आफ्नै जन्मघरमा आएर यसरी चाडपर्व मनाउन पाइएला भन्ने लागेको थिएन। मन्जु मैनालीले भन्नुभयो, वर्षौंपछि गाउँका दिदीबहिनी र आफन्तसँग भेट भएर चाडपर्व मनाउन पाउँदा निकै खुशी लागेको उहाँको भनाई छ। तीजमा चेलीबेटीको पुनर्मिलन भएपछि आउँदो दशैं तिहार लोसार लगायत चाडपर्वमा पनि गाउँमै भेला हुने वातावरण बन्ने आशा स्थानीय बासिन्दामा पलाएको छ। दुई दशकपछि थुम्कामा खुशी, गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन र चीनिया उप प्रधानमन्त्री हे लिफिङ बीच हिजो न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अरू आर्थिक र रणनीतिक विषयमा छलफल भएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच जारी व्यापारी युद्ध विराम दुई महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापारी युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएको छ।
4: अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा लिभरपूल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। गैराति भएको खेलमा लिभरपूलले बर्नमाउथलाई 1-0 हरायो। भाइटालिटी स्टेडियममा भएको खेलमा लिभरपूलका लागि अलेक्जेन्डर इसाकले 97 मिनटमा गोल गरे। यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई 5-3 पराजित गरेको छ। सिटीका लागि एन्टोइन सेमेनवेल ले 2 तथा एन्जो फर्नाण्डेज, रयान चेर्की र एर्लिङ हलानले 1-1 गोल गरेका छन्। सन्डरल्याण्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरेका छन्। यस्तै म्यान्चेस्टर युनाइटेड फुलहमसँग 1-1 बराबरीमा रोकिएको छ। फुलहमले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको छ। तर खेलको निर्धारित समय सकिने 1 मिनट बाँकी रहँदा माटेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका छन्। यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। पुनर्गठन पक्षधर नेताहरू पछि हटेपछि एमालेको तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा ढकिलिएको छ। यससँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन, प्रतिनिधि परिषद, उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनलाई जाने विषय प्राथमिकतामा राखिने भएको छ। यस्तै कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6162 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा आज चुनाव हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षले ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
4: संघीय निजामती सेवा विधेयकको मस्यौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको खबर गोर्खा पत्रमा छ।
5: सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम हप्ताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भनेको संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता नगराएको खबर नागरिक दैनिकले लेखेको छ।
4: भदौ 10 गते लेन्दा खोला हुँदै भटेकोसीमा आएको बाढ़ीमा परेर रसुवाका 285 जना विद्यार्थी बेपत्ता भए। 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। गोसाईकुण्डमा रहेको नीलकण्ठ माविका सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन्। विद्यालयमा अध्ययनरत 508 जना विद्यार्थी मध्ये 150 जना विद्यार्थी बेपत्ता रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
5: लोक सेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढ़ी भए पनि सफल हुनेमा भने पुरूष बढ़ी छन्। आयोगको परीक्षा पार गरी निजामती सेवामा सिफारिश हुनेमा पुरूष बढ़ी र महिला कम रहेको लोक सेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रस्तुत गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ।
4: दशैं तिहार सहितका चाड़पर्वको मुखैमा दुईवटै वाइड बढ़ी जहाज ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले 3 हप्तामै 40 करोड़ भन्दा धेरै कारोबारको नोक्सानी बिहोरेको छ। निगमका अनुसार ग्राउण्डेड भएका जहाज मरमतमा लाग्ने कम्तीमा 50 करोड़ समेत जोड्दा निगमलाई 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्ने देखिएको खबर कान्तिपुरमा छ।
5: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिप समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिपले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने तयारी गरेको हो।
4: भोटेकोशीको अकल्पनीय बाढ़ीले त्रिदेशीय मार्गको बेत्रावधिमा दुईवटा पक्की पुल बगाएपछि आउजाउ ठप्प छ। यातायात सञ्चालनको पूर्वाधार खड़ा गरी राहत उद्धार र पुनस्थापना लगायतको कार्य सहजताका लागि बेत्रावधिमा बेलीब्रिज निर्माणको कार्य शुरू भएको छ। सरकारले यो ठाउँमा रहेको फुलाङ खोलामा बेलीब्रिजको निर्माणका लागि आवश्यक संरचना तयार गर्न निर्देशन दिएको हो।
5: र नवयुवा आन्दोलनमा जलाइएको सिंहदरबार भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान छ। काया कैरनमा अब पालो उखानको
4: जहिलेसम्म सास तैलेसम्म आस।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी। बेत्रावधी र स्याफ्री बेसीमा बेली ब्रिज बनाउने काम शुरू।
5: आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह। मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
4: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याज दर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
5: ट्रम्प सी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। व्यापार, एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
4: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा सभापतिलाई केही दिन अघि पत्रकारले ग्रे जोनको रिपोर्ट बारे सोद्धा थाहा छैन भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ रासोपा सभापति जस्तै देखिने मान्छे बसिरहेका छन्। नजिकै रहेका अर्को मान्छे उनलाई भन्दैछन्, राजनीतिमा थाहा पाउने दिन नि कसो नआउला र, होइन त हजुर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि दिदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
6: फिजिसियन डाक्टर सम्यक नापिक द्वारा दिने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: सुर्खेतको पश्चिम क्षेत्रको बड्डेचौर खम्बागाटे सड़क निर्माण कार्यलाई गति दिन स्थानीयको माग, काममा ढिलासुस्ती हुँदा स्थानीय शास्ती खेप्न बाध्य।
1: रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगी।
0: नेपालगंजबाट लागू औषध खैरो हिरोइन सहित दुईजना पक्राउ।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको पहिलो जीत, पदकको आशा गरिएको क्रान्तिमा भने निराशा। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसैगरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतको पश्चिम क्षेत्रका बासिन्दाले मदन भण्डारी राजमार्ग अन्तर्गतको बड्डीचौर खम्बागाडे सड़क निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर काम पूरा गर्न माग गरेका छन्। 13.9 किलोमिटर सड़क समयमैसम्म निर्माण नहुँदा शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ। निर्माण कम्पनीको लापरवाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीयले यसमा नियामक निकाय पनि दोषी रहेको बताएका छन्। उनीहरूले यो वर्ष याममा पनि सड़कको धेरै काम सकिने आशा गरे पनि काम अघि बढ़न नसकेको भन्दै यही कारण सड़कका कारण पश्चिम सुर्खेतका जनताले शास्ति खेप्नु परेको बताएका छन्। सहायक ठेकेदार पूर्व सांसद दिगपाल साईको जयदेव जेवीले काम गर्न नसकेपछि मुख्य ठेकेदार कम्पनी अनकले निर्माणको जिम्मा आफै लिएको थियो, तर त्यसपछि पनि प्रभावकारी रूपमा काम अघि बढ़न सकेको छैन। अघिल्लो वर्ष तिहार पछि केही काम गरेको कम्पनीले त्यसपछि कामलाई निरन्तरता दिन सकेन। ठेकेदार कम्पनी अनकका प्रतिनिधि शंकर रावतले जनशक्ति र नदीजन्य पदार्थको अभावका कारण काममा ढिलाइ भएको जिकिर गर्नुभएको छ। उहाँले 2084 साल असारभित्र काम सक्ने दावी गर्नुभएको छ। स्थानीयले भने अहिलेको अवस्था हेर्दा तोकेको समयमा काम सकिने कुनै टुंगो नभएको बताएका छन्। वर्षातमा पनि ठेकेदार कम्पनीले 3 समूह बनाएर काम गर्दै आएको भए पनि हुनुपर्ने जति प्रगति हुन नसकेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र जंगसाईले बताउनुभयो। उहाँले अहिलेसम्म 50% भौतिक र 40% वित्तीय प्रगति भएको बताउनुभयो। 2081 साल असार 24 गते निर्माण सम्पन्न गर्ने गरी अनक जयदेव जेबी बाकेल 2079 साल साउनमा सड़क निर्माणको जिम्मा लिएको थियो। 42,47,61,000 रूपियाँको लागत रहेको सड़क खण्डमा 2082 साल साउनमा मात्रै जग्गा प्राप्ति र रूख कटान लगायतका सरकारी प्रक्रियाका काम सकिएका थिए।
1: कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र मोगुको प्रसिद्ध रारा तालमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा 24,000 भन्दा बढ़ी पर्यटकले भ्रमण गरेका छन्। गत आर्थिक वर्षमा रारा निकुञ्ज कार्यालयले 24,604 जना पर्यटक आन्तरिक रूपमा आन्तरिक पर्यटक आएका र यसै गरी 126 जना सार्क मुलुकका र 201 जना अन्य मुलुकका गरी 24,931 जना पर्यटक रारा पुगेको जनाएको छ। कार्यालयका वन संरक्षण अधिकृत विष्णु बाबु श्रेष्ठले यसअघिको तुलनामा गत आर्थिक वर्षमा पर्यटकको संख्या बढ़ेको बताउनु भएको छ। यसअघिको वर्षमा 20,191 आन्तरिक तथा विदेशी पर्यटकले रारा भ्रमण गरेको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्षमा रारा आउने पर्यटकबाट प्रवेश शुल्क, डुंगा चढ़ेको शुल्क लगायतबाट निकुञ्जले 87,09,000 रूपियाँ राजस्व संकलन गरेको छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा प्रवेशका लागि नेपाली पर्यटकबाट प्रति व्यक्ति 100 रूपियाँ शुल्क लिने गरिएको छ। सार्क मुलुकका पर्यटकलाई प्रति व्यक्ति 1,500 रूपियाँ र सार्क बाहेक अन्य मुलुकका पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँ शुल्क लिने गरिएको कार्यालयले जनाएको छ। यस्तै रारामा डुंगा चढ्न प्रति व्यक्ति 500 रूपियाँ लिने गरिएको छ। यो शुल्क मध्ये 20% निकुञ्ज कार्यालयले लिने र बाँकी 80% 40% डुंगा चालक तथा 40% मध्यवर्ती क्षेत्र विकास समितिले पाउने व्यवस्था पनि गरिएको छ। रारा भ्रमणका लागि चैत वैशाख तथा असोजदेखि कार्तिक उपयुक्त मान्ने गरिएको छ। रारा पुग्ने पर्यटकले भने सड़क स्तरोन्नति नहुँदा शास्ति खेप्नु परेको गुनासो गर्ने गरेका छन्। यस्तै बसोबासका लागि होटलहरूको उचित व्यवस्था हुन नसकेको पनि उनीहरूको भनाइ छ। 10.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा ताल मुगु र जुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छ। प्राकृतिक सौन्दर्य अनुकूल हावा पनि छायानाथ रारा छायानाथ हिमाल, हिमाली जनजीवन तथा विविध संस्कृतिले भरिएको रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनिरहेको छ।
0: नेपाली कंग्रेसले 15 महाधिवेशन अन्तर्गत कर्णालीका अधिकांश ओडामा अधिवेशन सम्पन्न गरेको छ। दुई दिन गरी अधिकांश ओडामा अधिवेशनको काम सम्पन्न भएको कंग्रेस कर्णाली प्रदेशले जनाएको छ। प्रदेश सभापति ललित जङ शाहीले ओडा अधिवेशनसँगै कर्णालीमा सिंगो कंग्रेस एक ठाउँमा उभिएको पनि बताउनु भएको छ। पूर्व केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का आफू नखुले पनि आफ्नो पक्षधर नेता कार्यकर्तालाई ओडा अधिवेशनमा पठाउनु भएको छ। खड्काले सामाजिक सञ्जाल मार्फत आफू अहिले नैतिक जिम्मेवारीका कारण पनि कतै नलाग्ने उल्लेख गर्नुभएको छ। कर्णालीमा शेरबहादुर देउवा र शेखर कोइराला पक्ष मानिने अधिकांश नेता पनि ओडा अधिवेशनमा सहभागी भएका छन्। कंग्रेस नेताहरूले ओडा अधिवेशनले कर्णालीमा सिंगो कंग्रेस एक भएको दावी गर्दै यसमा कंग्रेस कार्यकर्ता र शुभेच्छकहरूमा नयाँ उत्साह थपिएको पनि दावी समेत गरेका छन्।
1: पछिल्लो एक महिनामा सल्यानमा 11 जना फरार प्रतिवादी पक्राउ परेका छन्। अपराध अनुसन्धानको क्रममा चालू तथा पेण्डिङ मुद्दाका 26 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आर्थिक वर्ष 83-84 भदौ महिनामा सम्पादन भएका कार्य प्रगतिको विवरण सार्वजनिक गर्दै सल्यान प्रहरीले यस महिनामा जिल्लामा 18 नयाँ मुद्दा दर्ता भएको जनाएको छ। दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधतर्फ 6, आर्थिक अपराधका 1, सामाजिक अपराधका 2 र अन्य 9 मुद्दा रहेका छन्। प्रहरीले चालुतर्फ 3, जघन्य 1, गम्भीर र 4 सामान्य तथा पेण्डिङ मुद्दामध्ये 1 जघन्य र 1 गम्भीर गरी 10 मुद्दाको टुंगो लगाएको समेत जनाएको छ। चालू तथा पेण्डिङ मुद्दामा पक्राउ परेका 26 जना जघन्य अपराधतर्फका 12 जना, गम्भीर मुद्दाका 1 र सामान्य मुद्दाका 13 जना रहेका छन्। यसरी सवारी ज्यान मुद्दाका 2 अभियुक्तहरू अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयले भदौमा 11 जना फरार प्रतिवादीहरू पक्राउ गरिएको पनि बताएको छ। उनीहरूले 2 वर्ष 1 महिना 4 दिन कैद सजाय भुक्तान गर्नुपर्ने र 3,84,000 रूपियाँ जरिमाना असूल गर्नुपर्ने प्रहरीको भनाइ छ। भदौमा जिल्लाभित्र 15 सवारी दुर्घटना हुँदा 6 ज्यान गुमाएका छन् भने 21 घाइते भएका छन्। यसैगरी नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले टिप्पर 4 र ट्रयाक्टर 3 गरी 7 सवारी साधन नियन्त्रणमा लिएको पनि जनाएको छ। अवैध हात हतियार र लागू औषधको नियन्त्रणतर्फ वनमा लुकाएर राखिएका 7 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको छ। यस्तै 140 मिलिग्राम खैरो धुलो पदार्थ ब्राउन सुगर सहित 1 युवालाई पक्राउ गरेको पनि सल्यान प्रहरीले जनाएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन
0: हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना:
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: समय बदलियो, पुस्ता फेरियो, साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखी रेडियो भेरी FM
1: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरी सँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद FM र रेडियो गेरुवा FMमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको पश्चिम क्षेत्रको बर्डीचोर खम्बागाडे सड़क निर्माण कार्यलाई गति दिन स्थानीयको माग, काममा ढिलासुस्ती हुँदा शास्ति खेप्न बाध्य भएको गुनासो, रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे लगायतका खबर प्रस्तुत गर्यो।
2: अब बाँकी खबर। नेपालगंजबाट लागु औषध खैरो हिरण सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट कटिएको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। बाँकीको नेपालगंज उपमहानगरपालिका नम्बर 3 उनीहरूलाई 35 ग्राम 900 मिलिग्राम खैरो हिरण सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्थानीय 32 मोहम्मद हसिन अन्सारी र 25 समीर अहमद अन्सारी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट खैरो हिरणका साथै नगद 73,700 रूपियाँ, 5 थान मोबाइल र 1 थान डिजिटल तराजु पनि बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले पछिल्लो समय बाँकेमा लागु औषध कारोबार विरूद्ध विशेष अभियान चलाएको र यसमा सफलता मिलिरहेको बताएको छ।
1: बाँकेको हुलाकी सड़क अन्तर्गत राप्ती नदीको सिधनिया घाटमा निर्माणाधीन पुलको लम्बाई बढ़ाउनु पर्ने मागबारे अध्ययन गर्न 4 सदस्यीय कार्यदल गठन गरिएको छ। स्थानीयले पुलको लम्बाई बढ़ाउनु पर्ने माग गरेपछि यसबारेमा अध्ययन गरेर सुझाव पेश गर्न 4 सदस्यीय कार्यदल गठन गरिएको हो। सिधनिया घाटमा अहिले 700 मिटर लामो पुल निर्माण भइरहेकोमा स्थानीयले पुल करिब 1,150 मिटर लामो बढ़ाउनु पर्ने माग गरेका छन्। 3 पालिकामा स्थानीयले पुलको लम्बाई नबढ़ाए हाल निर्माण भइरहेको पुलले बाढ़ी र डुबानको समस्या समाधान गर्न नसक्ने बताएका छन्। सड़क विभाग पुल महाशाखा प्रमुख ललिजन खनालको नेतृत्वमा 4 सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई यसबारेमा अध्ययन गरेर 15 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीलाबहादुर भण्डारीले बताउनु भएको छ। कार्यदलमा पुल महाशाखाका डिभिजनल इन्जिनियर सौरभ बज्राचार्य, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीलाबहादुर भण्डारी र जियो टेक्निकल विज्ञ मोलुसुधन शर्मा सदस्य रहनु भएको छ। कार्यदलले छिट्टै नेपालगंज पुगेर राप्ती पुलको लम्बाई बढ़ाउने वा नबढ़ाउने हालकै निर्णयलाई पूरा गर्ने बारेमा विस्तृत अध्ययन गर्ने जनाएको छ। राप्ती नदीको सिधनिया घाटमा निर्माण भइरहेको 700 मिटर लामो पुलबाट यस क्षेत्रको डुबान र कटानको समस्या समाधान नहुने भन्दै पुलको लम्बाई 1,140 मिटर गर्न माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन्। राप्ती नदीको बाढ़ी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई वारपार 140 मिटर रहेकाले हाल निर्माण भइरहेको 700 मिटर लामो पुलबाट समस्या समाधान नहुने उनीहरूले बताएका छन्। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले पुलको लगभग 75% निर्माण कार्य पूरा भइसकेको भन्दै पुलको लम्बाई बढ़ाउनु पर्ने माग शुरूबाट उठे पनि माथिको आदेश र एस्टिमेट बिना अहिले कार्यालयबाट परिवर्तन हुन नसक्ने बाध्यता रहेको जनाएको छ।
2: मौसम पूर्वानुमान महाशाखाले यही असोज 8 12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेको छ। महाशाखाले निकालेको सूचनामा बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली अझ बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख छ। यो प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने पनि महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने पनि जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम
3: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
6: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ेन्टहरूको शल्यक्रिया सेवा,
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
6: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
7: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-520-90-726। सम्पर्क फोन नम्बर 083-590-726।
0: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरी सँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबरमा सिधै खेल खबर। नेपाली महिला भलिबल टीम टोलीले एसियाली खेलकुदमा पहिलो जित दर्ता गर्दै इतिहास रचेको छ। नेपाली टोलीहरूले किर्गिस्तानको टोलीलाई 3-0 सोझो सेटमा ऐतिहासिक जित दर्ता गरेका हुन्। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मंचमा नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपालले पहिलो खेलमा जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएपछि पदक घोटबाट भने बाहिरिएको छ। क्वार्टर फाइनल पुग्न नसकेपछि नेपालले 9-14 स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ।
1: यस्तै जापानको नागोयोमा जारी विश्व एसियाली खेलकुद एसियाडमा एरिका गुरूङ सहित 3 कराते खेलाड़ी पदकको नजिक पुगेर पनि पदक जित्न सफल भएका छन्। एरिका सहित राकेश मानन्दर र मिनमादुर तामाङ सेमी फाइनल पुगेर पनि पदक जित्न सफल हुनुभएको हो। गत संस्करणमा रजत पदक जित्नुभएका एरिकाबाट यसपटक नेपालले स्वर्ण पदकको आशा गरेको थियो। कराते महिला 68 केजी माथिको तौल समूहमा रिपिचेज काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरबका मुस्तफा डिना अहमदसँग 8-7 पराजित भएपछि पदक विहीन हुनु परेको हो। यसअघि एरिका सेमी फाइनलमा पुरानै प्रतिद्वन्दी कजाकिस्तानका सोफिया बेरुत्सेभासँग 2-1 झिनो अन्तरले पराजित हुनुभएको थियो। शुरूमा अंक लिँदै एरिकाले 1-0 अग्रता लिनुभयो भने यसपछि सोफियाले 1 अंक लिँदै खेल 1-1 बराबरीमा पुग्यो। खेल सकिन 16 सेकेण्ड मात्र बाँकी रहँदा खेल 1-1 बराबरीमा भएपछि दुवै प्रशिक्षकले भीआर मागेपछि सोफियाले अंक प्राप्त गर्दा एरिका 1-0 पराजित हुन पुगेको हो। सोफियासँग एरिकाको यो लगातार तेस्रो हार हो। हाङझाउ एसियाडको फाइनलमा पनि प्रिमियर लीग खेलेका 2 टोली पुगेपछि सोफियाले नै एरिकालाई पराजित गर्नुभएको थियो। प्रिमियर लीग खेल्ने 3 खेलाड़ी एउटै समूहमा परेकाले यसपालि एरिकाको यात्रा कठिन बनेको नेपाली राष्ट्रिय कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले बताउनु भएको छ। पहिलो खेलमा एरिकाले जोर्डनका यारा नासिरलाई 7-1 हराउँदै सेमी फाइनलमा स्थान सुरक्षित गर्नुभएको थियो। यस्तै राकेशले पनि पुरूष 55 केजी मुनिको स्पर्धामा कास्य पदकको अवसर गुमाउनु भएको छ। उहाँ थाइल्याण्डका नथाकृत इलोएलाई 9-0 हराउँदै सेमी फाइनलमा स्थान बनाए पनि सेमी फाइनलमा उज्बेकिस्तानका खाली मोबसँग 7-0 पराजित हुनुभयो। यसै गरी कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा उहाँ मलेसियाका कालियना सुन्दरमसँग 9-1 पराजित भएपछि पदक विहीन हुनु परेको हो। यसै गरी पुरूष 60 केजी मोनीको तौल समूहमा मिनमादुर तामाङ पनि पदक जित्न असफल हुनुभयो। उहाँ हङकङका काहेम चौलाई 4-1 र क्वार्टर फाइनलमा ताजिकिस्तानका मिर्जो दादा मोहम्मदलाई 2-1 हराउँदै सेमी फाइनल पुगे पनि सेमी फाइनलमा कुवेतका अब्दुल्लाह समानसँग 10-0 फराकिलो अन्तरले पराजित भएपछि कास्य पदकमा साउदी अरेबियाका अल्वारेस एसएबीसँग 2-0 पराजित हुन पुग्दा पदक विहीन हुनु परेको हो। यस्तै कराँतेका सुनमाया थिङ भने महिला एकल काताको पहिलो चरणबाटै बाहिरिनु भएको छ। पदकको आशा गरिएका मध्ये उसु खेलाड़ी विजय सिजाली पनि उत्साहजनक प्रदर्शन गर्न असफल हुनुभयो। छाङछ्वानमा भएको स्पर्धामा उहाँ 21 खेलाड़ी मध्ये 19 स्थानमा रहनु भयो भने महिला ताइजीवानमा नेपालका सविता राई पनि 11 स्थानमा रहनुभयो। यसै गरी टेबल टेनिसमा पनि नेपालका महिला र पुरूष दुवै टोली पराजित हुन पुगेका छन्। खेल खबरसँगै रिलाई बिहानको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
2: सुर्खेतको पश्चिम क्षेत्रको बड्डीचोर खम्बागाडे सड़क निर्माण कार्यलाई गति दिन स्थानीयको माग। काममा ढिला सुस्ती हुँदा स्थानीयले भने शास्ति खेप्न बाध्य।
1: रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ़दै 1 वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे।
2: नेपालगंजबाट लागू औषध खैरी हिरोइन सहित 2 जना पक्राउ।
1: र एसियाली खेलकुदमा नेपाली भलिबल टोलीको पहिलो जित। पदकको आशा गरिएको क्रान्तिमा भने निराशा। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलु रावत र केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
3: खुसीको खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
3: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
4: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
3: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
4: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
3: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
4: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1969

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाइरिया,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
4: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sonya.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा 7 मेगाहर्ज

म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा सवारी दुर्घटना नभएको जानकारी गराउँदछौ। ट्राफिक कार्यवाहीमा परे 77 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 77 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। एकतीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2080 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 31 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2080 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैं बस बिसाउनेबाट मात्र चढ़ने र ओर्लने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं। बिना नम्बरको वान्टे सवारी साधन नचलाऊ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। आफूखुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। लुकिङ ग्लास तपाईँको तेर्सो आँखा हो, लुकिङ ग्लासको सधैं प्रयोग गरौं। ट्राफिक नियमको पालना गरौं। जथाभावी सवारी साधन पार्किङ नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा फेडरिक एच गेजद्वारा लिखित पुस्तक रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपालको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौतीहरू र सम्भावनाहरूलाई उजागर गर्नुभएको छ। यो अंक अघिल्ला दुई अंकहरूको निरन्तरता हो। क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट र नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट पुस्तकहरूको सन्दर्भलाई समेट्दै यो अंकमा हरि शर्मा फेडरिक गेजको किताब र क्षेत्रीयता तथा राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ। रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपालले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्ने बारे विश्लेषण गर्छ। अब हरि शर्माबाट पुस्तकको चर्चा सुन्नुहोस्।
1: नमस्कार, आज म फेडरिक एच गेज लिखित रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल पुस्तकको बारेमा चर्चा गर्न गइरहेको छु। यो पुस्तक 1975 युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेसबाट प्रकाशित हो। फेडरिक गेज यो पुस्तक लेख्दाको बखतमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनामा रहेको डेभिडसन कलेजमा पोलिटिकल साइन्स पढाउँथे। त्यसपछि यिनी न्यूयोर्कको विभिन्न युनिभर्सिटीहरूमा पढाए र अहिले हामी माझ छैनन्। यो मैले सन् 2000 आसपासमा सोशल साइन्स बाहाले यो पुस्तकलाई पुनर्मुद्रित गर्ने सन्दर्भमा लेखकको लेखकीय अधिकार सम्बन्धी प्रतिलिपि अधिकार युनिभर्सिटी पब्लिकेशन्सहरूसँग म र मेरा साथी दीपक थापाले कुरा गर्दाखेरि उनीसँग सम्पर्क भएको थियो। सोशल साइन्स बाहाले पब्लिस गरे लगत्तै उनको देहावसान भयो र 2006 नेपालको परिवर्तनपछि जब नेपालमा जात जाति भाषा भाषीको चेतनाको सन्दर्भमा उनीहरूको अधिकारका सन्दर्भमा कुरा जब उठ्न थाल्यो, नेपालको तराईका विषयमा मधेसका विषयमा चर्चा उठ्न थाल्यो र धेरैले नेपालको मधेस तराईका बारेमा के कस्ता अनुभवहरू छन् अध्ययनहरू छन् भन्ने खोजी गर्ने क्रममा ठूलो कमी भएको हामीले महसुस गर्यौं। त्यो बेलामा एउटै मात्रै मधेसको राजनीति अथवा नेपालको राष्ट्रिय एकताको सन्दर्भमा इन्टिग्रेशनको सन्दर्भमा एउटा मात्रै किताब थियो, त्यो फेडरिक गेजको रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल। त्यस मानेमा अहिले जुन किसिमबाट हामीले सहजताका साथमा फेडरलिजमलाई क्षेत्रीयतालाई लिन्छौ, यो किताब लेखिदाको वखतमा त्यो स्थिति थिएन। तर पनि यो किताबले जुन किसिमको दृष्टिकोण प्रस्तुत गरेका छ त्यसका बारेमा हामी चर्चा गर्नेछौ। त्यो मानेमा यो किताब पाइनियर हो, होइन? त्यसै गरी सोशल साइन्स बाले 2006 मधेसको सम्भावना र समस्याका बारेमा एउटा कन्फरेन्स गरेको थियो कि त्यही खालीपन महसुस गरेर। तर अहिले नन गभर्मेन्टल सेक्टरमा, गभर्मेन्टको सेक्टरमा नेपालको नयाँ संविधान आइसकेपछि मधेस नेपालको राजनीतिक चर्चाको र अध्ययनको ठूलो विषय बनेको छ र त्यस सम्बन्धी पुस्तकहरू छापिने सभा सेमिनारहरू हुनेछ। तर पनि त्यो कालखण्ड जब नेपालको राजनीतिमा पञ्चायती व्यवस्था हावी थियो, केन्द्रीकृत शासन व्यवस्था हावी थियो, राजा महेन्द्रको निरङ्कुश पञ्चायत व्यवस्था थियो जो चाहिँ निर्विकल्प भनिन्थ्यो, त्यो बेलामा एउटा विदेशी विद्वानले आएर यो किताबमा अध्ययन अनुसन्धान गरे। उनी फुलब्राइट स्कलरको रूपमा नेपाल आएका थिए र यो किताब छापियो र त्यति विस्तृत रूपमा वितरण हुन पाएन। हालाकि यो किताब युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट छापिएको भए पनि विकास पब्लिकेशनले इण्डियाबाट मुद्रण गरेर विस्तार गरेको थियो। पुस्तक पसलहरूमा पाइन्थ्यो, मलाई सम्झना छ 1978-79 म पुस्तक पसलहरू चार्दाखेरि यदा कदा लुकाएर विक्रेताहरूले दिने गरेको मलाई सम्झना छ। र आज फेरि मैले अघिल्लो एपिसोडहरूमा भने जस्तै राजनीतिक परिवर्तनका सन्दर्भमा, नेपालको राजनीतिक विकासक्रमका सन्दर्भमा हामी सबैको मानवीय चरित्र होला सायद नयाँ हुँदै गरेको कुराहरूमा बडा जोडतोडका साथ सहभागी हुने, कुरा गर्ने, चर्चा परिचर्चा गर्ने, तर विगतलाई बिर्सिँदै जाने हाम्रो छ। त्यही भएर मलाई कता कता के लाग्छ भने कि पञ्चायतकाल जो 30 वर्ष राजा महेन्द्रले सुरु गरे पश्चात 1960-1990 रह्यो, त्यो बेलाको राजनीतिक परिदृश्यहरू, त्यो बेलाको राजनीतिक व्यवस्थाले सिर्जना गरेका संस्थाहरू र त्यसको त्यसले सिर्जना गरेको अब बडी पोलिटिक्समा भएको प्याथोलोजिजहरूलाई बुझ्न जरुरी छ। र हामीले नयाँ कुरा आएपछि तत्कालै पुरानो कुरा बिर्सिदिन्छौं, र तर पुराना कुराहरूले, पुराना अनुभवहरूले, पुराना एक्सपेरिमेन्टहरूले, प्रयोगहरूले, चाहे त्यो राजनीतिक प्रयोग होस्, चाहे त्यो सामाजिक प्रयोग होस्, त्यसले हामीलाई छोइरहन्छ। यस मानेमा पनि नेपाललाई जुन पर्मनेन्ट पोलिटिकल क्राइसिस, निरन्तरमा नेपाली राजनीति र समाज संकट छ भन्ने जुन हामीले सार्वजनिक बहस छुट्छौं, त्यो सन्दर्भमा त्यस समयका पुस्तकहरू, त्यो समयका रिसर्चहरू, त्यस समयका अन्तर्वार्ताहरू, त्यो समयका मानिसहरूको जीवनीहरू पढ्न पनि उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। वर्तमान बुझ्नलाई विगत हेर्नै पर्ने हुन्छ, तर विगतमा अल्झिने होइन, त्यसबाट सिक्ने हो। त्यस मानेमा यो किताबमा पढौं, अब प्रवेश गरौं। यो मैले अघि भनिहाले कि 1970s एक किसिमको 70s तर 70s शुरूआती समयहरूमा बांगलादेशको वार, नयाँ मुलुक बनेको, राजनीतिक दृष्टिकोणमा राजा महेन्द्रको देहावसानपछि राजा वीरेन्द्रको उदयको समय, एउटा ट्रेडिसनल घर घरानामा दरबारीय शिक्षामा हुर्केको राजा महेन्द्र, र विश्वको चाहिँ उच्चतम राम्रा विश्वविद्यालयहरूमा पढेको राजा महेन्द्र, एक किसिमको राजनीतिक मोडर्नाइजेसन, आधुनिकरण हुन्छ र मूल भनेर, र त्यो बेलाको विश्व परिदृश्यमा पनि डेभलपमेन्ट, विकासको मन्त्र जुन आएको थियो कि राजनीतिका लागि, विकासका लागि राजनीति भन्ने किसिमको जुन किसिमको डिबेट थियो, त्यो सन्दर्भमा यो पुस्तक एउटा महत्वपूर्ण कन्ट्रिब्युसन हो कि यो पुस्तकले हामीलाई त्यो समय, त्यो परिवेशलाई बताउनलाई हेल्प गर्दछ। रिजनलिजम एन्ड नेशनल युनिटी, होइन, अब यो रिजनलिजम र नेशनल युनिटीलाई जोड्ने, एकातिर क्षेत्रीयवाद र राष्ट्रिय एकताको कुरा यो पुस्तकले किन उठान गर्यो भने कि मैले अघिल्लो दुईवटा एपिसोडमा ऋषिकेश शाहको पुस्तक र त्योभन्दा क्राइसिस एन्ड सिक्वेन्समा छलफल गर्दाखेरि कुनै पनि पोलिटिकल सिस्टमको डेभलपमेन्टको निम्ति, विकासको निम्ति एउटा युनिटीको आइडेन्टिटी एज अ युनिटी एउटा पहिचान चाहिन्छ। त्यो चाहिँ राज्यको पहिचान हुन्छ, समाजको पहिचान हुन्छ। केले समाजलाई बाँध्दछ भन्दाखेरि राजनीतिक संस्थाहरू चल्नको निम्ति, व्यवस्था चल्नको निम्ति केही हदसम्मको सामाजिक ऐक्यबद्धता, राजनीतिक ऐक्यबद्धता र टेरिटोरियल युनिटी पनि जरुरी पर्दछ भन्ने जुन क्राइसिस सिक्वेन्समा मैले कुरा गरेको छु, त्यो आधारमा त्यो समयको एउटा अध्येताहरूको, विचारकहरूको विचारमा युनिटी अफ नेपाल वाज अ भेरी इम्पोर्टेन्ट इलिमेन्ट टु एन्टर इन्टु इट। भन्नु खोजेको त नेपाललाई कसरी हेर्ने, के नेपालको राजनीतिक व्यवस्थाले, सामाजिक व्यवस्थाले, आर्थिक व्यवस्थाले नेपाल भनिएको र नेपालभित्र रहने जुन मानिस र शासकीय व्यवस्था छ त्यसमा ऐक्यबद्धता छ कि छैन, युनिटी छ कि छैन भनेर भन्छ। तर अब जमिनी रूपमा, धरातलीय रूपमा हेर्यो भने विविधता छ नेपाल। हामीले चार जात 36 वर्णको फुलबारी, सायद अब पृथ्वीनारायण शाहले भनौन् या जो कोहीले भनौन्, नेपालको धरातली यथार्थता यहाँको बहुलता नै हो, विविधता नै हो। त्यो बहुलतालाई स्वीकार्न सक्ने हामीसँग राजनीतिक विश्वास र सांस्कृतिक ढाँचा छ कि छैन भन्दाखेरि नेपालको चुनौती सधैँभरि पोजिटिभली हेर्यो भने नेपालको विविधता नै यसको सबैभन्दा ठूलो स्ट्रेन्थ हो, होइन। तर विविधता यदि विखण्डतामा गयो, विखण्डन हुनेतिर गयो भने यसको चुनौती हो। यसकारण नेपालको पोलिटिकल क्राइसिस जहिले पनि नेपालको जात जाति भाषा भाषी क्षेत्रीयतालाई एक ठाउँमा लिएर आएर सहभागीमूलक तरिकाले पार्टिसिपेटरी तरिकाबाट डेमोक्रेटिक एक्सर्साइजहरूको मार्फत अभ्यासहरूका मार्फत एक ठाउँमा लान सकिन्छ कि सकिँदैन भन्ने कुरा चाहिँ सधैँभरि चुनौती रहेको। त्यही भएर यो सेभेन्टिजको टाइममा त्यो खालको एनालिसिस सोसल साइन्सको समाज विज्ञानको राजनीतिक शास्त्रको अध्ययनहरूमा थियो भने नेपाललाई नै दृष्टिकोणमा राखेर नेपाललाई नै अध्ययनको विषय बनाएर गरिएको हुनाले पनि यो पुस्तक महत्वपूर्ण छ र म आग्रह गर्छु यो बजारमा पनि एभाइलेबल छ पढ्न। आफ्नो आफ्नो किसिमले विवेचना गरौं कि यो अहिले जुन नेपाली पोलिटिक्सको क्राइसिस हामी देखिरहन्छौं अहिले त्यस 62-63 जनआन्दोलनपछि त हामीले हाम्रो संविधानमै संघीयता लिएर आयौं होइन। संघीयताको आधार के हो भने नेपालमा संघ बन्ने क्षेत्रीय आधारहरू छ कि छैनन्, जियोग्राफिक आधार, सांस्कृतिक आधार, अब आर्थिक आधारहरू के छन् त, नेपालका भूभागलाई के को आधारमा गर्छ। हालाकि हुन सुरुमा त पञ्चायत समयमा पनि राजा वीरेन्द्रको पछिल्लो कार्यकालमा हामीले नेपाललाई 5 विकास क्षेत्रमा बाँडेर डेभलपमेन्टल ए पोलिटिकल थियो, डेभलपमेन्ट पोलिटिक्स हो भन्ने र पोलिटिक्स बिना अथवा राजनीति बिना डेभलपमेन्ट सम्भव छैन भन्दा भन्दै पनि नेपालमा के आर्ग्यू गरियो अथवा चाहिँ के भनियो भने कि पोलिटिक्स चाहिँ के अरे डेभलपमेन्ट चाहिँ विकास चाहिँ गैर राजनीतिक प्रक्रिया हो भनियो। तर पनि मान्छेको चेतना, मान्छेको सहभागिताको आकांक्षा, मान्छेले आफ्नो डेस्टिनी अथवा भविष्य निर्माण गर्न समाजले, समुदायले, क्षेत्रले गर्न त्यो चाहना चाहिँ बडा डिप भित्र छ। त्यसको टेन्सन छ, मेरो जात, मेरो समुदाय एकातिर छ भने मेरो क्षेत्र भन्ने पनि छ। धेरै वर्षसम्म हामी तपाईँहरूले सुनेकै हो कि कर्णालीको पुल नबन्दासम्म कर्णाली पारिका ती प्रदेशहरू त्यो होल भूभाग नै नेपालसँग जोडिन सकेको थिएन, नेपालको एउटा ठाउँबाट अर्को ठाउँमा जानलाई भारत भएर जानुपर्छ भनेर हामीले आफ्नो स्कूल कलेजहरूमा पढ्दाखेरि गर्यौं भन्दा एकताको सन्दर्भमा सबैभन्दा पहिलो भूमिका चाहिँ युनिटीको हुन्छ, आइडेन्टिटीको हुन्छ, हामी को हौ, जोडिएका छौं कि छैनौं, त्यो क्राइसिस एन्ड सिक्वेन्समा मैले पहिला पनि गरेको छु। त्यसले गर्दा यो पुस्तकले, फ्रेडरिक गेजले त्यो क्राइसिस एन्ड सिक्वेन्सको जुन स्टेप्सहरू छ त्यसलाई फुल्ली अपरेसनलाइज गरेर अथवा पूर्ण प्रयोग त गरेका छैनन्, तर उनले यो पुस्तकको इन्ट्रोडक्सनमा यो आइडिया अफ इन्टिग्रेसन कहाँबाट आयो भन्दाखेरि क्राइसिस एन्ड सिक्वेन्स एन्ड डेभलपमेन्टको एकजना 6 राइटर मध्ये एकजना माइरन वाइनरलाई नेशनल इन्टिग्रेसन भनेको के हो त, राष्ट्रिय एकीकरण भनेको के हो त भन्दा के भन्छ भने जमिन र मानिस बसोबास गर्नेका बीचमा पनि तादम्यता हुनु पर्यो, भूमिसँग जोडिएको हुनु पर्यो, भूमिमा विभिन्न किसिमका मानिसहरू बीच छन् त्यसको बीचमा एकात्मकता अथवा सम्बन्ध हुनु पर्यो, त्यसपछि शासक र शासितका बीचमा इन्टिग्रेसन हुनु पर्यो, एकात्मता हुनु पर्यो भनेर उसले इन्टिग्रेसनको पर्सपेक्टिभबाट त्यही माइरन वाइनर जो चाहिँ सोसल साइन्स रिसर्च काउन्सिलको फर्स्ट कम्पेरेटिभ स्टडिज प्रोग्रामको काम गर्ने हुनुहुन्थ्यो, जो माइरन वाइनरले नेपाल लगायत दक्षिण एसियाको बसोबास बसाईसराईमा माइग्रेसनमा र उहाँको एउटा कन्सेप्ट सन अफ द सोइल आसामको बारेमा स्टडी गरेको छ। यो माइरन वाइनरको फ्रेमवर्कलाई उसले डिफाइन गर्नलाई यो पुस्तकमा नेशनल इन्टिग्रेसन भनेकै के हो, इन्टिग्रेसनको डेफिनेसन के हो भन्ने कुरा चाहिँ माइरन वाइनरलाई लिएछ। सो स्कलरसिप भनौँ अथवा यो यो यो ज्ञानको सम्बन्ध विभिन्न अध्ययन अनुसन्धान र त्यस बेलामा काम गर्ने अध्येताहरूको बीचमा पनि छ, त्यो बुझ्नलाई पनि कहाँबाट यो सैद्धान्तिक धरातल आएको छ। हालाकि आधुनिक हाम्रो तेस्रो विश्वमा नेपाल जस्तो विकासशील राष्ट्रहरूमा सबैभन्दा ठूलो राजनीतिक स्थायित्वको चुनौती भनेकै राष्ट्रिय एकता हो भनेर भनियो, किनभने कि राष्ट्रिय एकता भनेर हामीले चाहिँ जात जाति भाषाभाषी क्लेम काउन्टर क्लेम जुन छ त्यसलाई देख्यौं, होइन, इन्टिग्रेसनको पर्सपेक्टिभ के हो भने शासन र शासितको बीचमा, शासक र शासितको बीचमा पनि बाँध्ने सूत्र के हो त, कसरी त्यो अपनत्व आफ्नो बीचमा आउँछ भन्ने छ। त्यस मानेमा यो पुस्तकमा 10 च्याप्टर छन्, त्यो 10 च्याप्टरमा पहिलो 2 च्याप्टर चाहिँ हाम्रो नेपालको तराई के हो, मधेस के हो, आज भोलि अब मधेस भन्ने सिस्टम भने हाम्रो भाषा भाषीमा आएको छ, यसको चाहिँ भाषिक चरित्र कस्तो छ, यसको जातीय, हाम्रो नेपाल त जात जातिको देश हो, जातमा पनि कास्ट सिस्टम, हिन्दू कास्ट सिस्टम भएको हुनाले कास्ट सिस्टम के छ, अनि नर्दर्न इन्डिया हाम्रो ओपन बोर्डर छ, त्यहाँ बीचमा तराईका मानिसहरूको सम्बन्ध कस्तो छ, र त्यसमा एउटा महत्वपूर्ण पक्ष चाहिँ उनले एउटा कन्सेप्ट युज गर्छन् कि नेपालाइजेसन। नेपालाइजेसन भनेको एउटा पहाड़मा हामीले हेर्यौं भने पनि विभिन्न जात जाति भाषा भाषी छन्, तर पहाड़मा पनि एउटा नेपाल बन्ने प्रक्रिया शुरू हुन्छ, त्यो केबाट भने भाषाबाट होइन, विभिन्न किसिमको राजकीय चाहिँ तपाईँको कर्मकाण्डहरूबाट होइन, एडमिनिस्ट्रेटिभ प्रोसेसहरूबाट नेपालाइजेसन भने नेपाल बन्ने क्रम शुरू हुन्छ। तर लेखक के भन्छन् र पछिल्लो अध्ययनहरू पनि के छ, त्यो नेपाल बन्ने क्रम चाहिँ तराईलाई अर्गेलो राखेर अलिक पर राखेर गर्ने गरिएको छ। नेपाली हुनु भनेको टोपी लाउनु, दौरा सुरुवाल लाउनु, नेपाली भाषा बोल्नु भनेर जुन भनिन्छ त्यसले तराईलाई इन्कर्पोरेट गर्न सकेन। तर तराईको अथवा मधेसको चाहिँ जुन अब यो किताबमा तराई भन्ने शब्द छ, मधेस छैन, त्यही भएर तराई र मधेसलाई म इन्टरचेन्जेबली युज गरिरहेको छु, यसको राजनीतिक संवेदनशीलता छ त्यो मैले बुझेको छु। तर त्यो हुँदाहुँदै पनि कसरी नेपालाइजेसनको प्रोसेस अथवा नेपाल बन्ने प्रोसेस, एडमिनिस्ट्रेटिभ लिङ्ग्विस्टिक कल्चरल जुन फर्मेसन्सहरू बन्यो त्यो तराईमा पुग्यो कि पुगेन, मधेसमा पुग्यो कि पुगेन भन्दाखेरि यो किताबले 1970s मध्यसम्म त्यो पुगेको छैन। तर के छ भने तराईमा पनि पहाड़मा पनि एलिट सिस्टम त थियो, शासन अथवा पढे लेखेका मानिस अथवा त्यो सत्ता र साधनप्रति पहुँच भएका मानिसहरू थियो। त्यसमा के थियो त भन्दा तराईमा त अलिक बढी साधन थियो, राजकीय साधन सत्ता चाहिँ माथि थियो, तर एग्रिकल्चर ल्यान्ड, फरेस्ट्री, वन, व्यापारको नाकाहरू सबै तराईमा भएको हुनाले तराईमा पनि केही एलिट्सहरू थिए, तर के थियो भने त्यो पहाड़ी एलिटसँग हामीले मिक्सअप भएको, घुलमिल भएको, इन्टिग्रेट भएको देख्दैन, किनभने बिहाबारी भएको छैन पहाड़को एलिट र मधेसको, आजभोलि अलिअलि होला कतै कतै, तर यो पुस्तक लेख्दा र संख्यामा हेर्यो भने पहाड़ी र मधेसीको बीचको बिहाबारी आदान प्रदान धेरै कम थियो। तर के थियो भने डेभलपमेन्टको प्रोसेसमा पहाड़हरूमा धेरै मधेसका टिचरहरू, भारतबाट आएका टिचरहरू, अब यहाँ डिस्टिङसन गर्नुपर्ने हुन्छ, मधेसकै मानिसहरू पढाउन पहाड़मा कति गए पछि गए, तर सुरु सुरुमा त तपाईँको इन्डियाबाट आएको भारतीय टिचरहरू नै जाने गरेको थियो, तर अब भारतीय टिचरलाई पनि पहाड़को मान्छेले मधेसी टिचर भन्ने होइन देशी टिचर भन्ने थियो, त्यो डिस्टिङसन, ल्याङ्ग्वेजको डिस्टिङसन त्यो बिस्तारै समयअनुसार चाहिँ परिभाषित हुँदै गएको हामी पाउँछौं। त्यसपछि सेकेन्ड च्याप्टरमा तपाईँको इकोनोमी अफ तराईको बारेमा कुरा गरेका छन् र इन्डियाको तराईको इन्डस्ट्रियल डेभलपमेन्ट, इन्डियाको चाहिँ त्यो डेभलपमेन्ट रेलवे पटरीहरूको बारेमा, जंगलको चाहिँ त्यो कटानी फडानीको बारेमा हामीले कुरा सुक्छौं। तर पनि के छ भने इन्डिया चाहिँ त्यो बेलाको ठूलो इकोनोमिक, हाम्रो निम्ति ठूलो इकोनोमिक पावर भएको हुनाले इकोनोमिक डोमिनेसन चाहिँ तराईमा चाहिँ इन्डियाकै देखिन्छ। करेन्सी पनि धेरै पछि आएर चाहिँ नेपाली करेन्सीहरू, इन्डियन करेन्सी नचल्ने भनियो, तर यो पुस्तक लेख्दासम्म चाहिँ अहिले पनि हामीलाई थाहा छ फ्रिली इन्डियन करेन्सी नेपालमा चलिराखेकै हामी पाउँछौ। अब बोर्डर पनि 10 गजा छ होइन, ब्लर बोर्डर छ, त्यसले गर्दाखेरि नेपालको नेसनल युनिटीका इन्टिग्रेसनका सन्दर्भमा इन्डियालाई कसरी हेर्ने, बोर्डरलाई कसरी हेर्ने, बोर्डरमा बस्ने मानिसहरूको चाहिँ एलिजियन्सलाई अथवा उनीहरूको चाहिँ अपनत्वलाई हामी कसरी हेर्ने भन्ने कुरा चाहिँ यो किताबले प्लेन सिम्पल ल्याङ्ग्वेजमा कुनै कम्प्लिकेटेड थ्योरी प्रयोग नगरिकन इम्पेरिकल एभिडेन्सको आधारमा, त्यहाँ वस्तुगत एभिडेन्सका आधारमा कुरा गरेको छ। र अर्को चाहिँ च्याप्टर 4 च्याप्टर 10 चाहिँ त्यहाँको इन्टर्नल डाइनामिक्सहरू, माइग्रेसनको प्रोसेसलाई लेख्छ। च्याप्टर 4 चाहिँ तपाईँको माइग्रेसन इन्टु तराई पहाड़बाट भयो, र हामीले के भन्छौँ पहाड़बाट मात्रै मधेसको तहमा माइग्रेसन भयो भन्छौँ, होइन, इन्डियाबाट पनि ओपन बोर्डर भएको हुनाले जब नेपालमा अपर्च्युनिटिजहरू खुल्न थाल्यो तलबाट पनि भएको छ। यस सन्दर्भमा चाहिँ त्यसपछि जहिले पनि अहिले पनि कन्टेन्सस छ, चाहे त्यो हर्क गुरूङको बसाई सराईको रिपोर्ट होस्, चाहे त्यो धनपति उपाध्यायको 46 सालपछिको चाहिँ सिटिजनसिप सम्बन्धी रिपोर्ट होस्, धेरै सिटिजनसिप सम्बन्धी, नागरिकता सम्बन्धी अध्ययन अनुसन्धान र बसाई सराईको अनुसन्धानहरूमा तराई एउटा महत्वपूर्ण चाहिँ एउटा ठाउँ हाम्रो निम्ति भएको छ, एउटा कन्टेन्सस विवादको ठाउँ पनि भएको छ, त्यहाँ के भइरहेको छ भन्ने छ। र यो किताबले यो च्याप्टरमा भोलि आउन सक्ने सम्भाव्य तनावका कुराहरूलाई पनि उसले उजागर गरेको छ। जस्तो नेपालको सिटिजनसिपको बारेमा भिन्दै एउटा च्याप्टर छ, अहिलेसम्म हामीले तराईमा सिटिजनसिपको वितरणलाई लिएर त्यहाँ भएका कुराहरूलाई लिएर जुन किसिमको शंका उपशंकाहरू हामी उठाइरहन्छौं, यसले त्यो बेलामा के थियो, कस्ता किस्ता किसिमका पोलिसिजहरू थियो, कन्ट्रोभर्सी जुन सिटिजनसिपमा विवाद छ डुएल सिटिजनसिपलाई लिएर, बिहाको बिहाबारीबाट हुने सिटिजनसिपको सम्बन्धहरूलाई यसले उजागर गरेको छ। अर्को महत्वपूर्ण पक्ष चाहिँ पोलिटिक्स अफ ल्याङ्ग्वेज भनेर च्याप्टर छमा उनले कुरा गर्छन्, जो अहिलेसम्म पनि तराईमा लिङ्क ल्याङ्ग्वेज के हुने, पछिल्लो समयमा हामीले संविधान बन्ने सम्बन्धमा देख्यौं कि 20 जिल्लामा हिन्दी लिङ्क ल्याङ्ग्वेज हुनुपर्छ, र भाषाको चाहिँ 7 सालदेखि नै हामी तराईमा हिन्दीको प्रभाव हामी देख्छौं। यसमा चाहिँ नेपालभित्रकै विभिन्न जात जातिहरूले होइन, मैथिली हुनुपर्छ भने, भोजपुरी हुनुपर्छ भने, हाम्रो बीचको विविधतालाई कनेक्ट गर्ने चाहिँ एउटा लिङ्गुवा फ्रान्का चाहिँ हिन्दी हुनुपर्छ भने, त्यसले पनि जुन किसिमको चुनौती, आइडेन्टिटीको चुनौती हामीलाई देख्छ। नेपालको नेपाली ल्याङ्ग्वेज हुने हो एउटा युनिटरी सिस्टमको हो कि, नेपाल बहुभाषिक बहुसांस्कृतिक हो भन्नलाई जुन किसिमको हाम्रो यात्रा भएको छ त्यसलाई पनि बुझ्नलाई यसले हामीलाई मदत दिन्छ। अब यो किताबको 7 च्याप्टरले चाहिँ त्यो क्राइसिस इन सिक्वेन्समा कम्युनिकेसनको जुन कुरा गरेको छ, राजनीतिक व्यवस्थाले आफ्नो जनतासँग, समुदायसँग, वर्गसँग कस्तो किसिमको कम्युनिकेट गर्छ भन्दाखेरि, पञ्चायत कालमा त्यो समयमा राज्यले तराईसँग कस्तो किसिमको प्रेसको पोलिसी थियो, कस्तो किसिमको कम्युनिकेसन गर्थ्यो भन्ने कुरा चाहिँ त्यसले बताउँछ। अब यो चाहिँ के छ भने, त्यो बेलामा त पञ्चायत सिस्टम थियो, पुस्तक लेख्दाखेरि त त्यो पञ्चायत सिस्टममा चाहिँ गाउँ पञ्चायत, अञ्चल पञ्चायत, जिल्ला पञ्चायत, गाउँ घरको राष्ट्रिय अभियान, त्यो पोलिटिकल डाइनामिक्स कस्तो थियो भनेर पनि देखाउँछ। को थिए त होइन, अब हुने खाने मान्छे नै प्रधान पञ्च हुन्थ्यो होइन, पञ्चायत व्यवस्थामा प्रधान पञ्च भएपछि टोपी लाउनु पर्ने हुन्थ्यो, मधेसको मान्छेले गर्मीमा टोपी लाउने कि नलाउने, दौरा सुरुवाल लाउने कि नलाउने, त्यो किसिमको जुन चाहिँ सामान्य दिनानुदिनको टेन्सनहरू थियो आइडेन्टिटीलाई लिएर, त्यो पनि हामीले राम्रोसँग देख्छौँ। तर के हो भने, तराईमा भएको जनसंख्याको अनुपातमा, पहाड़मा त निश्चय पनि अलिकता बढी नै जनसंख्या हो, तर जनघनत्व चाहिँ तराईमा बढी भएको हुनाले एडमिनिस्ट्रेटिभ युनिटहरू पनि तराईमा निकै बढी बनेको हामी देख्छौं। त्यसले गर्दाखेरि पपुलेसनको पोलिटिक्स, कल्चरल पोलिटिक्स कसरी अनफोल्ड भएको थियो त्यो बेलामा भन्ने पनि यो पुस्तकले राम्रोसँग चर्चा गरेको छ। त्यसपछि एउटा महत्वपूर्ण पक्ष के छ भने, 3-4 चाहिँ तराईमा चाहिँ अपोजिसन पोलिटिक्स, जो हामीले लोकराज बरालको किताबको अपोजिसन पोलिटिक्समा कुरा गर्यौं, अपोजिसन पोलिटिक्सको रिफ्लेक्स हुन्छ। किनभने यो कालखण्डमा जुन बेला यो किताब लेखियो, नेपालको पोलिटिकल सिस्टम, राजनीतिक व्यवस्थालाई लिएर यसको वैधानिकतामा ठूलो प्रश्न थियो। किनभने 1960 राजा महेन्द्रले जब रोयल कु गरेर चाहिँ निर्दलीय निर्विकल्प पञ्चायती व्यवस्था कोट अनकोट चाहिँ लागू गरे, त्यसको अपोजिसन चाहिँ धेरै जसो तराईबाट पनि आएको थियो। किनभने नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरूको बेस चाहिँ तराईमा पनि त्यतिकै बलियो थियो, र अपोजिसन पार्टीहरू इण्डियामा गएर चाहिँ निर्वाचनमा बसेको हुनाले तराई मार्फत कुनै त्यो भूभाग मार्फत उनीहरूको एक्टिभिटिजहरू हुने हुनाले उनीहरूले तराईलाई अपोजिसन पार्टीजहरूको एउटा बेसको रूपमा हेरेको थियो, र अपोजिसन पार्टीहरूलाई त्यो बेला सिधै त प्रत्यक्ष होइन, अप्रत्यक्ष रूपमा भारतले शरण दिएको हुनाले भारतको सपोर्ट पनि थियो भन्ने हुनाले, तराईमा भारतको भूमिका भन्ने बारेमा अहिलेसम्म पनि हामी घुमाई फिराई कुरा किन गरिरहन्छौं भने, कि तराईमा त एक पिपल अफ इण्डियन ओरिजिन छ भन्ने हाम्रो दिमागमा बसिरहेको छ, तराईकोमा जुन किसिमको राजनीतिक गतिविधि हो त्यसमा इण्डिया असुतो रहँदैन भन्ने छ। यो पुस्तकले त्यो विषयहरूलाई पनि कता कता राम्रैसँग उठान गरेको छ। र महत्वपूर्ण पक्ष के छ भने, कि तराईमा भूमियोग्य जमिन प्रशस्त भएको हुनाले त्यहाँको सामाजिक व्यवस्थामा सामन्त वर्चस्वशाली त्यहीको समुदायदेखि लिएर पहाड़ी समुदायको जग्गामा वीरताका कारण विभिन्न कारण जुन पहुँच्थ्यो, भूमि सुधार जस्तो चाहिँ कार्यक्रमहरू लागू गर्दा कस्तो किसिमको चाहिँ प्रतिरोध विरोधहरू आयो भन्ने गर्दा, नेपालको राजनीतिमा कुनै पोलिसी प्रोग्रामहरू इम्प्लिमेन्ट हुनलाई के छ यो समग्र कुराहरूलाई जोड्ने बित्तिकै नेपालको चाहिँ राष्ट्रिय एकीकरणको सन्दर्भमा वास्तविक एकीकरणको सन्दर्भमा सामाजिक एकीकरणको सन्दर्भमा राजनैतिक एकीकरणको सन्दर्भमा युनिटीको सन्दर्भमा आर्थिक एकीकरणको सन्दर्भमा तराईको महत्वपूर्ण भूमिका देखिन्छ किनभने ठूलो भूभाग त्यहाँ छ त्यो हिस्टोरिकली ऐतिहासिक रूपमै पनि विभेद परिएको पारिएको जुन भनिए भनिन्छ बेला बेलामा त्यो किताबले त्यो कुराहरूलाई इम्पेरिकली प्रुफ गर्छ कि के केमा विभेद छ भन्ने कुराहरूमा र कस्तो किसिमको ट्रेन आउँदैछ र मलाई बडा अचम्म के लाग्यो भने 75 छापियो ठूलो राजनीतिक परिवर्तन हाम्रो 46 भयो त्यो बेलासम्म तराईका प्रमुख राजनीतिक पात्रहरूमा गजेन्द्र नारायण सिंहहरूदेखि लिएर अरू त्यसमध्ये नेपाली कंग्रेसको प्रमुख नेताहरू गिरिजाप्रसाद कोइरालादेखि लिएर तराईमा नेपाली कंग्रेसले निकै राम्रो उपलब्धि हासिल गरेको थियो त्यो बेलामा म आफै पनि विभिन्न समयमा इन्टरेक्सन गर्ने मौकामा एउटा लेभलमा नेपाली राजनीतिको महत्वपूर्ण परिवर्तनमा तराई तराईको जनताको ठूलो भूमिका होइन तर त्यो अनुसारको चाहिँ तपाईँको राजनीतिक व्यवस्थाप्रति अपनत्व कम भएको देखियो किनभने उनीहरूमा कता कता साइकोलोजिकल ब्यारियर्स थियो नेपाली स्टेटले नेपाली राज्यले कहिले पनि तराईलाई आफूभित्रको सम्झेको थिएन बेसिकली पहाड़को हिल एलिटहरू होइन मलाई कहिलेकाहीँ दुविधा हुन्थ्यो कि म जब जीपी कोइराला कहाँ काम गर्नुहुन्थे उहाँको सारा जीवन तराईमा थियो उहाँ पहाड़को मान्छे हुँदै होइन होइन जन्मेदेखि बनारसमा हुर्किनुभयो यो गर्नुभयो तर नेपाली स्टेटको सन्दर्भमा उहाँहरू दुविधामा हुनुहुन्थ्यो तराई को बारेमा एउटा स्पष्टता त थियो तर के भने सारा समग्र राजनीतिक व्यवस्था र चिन्तन चाहिँ तराईको पक्षमा त्यति थिएन त्यही भएर 62-63 जनआन्दोलनपछि जब क्षेत्रीय आन्दोलनहरू मुखरित भएर आयो र नेपालमा संघीयताको पक्षमा जब कुराहरू उठ्न थाले यो कन्ट्रडिक्सन्सहरू यो किताबले देखाएको विरोधाभासहरू एकीकरणको समस्या लास्ट 10 चाहिँ 10 चाहिँ द प्रब्लम अफ नेसनल इन्टिग्रेसन जुन भनेर उसले प्रब्लमहरू आउटलाइन गरेको छ कि प्रतिनिधित्वको प्रश्न रिसोर्सेसको प्रश्न सांस्कृतिक बहिष्करणको प्रश्नहरू एउटा राम्रो सोसल साइन्टिस्टले त्यो पस्किनु भएको छ हामीलाई यो किताबमा दिएका छन् फ्रेडरिक गेसले र त्यसैको पुनरावृत्ति हुँदाखेरि होइन यो मान्छे कस्तो भविष्य हेरेछ भन्ने लाग्छ तर होइन सही विश्लेषण भयो भने समाजलाई हेर्न सकिन्छ भन्ने यो पुस्तक चाहिँ एउटा राम्रो उदाहरण हो जब यो पुनर्मुद्रण भयो यसका बारेमा चर्चाहरू भए अबको समयमा हामीसँग तराईका बारेमा लेखिएका किताबहरू होइन विभिन्न क्षेत्रीय पर्सपेक्टिभबाट लेखिएका छ र यो किताबलाई पढ्न किन जरूरी छ फेरि पनि भने कि हामी संघीयताको यात्रामा छौं संघीयताको यात्रा त्यति सजिलो छैन यसमा धेरै कुराहरूको चाँजो पाँजो मिलाउन जरूरी छ र नेपालको भविष्यको संघीयताको गन्तव्यलाई सही रूपमा बुझ्न यसको ऐतिहासिकता बुझ्न जरूरी छ हालाकि यो किताबले संघीयता भनेर भन्दैन कहीँ पनि तर पनि के छ भने रिजनलिजम अथवा क्षेत्रीयताको आधार के छ त्यसलाई कसरी सन्तुलन गर्नुपर्ने हो भन्ने कुरामा प्रिस्क्रिप्सन होइन के भन्छ तपाईँको डायग्नोसिसबाट हामीलाई बताउन हेल्प गर्छ धन्यवाद
0: किताब चर्चा पडकास्टमा भर्खर तपाईँले फेडरिक एच गेजद्वारा लिखित रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल पुस्तकको चर्चा सुन्नुभयो यस पुस्तकले नेपालको क्षेत्रीयता र राष्ट्रिय एकताको विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ पडकास्टको यो अंक कस्तो लाग्यो तपाईँको माया र समर्थनले किताब चर्चा पडकास्टले 2500 अंकसम्म यात्रा गर्न सफल भएको छ सुनेर लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझै अगाडि बढ़न हौसला दिनुहोला तपाईँको प्रतिक्रिया र सुझावका लागि हामीलाई kitabcharcha@gmail.com लेख्न सक्नुहुन्छ यो पडकास्ट ukalo.com युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा पनि उपलब्ध छ आउँदो अंकहरूमा पनि भेटिरहौं किताब चर्चा पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई विदा दिनुहोस् अर्को अंकमा फेरि भेटौँला नमस्कार

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
3: लोक सेवा आयोगका किताबहरू
2: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस् गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान आठ बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतको पश्चिम क्षेत्रको बड्डीचोर खम्बागाडी सड़क निर्माण कार्यलाई तीव्र गति दिन स्थानीयकोमा काममा ढिलाइ हुँदा स्थानीय भने शास्ति खेप्न बाध्य। रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको पहिलो जित। सुर्खेतको पश्चिम क्षेत्रका बासिन्दाले मदन भण्डारी राजमार्ग अन्तर्गतको बड्डेश्वर खम्बागाडी सड़क निर्माण कार्यलाई उच्च प्राथमिकतामा दिएर काम पूरा गरिदिन माग गरेका छन्। 13.9 किलोमिटर सड़क र समयमै निर्माण नहुँदा शास्ति खेप्न परेको उनीहरूको भनाई छ। निर्माण कम्पनीको लापरवाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीयले यसमा नियामक निकाय पनि दोषी रहेको बताएका छन्। उनीहरूले यो वर्ष यामसम्म सड़कको काम धेरै सकिने आशा गरे पनि काम अघि बढ़न नसकेको भन्दै यही सड़कका कारण पश्चिम सुर्खेतका जनताले शास्ति खेप्नु परेको बताएका छन्। अघिल्लो वर्ष तिहार पछि केही काम गरेको कम्पनीले त्यसपछि कामलाई भने निरन्तरता दिन सकेन। ठेकेदार कम्पनी अनका प्रतिनिधि शंकर रावतले जनशक्ति र नदीजन्य पदार्थको अभावका कारण काममा ढिलाइ भएको बताउनुभयो। उहाँले 2084 साल असारभित्र काम सक्ने दावी पनि गर्नुभएको छ। स्थानीयले भने अहिलेको अवस्था हेर्दा तोकेको समयमा काम सकिने कुनै टुङ्गो नभएको बताएका छन्। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र जङसाईले अहिलेसम्म 50% भौतिक र 40% वित्तीय प्रगति भएको बताउनु भएको छ। 2081 असार 24 गति निर्माण सम्पन्न गर्ने गरी अनक जयदेव देवी बाकेले 2079 सालसम्म सड़क निर्माणको जिम्मा लिएको थियो। 42 करोड़ 47 लाख रूपियाँको लागतमा रहेको सड़क खण्डमा 2082 साल साउन मात्रै जग्गा प्राप्ति र रूख कटान लगायतका सरकारी प्रक्रिया काम सकिएका थिए। कर्णालीको प्रमुख पर्यटक क्षेत्र मुगुको प्रसिद्ध राराटालमा गत आर्थिक वर्षको असार मसान्तसम्म 24,000 बढ़ी पर्यटकले भ्रमण गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयले भ्रमण गर्ने पर्यटक मध्ये 24,604 जना आन्तरिक पर्यटक रहेको जनाएको छ। यसै गरी 126 जना सार्क मुलुकका र 201 जना अन्य मुलुकका गरी 24,931 पर्यटक रारा भ्रमण गरेका हुन्। कार्यालयका वन संरक्षण अधिकृत विष्णु बाबु श्रेष्ठले यसकेको तुलनामा गत आर्थिक वर्षमा पर्यटकको संख्या बढ़ेको बताउनुभयो। यसकेको वर्षमा 20,191 आन्तरिक तथा बाह्य विदेशी पर्यटकले रारा भ्रमण गरेका थिए। र नेपाली महिला भलिबल टोलीले एसियाली खेलकुदमा पहिलो जित दर्ता गर्दै इतिहास रचेको छ। नेपाली चेलीहरूले किर्गिस्तानको टोलीलाई 3-0 सोझो सेटमा ऐतिहासिक हराउँदै ऐतिहासिक जित दर्ता गरेका हुन्। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मञ्चमा नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपाल पहिलो खेलमा जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएपछि पदक होडबाटै बाहिरिएको छ। क्वार्टर फाइनलमा पुग्न नसकेको नेपालले पहिलो जितसँगै अब 9-12 स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सक्यो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: त्यहाँ हामी एसेसमेन्टको लागि लेखाजोखाको लागि प्रत्येक बालबालिकाको फाइल खडा गर्नको लागि हामी एनसीआरसीको लिडिङमा मन्त्रालयको निर्देशनमा हामी त्यहाँ त्यो खटिरहेको अवस्था छ भने 1,233 बालबालिकाहरू शुरूको अवस्थामा फेजमा देखियो र त्यसमध्ये पनि 102 बालबालिकाहरू आमा बुवा दुब्रे गुमेका बालबालिकाको विवरण प्राप्त भएको छ पहिलो चरणमा र उहाँहरूको कुनै पुनर्वेदन अथवा कतै अभिभावक अन्त भेटिन सक्ने कारण पनि हुन सक्छ भन्ने हिसाबले विदुर नगरपालिकाले त्यो अहिले त्यहाँ व्यवस्थापन गरिरहेको छ भने रसुवामा पनि उत्तर गयामा पनि बालबालिका राखिएको अवस्था छ र यतापट्टि फेरि आमा बाबु दुइटै गुमेका र आफन्त पनि नभएका आफन्त भएका त्यहाँ आफन्तसँग पनि अहिले बसिरहनु भएको छ कोही हामी परिवारमा लैजान्छौँ भनेर पनि भनिरहनु भएको छ भने 21 जना बालबालिका मलाई जानकारी प्राप्त भए अनुसार 21 जना बालबालिकालाई विदुर नगरपालिकाले छुट्टै एउटा अन्नपूर्ण प्रावि आधारभूत विद्यालय जहाँ खाली थियो त्यो अहिले त्यो मर्ज भएको विद्यालय त्यसमा छुट्टै होल्डिङ सेन्टर बनाएर उनीहरूलाई छुट्टै ट्रिटमेन्ट गरेको छुट्टै राखेर मनोपरामर्श गरिरहेको र परिवारको मिलनमा अथवा कहाँ त्यसलाई पठाउने भन्ने बारे व्यवस्थित गरेको छ। हामीले पनि उहाँहरूसँग सम्पर्कमा छौं।
2: यहाँले यसरी भनिरहँदा चाहिँ होल्डिङ सेन्टरहरूमा भएका बाल बालिकाकै चर्चा गरौं न, जस्तो होल्डिङ सेन्टरहरू शुरूको अवस्थामा 30 भन्दा बढ़ी थिए भने अहिले एकैचोटि 15-16 झरिसकेको छ होल्डिङ सेन्टर होइन। अब यसरी घट्दै गएको अवस्थामा चाहिँ ती बाल बालिकाहरू पनि त्यहाँ होल्डिङ सेन्टरमा राख्न नसकेर काठमाडौँतिर ल्याइएको हो कि त्यही नै व्यवस्थापन भइरहेका छन्?
1: शुरूको फेजमा आमा बाबु एकातिर बाल बालिका अर्कोतिर भएको, अथवा बाल बालिका स्कूलमा गएर आमा बाबु कोही बगेको, अथवा आमा बाबु कुनै काममा गएला बाल बालिका बगेको, अथवा त्यो विपदको बेला चाहिँ दौड़ा भागदौड़मा कोही कता परेका कारणले धेरै बाल बालिका जम्मा भएको अवस्था थियो भने अहिले उहाँहरू परिवारहरू सम्पर्कमा आएर विभिन्न नेपाल प्रहरी लगायतको विभिन्न सूचनामूलक कार्यक्रमहरू लगायत लगायत हाम्रो मन्त्रालय प्लस र अन्य निकायहरू र अब विकास साधहरू युनिसेफ लगायतको विकास साधहरूले पनि त्यहाँ केही क्रियाकलाप गरेको कारणले कतिपय चाहिँ अहिले उहाँहरू आफ्नो परिवारमा फर्किनु भएको अवस्था कारणले त्यो होल्डिङ सेन्टर घटेको हो र त्यो होल्डिङ सेन्टरमा अहिले विशेष गरी त्यसको चाप विदुरमै छ, नुवाकोट विदुरमा छ र अल्टिमेट अब परिवार सरकारको नीति पनि परिवार भेटिन्छ भने त परिवारमै लिने विषय हो। त्यसको साथसाथै अलिकति विवादित विषय बीचमा आएको भनेको रसुवाबाट केही बालबालिकाहरू सिधै येलो गुम्बा काठमाडौँमा आयो भन्ने विषयमा हामीले बुझ्दै गर्दा शुरूको फेजमा त्यो त्रिशुली पारीको जुन डिजास्टर पछिको जो पारीको भाग सम्पर्क विहीन भयो त्यसमा चाहिँ हेलिकप्टरबाट उद्धार गरेर विदुरमा ल्याइएको, कतिपयलाई चाहिँ विदुरबाट उद्धार गरेर उहाँको परिवारसहित चाहिँ ल्याएर येलो गुम्बा लगायत मुस्ताङमा राखिएको र ती बालबालिकाहरू अहिले उनीहरू परिवार सम्पर्कमा आएपछि फेरि फिर्ता भएको र केही परिवारसँग पुनर्मिलन भइरहेको अवस्था छ अहिले।
2: यहाँले यसरी बताइरहँदाखेरि चाहिँ बाल बालिकाहरू साँच्चीकै परिवारसँग चाहिँ पुनर्मिलन भइरहेका छन् कि परिवारका नाममा अरू कतै हराउने क्रम पनि छ, यसप्रति चाहिँ परिषद कतिको सतर्क र सचेत छ?
1: यसमा परिषद सतर्क छ र हाम्रो माननीय मन्त्रीको पनि स्पष्ट निर्देशन छ, यसमा कुनै पनि बाल बालिका बेचबिखन ह्युमन ट्राफिकिङको हिसाबले कतै त्यो सचेत रहन सक्छ भनेर हाम्रो महिला बाल बालिका लैङ्गिक यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयमा प्रोटेक्सन क्लस्टरको जिम्मेवारी लिएको छ। यसमा हाम्रो 11 क्लस्टरहरू छ सम्पूर्ण मन्त्रालयहरूको जो मिलाएर एनडीआरएमको पनि विभिन्न त्यहाँ भागहरू छ विपदको, त्यसमध्ये प्रोटेक्सन क्लस्टरमा पनि हामीले चाइल्ड प्रोटेक्सन पनि ग्रुप छ एउटा भने अरू प्रोटेक्सन क्लस्टरभित्रको मनोपरामर्श लगायतका र लैङ्गिक हिंसाका विषयहरू पनि त्यो हाम्रो मन्त्रालय लिड गरेको भएर स्पष्ट निर्देशन के छ भने यसमा अरू अवांछित गतिविधि हुन नदिउन् भन्नका लागि विभिन्न नाकाहरूमा नेपाल प्रवेशसँग सहकार्यमा इभन जिल्ला छोड्ने नाका र बोर्डरका नाका जो इण्डियासँगको बिरगंजदेखि काग्रेभेट्टासम्मका नाकाहरूमा पनि हामीले नेपाल प्रहरी थ्रु चाहिँ त्यो हाम्रो कार्ययोजनामै क्लस्टरको कार्ययोजनामै त्यो कुरा राखिएको छ र उहाँ त्यसरी चाहिँ हेरिरहनु भएको छ भने अर्को एनसीआरसी राष्ट्रिय बालिका परिषद र सेफ्टी जोनको सहकार्यमा विभिन्नमा चाहिँ त्यो बोर्डहरू राखेर ठाउँ ठाउँमा पोइन्टहरू बनाएर पनि हेरिरहेको अवस्था छ। यसरी सिधै कसरी सोधै त्यो प्रयोगमा गरेको भन्ने त अहिलेसम्म भेटिएको छैन। अब हामीले अहिले हेर्दै गर्दा त्योतिर सचेत हामी छौँ एउटा भने, दोस्रो अर्को विषय भनेको हाम्रो जुन बालबालिका त्यहाँदेखि अर्कोतिर चाहिँ कुनै हिसाबले ड्राइभर हुन सक्छ अथवा पालन पोषण गर्छौँ भन्ने नाममा पनि के मानिसहरूले घोषणा गरेका बोल्दै गरेका कारणले हामीले स्पष्ट चाहिँ माननीय मन्त्रीको निर्देशनमा हामीले गृह मन्त्रालयलाई र भूमि व्यवस्था सहकारी तथा हाम्रो साउने प्रशासन सँगै महिला मन्त्रालय स्थानीय तहले देख्नको लागि पनि हामीले पत्रचार गरेर त्यो कडाई गरिदिनुलाई त्यहाँ केही ठाउँमा गतिविधिहरू आएको भन्ने हामीलाई सूचना प्राप्त भयो। जस्तै उदाहरणको लागि कुनै ठाउँमा चाहिँ संस्थाहरूको गतिविधिमा अलिकति पारदर्शिता नभएको र कतै कतै धर्मको प्रचार जस्तो पनि त्यो हुन सक्ने सम्भावना आकलनका कुराहरू आएपछि अहिले हामीले गृह मन्त्रालय थ्रु प्रमुख जिल्ला अधिकारीलाई त्यसमा चाहिँ निर्देशन गरिदिन हामीले अनुरोध गरेका छौँ। होल्डिङ सेन्टरमा पनि प्रहरीको निगरानी बढाएर प्रहरीको सुरक्षा घेरालाई पनि अलिकति थपेको भन्ने जानकारी छ हामीलाई।
2: हरेक पटक चाहिँ विपद पछि चाहिँ आउने चुनौती भनेको जहिले बाल बालिका हराउने अथवा बाल बालिकालाई पालन पोषणको नाममा चाहिँ ट्राफिकिङ हुने समस्या चाहिँ अत्यधिक छ, यहाँहरू त्यसप्रति सतर्क पनि हुनुहुन्छ। यति हुँदा हुँदै पनि जस्तो पालन पोषणको नाममा ठाउँ ठाउँमा पुगिरहेको हुन सक्छ, त्यसबारे चाहिँ के संयन्त्र छ जसले गर्दाखेरि तुरन्तै त्यो सूचना चाहिँ मन्त्रालयदेखि परिषदसम्म हरेकतिर चाहिँ त्यसको सूचना आइपुग्ने?
1: अब यसमा अरू राज्यको नियमित संयन्त्रहरू सम्बन्धी प्रहरीका बिटहरू लगायत कतिपय ठाउँमा सशस्त्रले पनि निगरानी गरेको छ भने बोर्डर साइडमा भने यता हामीले अरू अरू इलाकामा नेपाल प्रहरीले पनि समग्र स्थानीय प्रशासनको नेतृत्वमै त्यो काम गरेका छ। तर हामीले अर्को पाटो हामीले हेर्नुपर्ने यसमा के छ भने अहिले मैले यो तपाईँहरूको यो लोकप्रिय माध्यम मार्फतमा के जानकारी गराउन चाहन्छु, धेरै अब हामीलाई समाजको एउटा बुझेको मान्छे दिग्गज मान्छे अथवा हामीले समाजमा योगदान गरेका मान्छे भन्नेहरूलाई पनि बालबालिका व्यवस्था कसरी हुन्छ भने सामान्य जानकारी पनि नभएका जस्तो हामीले सुनाएका छौँ। उदाहरणको लागि कुनै एउटा डक्टरहरू अथवा कुनै कोही व्यक्तिहरू समाजका प्रतिष्ठित व्यक्तिहरूले हामी यो बालबाल लिएर पाल्छौँ हामीलाई चाहियो भन्ने सिधै कुरा गर्नुहुन्छ, यसरी मिल्दैन भन्ने कुरा कमसेकम उहाँहरूले मैले उहाँलाई के अनुरोध गर्न चाहन्छु भने बालबालिका संविधान 2075 र बालबालिका नियम 78 अध्ययन गरिरहनु होस् त्यसमा प्रष्ट व्यवस्था छ कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बालकल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ त्यो चाहिँ गृह मन्त्रालयको विवाद सम्बन्धी कानुन मात्रै भएन हाम्रो बालबालिका संरक्षणलाई पनि छुट्टै विशेष कानून छ हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने अर्को हाम्रो देवारी संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री भन्दा पनि त्यसरी हामीले अहिले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ रोकिएको छ अहिले चाहिँ हाम्रो देवारी संहितामा पनि जो फौजदारी संहिता जो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानले सिफारिस गरेर उसको सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन अदालतबाट आदेश दिनुपर्छ अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन त्यसमा एउटा चरणहरू छ चारवटा चरणहरू छ स्पष्ट रूपमा पहिलो उहाँहरू हामी त्यही समुदायमा हुन खोज्छौँ समुदाय परिवारमै मिलन गर्न खोज्छौँ त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधारित हेरचाह गराउने कुरा र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन त्यो चाहिँ प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ उसको कोही नभएको कुरा हेकिन हुनुपर्छ त्यो कुरा सिफारिस हुनुपर्छ मुजुका हुनुपर्छ यदि आफ्नो आफन्त छ भने आमा वा बुवा छ भने स्वत केही समस्या रहेन यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरण पाल्नलाई जान सक्ने हुन्छ त्यो पनि निर्णय गरेर त्यता पठाउन सक्छौँ त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो त्यसपछि बल्ल अन्तिम बालगृहमा जानुपर्नेमा अहिले अलिक विगत रूपमा के देखियो छ भने सोझै त्यस्ता कुनै समस्या आयो भने बालगृहमा बच्चा पठाइदिने बालगृहबाट बच्चा कतै ह्युमन ट्राफिकिङमा अर्को त्यो रिस्कमा पर्न सक्ने कुरामा अनुगमन भएन भने त
2: जस्तो यहाँले भन्नुभयो नि सोझै पठाउने काम चाहिँ कसले पालिकाले गरिरहेको
1: पालिकाले त पठाएकै छैन व्यक्तिहरू नै सिधै कन्ट्याक्टमा जाने अनि सोझै कम्युनिटीमा गएर ल्याउने अलिकति हाम्रो अभिभावक पनि कमजोरी छ म यहाँनिर यो भन्न चाहन्छु कतिपय ठाउँमा अस्ति हामीले रूपन्देहीबाट एउटा केस आएको थियो 16 वर्षको बालिकालाई आमा बाबुले नै सिफारिस हस्ताक्षर गरेर वडाको सिफारिसमा विदेश पढ्न पठाउने भनेर प्रमुख जिल्ला अधिकारी कहाँ आएपछि मलाई सोध्नु भएको छ म त्यस क्षेत्रमा सक्नुहुन्न पठाउन सकिँदैन किनकि आमा बाबु हुँदाहुँदै विदेशमा कुनै फेस्टमा जाने कुनै एउटा भरभरमा गरेर आउने कुरामा पासपोर्ट बनाएर जाने एउटा विषय भयो अब नाबालकलाई विदेशमा सोझै पढ्न पठाउने कुरा त आमा बाबुले किन सहमति दिने अथवा तपाईँको बच्चालाई राम्रोसँग गरिदिन्छु भन्नेमा बच्चालाई किन पठाउने त्यो त्यस्तो त आमा बाबुलाई पनि अहिले कारवाही गर्ने व्यवस्था नभएको कारणले हो नभए चाहिँ त्यसरी मिल्दैन उहाँहरू हुँदाहुँदै अर्काले नै मिल्दैन त्यो प्रष्ट छ त्यसमा कानुनी व्यवस्था तर त्यति हुँदाहुँदै पनि कुनै व्यक्तिले गएर प्रलोभन गरेर अब तपाईँले राम्रो हुन्छ यहाँबाट हामी त्यहाँनिर राख्छौँ तपाईँले विदेश पठाइदिन्छौँ भन्ने खालको प्रलोभन दिएर अभिभावकले पनि अनदेखा गरिदिने त्यसमा त्यति चासो नगर्ने आफन्तहरूले पनि चासो नगर्ने र त्यसपछिको अवस्थामा ल्याएर यसरी जान सक्ने खालका कुरा देखिएको छ अहिले एउटा अर्को क्रिटिकल कुरा आएको छ गुम्बाहरूमा चाहिँ केही बच्चाहरू रसुवाबाट आएको भन्ने उहाँहरूले आफ्नो पहलमा आएको भन्ने भयो गोसाईगुण्डा गाउँपालिका उपाध्यक्ष नै मिसाउनुभयो त्यहाँको बालकल्याण अधिकारी नै हुनुहुन्न उहाँ भएको छ कतिवटा कार्यहरू छैन गाउँपालिका भवन छैन त्यसमा सिफारिसको अवस्था पनि छैन त्यसो भएर उहाँले आफ्नै सामाजिक हिसाबले पनि पठाएको अवस्था छ तर त्यो असल नियतकोले समस्या रहेन तर त्यसलाई प्रक्रियागत रूपमा व्यवस्था गर्नु पर्यो र प्रक्रियागत रूपमै कुनै कुनै संस्थालाई जिम्मा दिनुभयो ताकि भोलि त्यसमा तलमाथिको रिस्क जोखिम भयो भने त्यो बालबालिकाको सर्वोत्तम हुन्छ कि हुँदैन भन्ने यकिन गरेर मात्रै पठाउने अवस्था हुन्छ नभए त्यो आमा बाबुले गुम्बी अनाथ हुँदैन ऊ चाहिँ सम्पूर्ण उसको प्रमाणित हुनुपर्छ आमा बाउ नभएको क्लियर हुनुपर्छ ऊ चाहिँ टुर हो कि होइन अहिले कुनै मिसिङ हुने बित्तिकोलाई आजै अनाथ घोषणा गर्ने आजै चाहिँ कसलाई मृतक घोषणा गरिदिने त्यो पनि प्रक्रियाहरू नगरिकन जान मिल्दैन तर कति बेला त्यो गरौं भन्ने मनमा पनि होला तर धेरै कुराहरू चाहिँ मिसिङ हुन सक्छ भनेर सचेत हुनुपर्ने अवस्था छ
2: कानूनै केही संशोधन गर्नुपर्ने स्थिति पनि छ कि यतिखेर
1: अब छ कानूनमा पनि केही कुराहरू ग्याप जस्तो उदाहरण अहिले हामी गृहमा हेरौँ अहिले गृह मन्त्रालयको साथीहरूसँग सम्पर्क गर्दा के भन्नुहुन्छ भने अहिलेको कानूनले कुनै राहत दिनलाई केही दिनलाई मान्छे मृत घोषणा हुनुपर्छ र व्यक्ति बेपत्ता भएको 12 वर्षसम्म मृत घोषणा गर्न पर्खिनुपर्ने अवस्था छ भने त 12 वर्षसम्म राहत नपाउने त 12 वर्षसम्म चाहिँ उहाँले चाहिँ उहाँको व्यवस्थापन नहुने त्यो त त्यहाँनिर चाहिँ संशोधनको माग गर्यो कानूनले पनि भने हाम्रो बालबालिकामा पनि ऐनमा पनि के समस्या रह्यो भने सम्बन्धित स्थानीय बाल अधिकार समिति र बालकल्याण अधिकारीले सिफारिस गर्ने भने तर म्यासिभली पुरै बस्ती नै सखा भएर रसुवाको बच्चा आएर बिदुरमा नुवाकोटमा बसेको छ भने अब नुवाकोटको बालकल्याण अधिकारीले मैले रसुवाको बच्चा सिफारिस गर्ने कि नगर्ने यो बच्चा त रसुवाको भन्नुहुन्छ उहाँले रसुवाकोले फेरि त्यो बच्चा त्यहाँ गएर बसेको त मसँग त यहाँ विवरण छैन अहिले नै समस्या परिरहेको विषय हेर्दै जाँदा हामीले यस्ता कुराहरूमा कानूनी केही कुराहरू उल्झनहरू घरलाई पनि सल्टाउनु पर्ने त छ नै, तर यो व्यक्ति व्यक्तिले राज्य नै छैन जस्तो प्रति व्यक्ति मैले पाल्छु राज्य नपाले मैले पाल्छु के भन्दै हिँडेको यो विषयमा अलिकति फन्डा जस्तो, यो चाहिँ अलिकति वास्तवमा चाहिँ कानुनी कुरा होइन त्यो, उहाँले मैले पाल्ने उहाँले पाल्ने उहाँले कसैको बच्चाको जिम्मा व्यक्ति लिनुपर्छ भन्ने कन्सेप्ट अहिले अहिलेको संविधान कानुनमा देशको कुनै पनि विद्यमान छैन। कुनै लिने हो भने उसले प्रक्रिया पुर्याएर किन लिने हो त्यो एउटा पाटो, कानुन च्यालेन्ज गरेर सरकारले गरेर म गर्छु। अस्ति चाहिँ एकजना हाम्रो अब स्टार चाहिँ के भन्छ यो कन्टेन्ट क्रिएटरले पनि म चाहिँ यति एउटा बच्चा पाल्छु सरकारले पालेन भन्ने हिँडेको पनि हामीले सुन्यौं रसुवाबाट ल्याउने भन्ने, तर अन्तत त्यो उहाँले ल्याउनु भएर ल्याउनु पाउने अवस्था पनि थिएन। उहाँले हामी ल्याएर ललितपुर कुनै बालिगृहमा राख्छौँ भने ल्याउने बालिगृहमा राख्ने भए पनि सम्बन्धित संस्थाले सिफारिस गर्छ ल्याउने व्यक्ति दर्ता हुनु, व्यक्ति कहाँ दर्ता हुनु, व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भने कानुन त कुनै कानुनमा लेखेको छैन, त्यो कसैले कुनै हालले पाउँदैन, त्यो पाउँदैन, तर उहाँले कानुन रूपमा चाहिँ अदालतमा अदालतबाट आदेश लिएर यो बच्चा उहाँको संस्थामा दिन्छु भनेर अदालतबाट आदेश भएर उहाँले त्यो प्रक्रिया पुर्याएर सामाजिक प्रतिबन्धको आधारमा सिफारिसको आधारमा गर्नुभयो भने पाल्न सक्नुहुन्छ, त्यो अर्को बाटो हो। तर सारा बच्चाको जिम्मा म लिन्छु, यतिवटा बच्चा म पाल्छु म लिन्छु भएर त्यो असम्बन्धित मान्छेहरूले बोल्दै हिँड्नुको अर्थ चाहिँ त्यो कुनै उहाँले हामीले आएर ललितपुर कुनै बालिगृहमा राख्छौँ भने ल्याउने बालिगृहमा राख्ने भए पनि सम्बन्धित संस्थाले सिफारिस गर्छ ल्याउने व्यक्ति दर्ता हुनु, व्यक्ति कहाँ दर्ता हुनु, व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भने कानुन त कुनै कानुनमा लेखेको छैन, त्यो कसैले कुनै हालले पाउँछ।

0: को हाम्रो भनेको बालबालिकाको सर्वोत्तम हित भन्ने त हाम्रो एउटा प्रमुख सिद्धान्त मान्यता छ कि बालबालिका कुनै जोखिममा पर्नु हुँदैन त्यसमा कुरा छ। त्यसपछि ल कुनै व्यक्तिलाई असम्बन्धित व्यक्तिले ल्याएर कुनै काममा लगाएर बाल हिंसा भयो भने जिम्मेवार को, बाल श्रममा लगायो भने जिम्मेवार को, त्यसपछि बाल विवाह गराइयो भने जिम्मेवार को, त्यसपछिको बालको बेचबिखन भयो भने त्यो जिम्मेवारको, त्यो त जिम्मेवार भनेको सरकार हो, अन्तिममा त्यसको जवाफ त सरकार दिनुपर्छ। त्यसकारणले नेपाल सरकारको औपचारिक च्यानल बाहेक अरू व्यक्तिहरूले च्यालेन्ज गर्नु भनेको त्यो चाहिँ विषय रहेन। बरू के रहन्छ भने कानून रूपमा भन्दाखेरि नेपाल सरकार अहिले हाम्रा प्रदेश सरकार स्थानीय तहहरूले समन्वय गरेर ती बालबालिको व्यवस्थाहरूमा संयुक्त नीति ल्याएपछि अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं। कार्यक्रम बदलिदो नेपालमा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था र त्यहाँको बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा आज हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेज्यूसँग। जस्तो अघि यहाँले भन्नुभयो कि सबैले बालबालिका पाल्ने भनेर आएकाहरू त धेरै छन्। यहाँनिर मैले जोड़ दिए कि बालबालिकाको अधिकारको हिसाबले अथवा उसको इच्छाको कुरा चाहिँ हो कि होइन, यहाँ चाहिँ उसको इच्छालाई चाहिँ जोड़ दिइन्छ कि दिइँदैन, सरकारले होस् अथवा अरू कुनै निकायले
0: दिइन्छ? निश्चित रूपमा बालबालिका हिसाबले पहिले सोधिन्छ। बालबालिका हामीले रियल प्रोफाइल तयार गर्न लागि जो मैले अघि भने हामीले एनसीआरसीको नेतृत्वमा जो भइरहेको छ हामीले त्यो लेखाजोखा गर्दैछौँ। त्यो लेखाजोखा पनि के छ भने पृष्ठ रूपमा त्यो बालबालिका अहिले कहाँ छ, उहाँको ठेगाना कहाँ हो, उहाँको उमेर के हो, उहाँको चाहिँ अरू आफन्त कोही छ छैन उहाँको सम्पर्कमा, अथवा उहाँ चाहिँ कुनै अभिभावकसँग अहिले बसिरहनु भएको छ भने के नाताको अभिभावक हो, उहाँको आमा बुवा मध्ये पहिला अहिले दुइटै गुमेको हो कि, अथवा एउटा पहिला गुमेर अहिले गुमेको हो, अथवा एउटा कहीँ बाहिर विदेशमा हुनुहुन्छ कि एकजना गुमेको हो कि, अहिले यहाँ मात्र नभएको हो कि यो अहिले हाम्रो सम्पर्कमा नभएको, दुइटा कुरा रहन्छ भने दोस्रो उहाँको इच्छा के छ, तपाईँ चाहिँ के आफन्त जस्तो अहिले कस्तो देखिरहेको छ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त अहिले लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ। त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका दाँतेताहरू आए भन्ने पनि कुरा छ। अहिले फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विश्लेषण हुन बाँकी छ। तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ। बालबालिकाको सर्वोत्तम हित भनेको उताको सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा। दोस्रो, सहयोग गर्ने विभिन्न बाटाहरू छन्। कसलाई सहयोग गर्ने चाहना छ भने त प्रधानमन्त्री दयपुर रातो कोष त प्रष्टै भनेको, त्यहाँ जति नै पैसा उहाँले हार्नु पनि सक्नुभयो एउटा। दोस्रो कुरा, स्थानीय तहसँग समन्वय गरेर, स्थानीय विपद व्यवस्थापनसँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लत्ता कपडा औषधिहरू बाँडिरहनु भएको छ। उहाँ समन्वय गरेर एकदम यो प्रणालीबाट एनडीआरएमबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्थापन समितिहरू छ। त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख र अध्यक्षको स्थानीय विपद व्यवस्था त्यहाँमा मार्फत सपोर्ट गर्न सक्छ, शिक्षामा सपोर्ट गर्न सक्छ, परिवारमा गएर सपोर्ट गर्न सक्छ। यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो, त्यो त किन लिने, त्यो विषय के रहेछ, इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ। हाम्रो मन्त्रालय पनि प्रश्न छ, हाम्रो माननीय मन्त्रीज्यूले पनि यसमा प्रश्न निर्देशन गर्नुपर्छ। यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालिकाका नाममा, कुनै पनि होस्टेलका नाममा, केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिने र कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानूनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ एक्सक्युज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर छौँ। र फेरि अब हाम्रो प्रश्न धेरै कुरा चाहिँ कानूनी कारवाही कुराहरू चाहिँ कन्ट्रोलिङका कुराहरू गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ। तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता, दाजुभाइ दिदीबहिनीको नाताले कुनै पनि सदस्य राख्नु, त्यसमा समानुभूति राख्नु र यसलाई राज्यले परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन। तर उहाँका सहयोगका बाटाहरू थुप्रै बाटाहरू छन् नि, त्यो बालबालिका बोकेर हिँड्ने मात्रै बाटो किन भन्दाखेरि कुनै कुनै अहिले देखिरहेको छ, कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भनेर ल्याउँदा ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउचाउ बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो होइन? उहाँले यसको असको गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले, एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ। उहाँहरूको अध्ययन, उहाँहरूको अहिलेको जो जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो, यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालको तिरको डाइभर्ट भएको देखिन्छ।
1: हजुर, मैले यहीँनिर जोडे यहाँलाई, जस्तो बाल बालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू, त्यो जुन संस्थाहरूलाई चाहिँ केही कारवाहीहरू हुन्छ कि हुँदैन?
0: कारवाही हुन्छ, हामीले प्रष्ट रूपमा कारवाही उहाँलाई, अब हामी त यो समन्वय पनि गरेका छौँ, साइबर ब्युरोसँग समन्वय गरेका छौँ, प्रेस काउन्सिल पनि गरेका छौँ। हामीले एनसीआरसीबाट सुरुमै बाल बालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यस्तो व्यवस्था कुरा राखेर अथवा विवश चिच्याड राखेर कुनै मानवीय संवेदना असर पर्ने गरी, बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गतेभित्रै हामीले त्यो तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धित निकायहरूमा पठायौं र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्ने गरेपछि प्रेस काउन्सिलले पनि त्यो कुरा राख्यो र कतिपयलाई कन्फ्युजन भएछ, मलाई बीबीसीबाट पनि सोध्नु भएको थियो त्यसपछि बालबालिका न्यूज नबनाउने हो त।

0: भन्नुभएको थियो, मैले बालबालिकाको न्यूज नबनाउने होइन, बालबालिकाको न्यूज बनाउनुहोस्, बालबालिकाको समस्या उजागर गर्नुहोस्, बालबालिकाको विषयहरू उजागर गर्नुहोस्, तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरी राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसै पनि गर्न पाउँदैन, उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कतिपय हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ। तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्नु मिल्दैन, कानुनको स्वीकृतिलाई पनि हुँदैन, तर उहाँहरूले भावना बगेर त्यस्ता कुरा राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मोनिटाइज गर्ने टाइपका कुराले उहाँहरूले चाहिँ आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि चाहिँ त्यस्ता कुराहरू चाहिँ समेसलाई ख्याल नगरेर गरेका कुराहरू न्यूज त आउनुपर्छ। बालबालिका पनि समस्यामा छन्, पढ्न पाएका छैनन्, बालबालिका यस्तो अवस्था छ, दुःखमा छन् भन्ने कुरा त भन्नु पर्छ, राज्यले स्टेट दिनु जिम्मेवारी
1: हरेक व्यक्ति पछि
0: बच्चाहरू पछि उसलाई हरेक इरिटेट गर्ने, उसलाई चाहिँ उसलाई आफ्नो क्वेसन बारम्बार सोधेर उसको चाहिँ काउन्सिलिङ गर्ने बेलामा विमर्श मनोपरामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने, बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो, यो विदुर यो एरियामा त अहिले मनोपरामर्शहरू दाता पनि धेरै अनि भोलेन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको, त्यो विदुर केन्द्रित भएको सुगम भएर रसुवामा त्यही तरेर पारि नगएको अप्ठ्यारो ठाउँमा नपुगेको त्यसमा केन्द्रित भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
1: यही मैले सोध्न चाहे तपाईँलाई, जस्तो यहाँले भन्नुभयो कि विदुर सबैतिर भनौ न समानान्तर रूपमा जानुपर्ने, तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनोपरामर्श दाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ दसजना स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
0: त्यसमा त निश्चित रूपमा असर पर्छ, ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ, उसले अहिले त उसलाई त अरू ठूलो स्तरीय शिक्षा भन्दा पनि अहिले उसको परामर्शको आवश्यकता छ, उसलाई सुरक्षित वातावरणको आवश्यकता छ, सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यकता भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु र तिमीलाई हिँडेर राम्रो छ भने अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्ता खालका कुराहरूले बालबालिका सर्वोत्तम हित गर्दैन। एउटा कुरा
1: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
0: उहाँहरू त्यो त अरू संस्था उहाँ तिन भयो भने उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ, त्यहाँ संख्या एकै ठाउँमा बढी भयो भन्ने प्रसङ्ग भनेको मैले त्यो उहाँले गरिरहनु सहयोग छ, उहाँहरू पनि सहयोग छ, कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु भएको छ, आफ्नो सोचपुर त त्यहाँ भोलिन्टेरी गर्नु भएको छ, त्यसमा अन्यथा छैन, सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुनुहुन्छ, त्यसमा अन्यथा होइन, तर केही केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो समानुभूति गर्नुपर्छ, हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामीले यस्तो गर्यौँ भने त देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ, त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ। एउटा पनि फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ, जस्तै अब सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन, जस्तो उदाहरण शिक्षाको कुरा शिक्षामा शिक्षा मन्त्रालयसँग जोडिने विषय स्वास्थ्यको कुरा उपचारको त्यसरी हाम्रो विभिन्न क्लस्टरहरू छ, त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो र अर्को बाटो फेरि त्यो मात्रै नभएको फेरि अहिले तीन तहका सरकार छन्, फेरि त्यो मात्रै छैन, नेपाल सरकार संघीय सरकारले लिड गर्छ, तर स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो, राहत वितरण गर्नु पर्यो, बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने, स्थानीय तहको डेटाबेस चाहिन्छ र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ, फेरि अर्कोतिर जस्तै त्यहाँ पुत्रगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो, त्यो रेकर्डै त्यहाँको सिस्टम प्रणाली ध्वस्त भएको कारणले उहाँहरूले त्यो व्यवस्था गर्न कठिनाइ भइरहेको भन्यो भने उहाँहरू लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल गणेशसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ, त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्न जटिलता छ, अलिक गम्भीर अवस्था छ।
1: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि?
0: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको थियो भने अब उहाँहरू स्पेसल टिम चाहिँ अब त्यो वर्ग हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्गभरिलाई नेतृत्व गर्ने मन्त्रालय छ, अब हामीसँग महिला हिंसामा पर्ने सम्भावना बालबालिका सीमा छ, लैङ्गिक अनिकल अल्पसंख्यक विषय सीमा छ, अपाङ्गता छ, ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लबिङ त हाम्रो तर्फबाट गरेका छौँ, तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा छ केही गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउने सक्ने त आवाज उठाउँदा त्यो सक्छ, त्यो नसक्ने वर्गलाई पनि त्यहाँ वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरिकन कार्यक्रममा हुनुपर्छ भन्ने लगिङ हाम्रो यतापट्टि छ एउटा। भने दोस्रो बाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्नेछ। हामी चाहिँ राज्यले जिम्मा लिन्छौँ शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अघि हाम्रो सरकारले निर्णय त गर्यो, तर फेरि व्यवहारमा जाँदाखेरि तलको सरकार पनि छ, स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ, र हाम्रो संविधानले 12 कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ, होइन, त्यसको व्यवस्थापनको जिम्मा छ, र संघीय सरकारले सबै अनुदानहरू उपलब्ध गराउँछ। त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरूरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ, लिन्छ, नेपाल जिम्मा लिन्छ, तर त्यो समन्वयको जरूरी छ एउटा पाटो भने। दोस्रो पाटो जो हाम्रा क्लस्टरहरू छन् विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ, त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ। र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त वडाले सिफारिस गर्नुपर्छ, त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ, यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यो दिनुपर्ने भएको भएर अगाडि वडाध्यक्ष नै भएको अवस्था, वडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ठिटो एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ। त्यसकारणले यो जो जटिल अवस्थामा हामीले सबैले संयमित भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ, उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ र उहाँलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेजमै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ, तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ, स्वास्थ्यको अधिकार हुन्छ, विभिन्न अधिकारहरू हुन्छ। त्यो भएर हामी किन सियासीको पक्ष राष्ट्र पनि अभिसन दिएको, त्यो भएर हामी बालबालिकाको सर्वोत्तम भित्तिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ, त्यसमा लाग्नै पर्छ। दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ, क्रस कटिङ महिलासँग विषय जोडिन्छ, त्यो ऊ पनि हिंसामा पर्न सक्ने हुन्छ। त्यसो भएर यो सम्पूर्णलाई प्याकेजमै एउटा प्लान नै गर्नुपर्ने देखिन्छ। यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ। मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन।
1: प्रभावित मध्ये पनि ती बालबालिकाहरू मध्ये पनि जोखिम समूहका बालबालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ?
0: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बालबालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने, अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै अब पारिवारिक संस्थाहरूमा अथवा चाहिँ अहिले स्क्रिन सेन्टरमा चाहिँ हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छनौटको लागि मात्रै हो, तर पछि गएर अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खरै हामीले एउटा सम्झौता गर्यौँ। यो हाम्रो एमआईटी ग्रुप फाउन्डेसन भन्ने चाहिँ अस्ट्रेलियाबाट भएको शेष कहिले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग चाहिँ एप्रोच गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निर्देशमा माननीय मन्त्रीज्यूकै रोभरमा हामीले हिजो एनसीआरसी र एमआईटी ग्रुप फाउन्डेसन बीच हामीले सम्झौता गरेका छौँ। त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ, त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुगुन्जेलसम्म नै सपोर्ट गर्ने, शिक्षा सपोर्ट गर्ने, अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने, उसलाई चाहिँ कहाँ पढाउनु पर्छ त्यो सपोर्ट गर्ने, त्यसपछि एक बालबालिकाले प्रति बालबालिका 3,00,000 प्लस चाहिँ सम्म हुन सक्ने गरी सम्म पनि सहयोग गर्न सक्छौँ भन्ने कुरा आएको छ। र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट बनिसकेपछि हामीले प्रारम्भिक सहमति मात्रै गर्यौँ हिजो, त्यसमा हामीले बालबालिकालाई समग्र 18 वर्ष पुगुन्जेलसम्म उसलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपमूलक केहीमा जाने, 18 बालबालिका रहन्जेलसम्मलाई जति वर्षको छ त्योबाट अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मकोलाई त्यो पनि गर्न सक्ने गरी एउटा संहिता मात्रै हिजो गरेका छौँ। त्यसमा चाहिँ उहाँले अहिले पैसा दिइहालेको होइन कि यो संहिता गरेछ, यसको आधारमा कमिटमेन्ट गरेर अनि प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सिआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बालबालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम बनाउने, त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामीले भर्खर सुरुवात हिजो मात्र गरेका छौँ। त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बालबालिका दीर्घकालीन संरक्षण, पारिवारिक हेरचाह, शिक्षा र अब समग्रमा चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ। अरू त अब संस्थाहरूको सहयोग युनिसेफले प्रत्यक्ष विपदमा परेकालाई पनि सहयोग गरेका छ, सहायताले सहयोग गरेका छ, र अरू केही संस्थाहरूले पनि गरेका छन्, सबैले सहयोग गरेका छन्। तर हाम्रो भनेको मात्रै हो भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले मिल्दैन, जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुनु उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजमबाट जानुपर्छ भनेर अब प्रामले देव रात उदासको उद्धार कोषमै थुप्रो पैसा जम्मा भएको छ, त्यो पनि भरि खर्चको प्लान आउला, त्यसले उताबाट जाला, तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालबालिका परिषद तर्फबाट हामीले एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: Extreme energy drink.
1: सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग बाल बालिकालाई सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: उसको स्वास्थ्य र शिक्षा त्यसको लागि चाहिँ तत्काल कस्ता खालका सेवा चाहिँ जरूरी छ जुन चाहिँ अझै अपर्याप्त अपुग देखिन्छ?
2: अब दुईटा कुरा छ, यसमा दुई खालको छ। पहिलो कुरा चाहिँ डिजास्टर प्लान तीन महिनाको छ, पहिलो अल्पकालीन तीन महिनाभित्रको सेटलमेन्ट। अहिले उद्धारको कार्य लगभग सिद्धियो, अब खोजको कार्य सिद्धियो, खोजपछि उद्धार, खोज उद्धार पछि हामी व्यवस्थापनमा जान्छौँ र यही जाने क्रममा तीन महिनाभित्रको प्लानमा अहिले हामीसँग क्लस्टरहरूमा तीन महिनाको प्लान छ। त्यो तीन महिनाको प्लान पछि हामी दीर्घकालीन प्लान त जान्छ नै। अब अहिले तर सुरुमा चाहिँ उहाँहरूलाई भनेको पहिलो भनेको मनोपरामर्श, उहाँहरू सुरक्षित बासस्थान सुरक्षित ठाउँमा उहाँले राख्ने, होल्डिङ जहाँ रहे पनि परिवारसँग जहाँ रहे पनि ऊ बच्चा चाहिँ सुरक्षित जोखिममा रहनु भएन। पहिलो कुरा जोखिममा रहनु भएन। त्यो बालबालिकासँग अरू पनि छ, अपाङ्गता भएको बालबालिका पनि छ, फेरि त्यहाँनिर होइन ज्येष्ठ नारीहरू पनि छन्, त्यो विभिन्न क्लस्टर छ। तर जे भए पनि जोसुकै रहे पनि बाढी प्रभावित सम्पूर्ण व्यक्तिहरू सुरक्षित रहनु पर्यो भन्ने अन्तर सम्पूर्णमा बालबालिका नै पर्यो एउटा। दोस्रो कुरा उहाँले चाहिने भनेको अहिले त अहिले उच्च स्तरीय अहिले के भनिरहेको छैन, उच्च स्तरीय अहिले आजै ल्याएर ल मान्नुहोस् बुढाली ठाउँ कसले पढाउँछ, एकछिन सक्छ त पढ्न उसले, सारा अगाडि नै ध्वस्त भएर आएको बाल मन मस्तिष्कमा परेको असरले म बुढाली ठाउँ होस्टेल गएर स्ट्यान्डर्ड कोठामा राख्छु मात्रै भनेर त हुँदैन नि। उसलाई त पहिले त परामर्श प्रारम्भिक उसको लागि काउन्सिलिङ जरुरी छ, राख्नुपर्छ, उसलाई सुरक्षित वातावरणको महसुस गराउनु छ। अब कतिपय अहिले आइरहेको छ के अरे अभिभावक चाहिँ पर छ नि, तपाईँ आउँदै हुनुहुन्छ होइन, अलिक गम्भीर छ अवस्था, सुन्दाखेरि पनि कतिखेर भावुक हुने अवस्था छ। तपाईँको अभिभावक अहिले आउँदै हुन्छ, उता जानुभएको छ पाउनु भनेर पनि कति ठाउँमा बालबालिकाले सम्झाएको छ, कतै विदेश उताबाट उभएको यता उहाँ जानुभएको उता जानुभएको छ पछि आउनुहुन्छ भनेर पनि बालबालिकालाई, मेरो बुवा कहिले आउनुहुन्छ, मेरो कहिले आउनुहुन्छ, आमा कहिले आउनुहुन्छ, कहाँ आउनुहुन्छ भन्ने पनि बालबालिका अवस्था छन्। त्यस्तो बालबालिकालाई त हामी उच्च स्तरको कुरा गरिरहेको छौँ। त्योभन्दा पहिला बेसिक कुरा गर्नु पर्यो कि पहिलो उसलाई सुरक्षित वातावरण, उसले भयमुक्त वातावरण, भयमुक्त भने उसको त्यो आँखा अगाडि बाढी गएको छ, त्यहाँ बालबाल बचेको छ स्कुलमा, त्यो सुतीगोडा स्कुलमा झन्डै चाहिँ होइन हजार बालबालिका जाने अवस्था थियो, त्यहाँ सचेतताको प्रभाव सचेतताले धेरै बालबालिका बच्यो, त्यसरी स्कुल कति बगेका छन् हो, तिनलाई पहिला सुरक्षित वातावरणमा राख्नु पर्यो अनि उहाँलाई प्रारम्भिक स्वास्थ्य उहाँको जाँच भएर के अवस्था छ त्यो चाहिँ हुनु पर्यो, सपोर्ट हुनु पर्यो। अनि स्वच्छ खानपान जस्तै अब भोलि महामारी हरेक कुरा पनि हुनसक्छ, त्यसो हो त्यो हुनु भएन, सुरक्षित वातावरणमा राख्नु पर्यो उहाँलाई। त्यसपछि प्याकेजमा त्यो सँगसँगै रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई लिनु पर्यो र उता परि अघि मैले भनेको चार स्टेपमा कि परिवारमा व्यवस्थित गर्ने कि त्यहाँ परिवारलाई सपोर्ट गर्ने कि परिवारलाई सपोर्टलाई मान्नु, तपाईँले म यसरी भनौँ त्यो चाहिँ हजार रुपियाँ बालबालिका दिएर मात्रै पुग्दैन, उसको आमा बाबुले के सपोर्ट गर्ने, त्यो पछिल्लो कुरा भयो, त्यो दीर्घकालीन प्लान भयो। अहिले चाहिँ उहाँलाई रेस्क्यु गरिसकेपछि सुरक्षित वातावरणमा राख्ने, उहाँले चाहिँ कुनै अरू असहज अवस्था हुन नदिने र सेपरेट गरेर उहाँलाई बालमैत्री खालको वातावरण उहाँलाई काउन्सिलिङको साथसाथै अनि त्यसको बिस्तारै रिकभर गरेर उहाँलाई चाहिँ अलिक केही रिक्रिएसन किटहरू मार्फत पनि अलिक त्यो खालको कुरा आइरहेको छ, अलिकति सानो खेल्ने गर्ने खुल्ला वातावरण, चाइल्ड फ्रेन्डली वातावरण पनि बनाउने, त्यसपछि बिस्तारै उहाँले चाहिँ अलिकति बालबालिकाको कुरो फोकस गरेँ, अरू विषय अन्त पनि होला, त्यो फोकस गर्दै गएर पछि अभिभावकसँग पुनः नजिकको अभिभावक, अब मैले अघि भने स्टेपहरू, त्यसपछि परिवारमा आदि हेर्दा भाइ बहिनी छुट्टिएका छन् दुईटा भाइ बहिनीलाई सँगै राखेर पनि हामी व्यवस्थापन गर्न सक्छौँ। त्यसपछि मात्रै कुनै सम्पूर्ण विकल्प भएन भने अनि हामीले कुनै बालगृहमा दिने अथवा राज्यले कुनै संस्था चलाएर त्यसबाट जाने अथवा उहाँलाई संयुक्त एउटा एमयू गरेर कुनैलाई जिम्मा दिएर जाने अथवा प्रदेश सरकारले कुनै जिम्मा लिएर कुनै इन्स्टिट्युटलाई जिम्मा दिने अथवा स्थानीय तह त छँदै स्थानीय तह त हामी जुनसुकै सरकार भए पनि गएर त्यही बेसमा बसेर प्लान गर्ने हो, त्यसो भएर स्थानीय फोकस गरेर प्लान गर्नु पर्यो र समग्रमा नेपाल सरकारले यसको चाहिँ अभिभावकत्व ग्रहण गरेपछि पहिलो चरण दुईटा स्टेप हुनुपर्छ। पहिलो स्टेपमा उहाँको प्रारम्भिक कुराहरूमा ध्यान दिने, त्यसपछि उहाँको दीर्घकालीन एक खालको उहाँहरूको स्वास्थ्य, उहाँहरूको पढाइ, उहाँको चाहिँ अरू विषयमा ध्यान दिएर समग्र व्यवस्थापन भयो भने बल्ल यो बाढी पीड़ितहरूलाई राहत हुन्छ र उहाँहरूले आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुहुन्छ जस्तो लाग्छ।
1: जस्तो जोखिम समूहका बाल बालिका र विशेष संवेदनशील भएका बाल बालिकालाई चाहिँ उसलाई उसको आवश्यकता पहिचान गरेर छुट्याएर व्यवस्थापन गर्नेतर्फ चाहिँ परिषद कतिको वकालत गरिरहेको छ र यसमा सरकार कतिको लचिलो छ?
2: अब सरकार लचिलो छ, हामी वकालत भने हामी त फिल्डमै छौँ, अहिले हामी फिल्डमा केमा छौँ भने अब यहाँ धेरै डेटाहरू हामीले अघि भनेको डेटा पनि हेडकाउन्ट हो, उहाँ गएर आउनुभयो, दुईटा टोली हाम्रो अगाडि गएर आइसक्यो र यति भयो यहाँनिर यति छ भने त्यो संख्या त कहिले होल्डिङ सेन्टरमा आज 1200 भन्ला भोलि 1000 होला अथवा 1500 होला, त्यो चाहिँ आउने जाने क्रम होला अथवा कोही घरमा परिवार पुनर्मिलन होला, तर त्यो त संख्यात्मक कुरा मात्रै हो, हामीले संख्या त भन्दा अगाडि बढेका, छौँ हामी अहिले हामीले रसुवा र नुवाकोटमा विशेष अहिले हामी यता धादिङ यतातिर आएका छैनौँ रसुवा र नुवाकोटमा दुईटा जिल्लामा दुईटा टिमै परिचालन गरेर हामीले बनाएको चाहिँ के छ भने अहिले व्यक्तिगत प्रोफाइल नै बनाउने बच्चाको प्रोफाइल हुन्छ त्यहाँ लगभग 15-20 पेजको 14-15 पेजको एउटा हामीसँग फर्म छ त्यो फर्ममा चाहिँ उहाँको कहाँ हो उहाँको कति गुमेको भन्ने खालको उहाँसँग अथवा सानो बच्चाको अभिभावकसँग जोसँग रहेको छ त्यो मार्फत अथवा सम्बन्धित स्थानीय तह मार्फत वडासँग समन्वय गरेर पनि हामी त्यो सम्भव भएसम्मको लिने त्यो विवरण लिएर त्यो विवरणबाट उसलाई के गर्न उपयुक्त हुन्छ उसले के चाहन्छ बालबालिकाले के चाहन्छन् र उसलाई कहाँ सबभन्दा सर्वोत्तम विकल्प के हुन्छ सर्वोत्तम हित कसरी हुन्छ भन्ने खालको एउटा एसेसमेन्ट अहिले त्यो एउटा हामीले यसलाई अध्ययन तथ्याङ्कसँग भन्दा पनि अहिले लेखा जोखामा गएका छौँ त्यो पहिलो चाहिँ तथ्याङ्कसँग कुरा भयो लेखा जोखामा मलाई लाग्छ अझै एक हप्तामा केही सिनारी आउँछ अझै हामीसँग एक हप्ता पछि अझै यो सिनारी आउँछ जस्तो लाग्छ उहाँहरू अहिले फिल्डमा हुनुहुन्छ र त्यसमा चाहिँ के देखियो भने बालबालिको अवस्था चाहिँ त्यही अलिक क्रिटिकल भयो एक ठाउँको बालबालिका अन्त गएर बसिया छ यो भूकम्पभन्दा बाढी जोखिमपूर्ण किन हुँदैछ भने भूकम्पमा त्यही घरमा चेपिएको हुन्छ त्यही मान्छे भेटिन्छ अब यहाँ त चाइनादेखिको मान्छे बगेर आएको छ इन्डियाबाट आएको मान्छे बगेर कहाँ गयो घरको मान्छे त्यो घरकै पुरै बगेपछि त्यहाँ कतिजना मान्छे को थियो त्यसमा को आएर थियो भने अब पहिलो चाहिँ व्यवस्थापन तत्कालको व्यवस्थापन चाहिँ राख्नु पर्यो बालबालिकालाई जोखिममा रहेको वर्गीकरण गर्नु पर्यो त्यहाँ चाहिँ उसको हेर्दाखेरि थाहा हुन्छ उसको के छ कस्तो छ कहाँ गयो उसको अहिलेको अवस्था के हो त्यो अवस्था हुने बित्तिकै अनि के रहन्छ भने उहाँले उहाँको अवस्था कसरी व्यवस्थापन गर्ने प्लान त्यहीसँग जोडेर प्लानमा जानु पर्यो कि उसलाई कहाँ राख्दा सर्वोत्तम विकल्प हुन्छ भन्नेमा जानु पर्यो न कि कुनै व्यक्तिले यो बाहिरबाट व्यक्तिले म यसो उसो भन्ने कुरा एकछिन त खपतका लागि भने पनि समग्र व्यवस्थामा दीर्घकालीन उसको हितका लागि सर्वोत्तम हितका लागि चाहिँ त्यो प्लानमै लेखा जोखामै गएर जानुपर्छ
1: हजुर अब लेखा जोखाको काम शुरू भइसकेको छ एक महिना लगभग हुनै लागिसकेको बाढी गएको पनि होइन अब बाल बालिकालाई अब चाहिने उनलाई चाहिने आधारभूत आवश्यकता के हो जुन पहिचान गरेर चाहिँ काम थालनी कहिलेदेखि हुने सम्भावना छ
2: अब उहाँहरूको आवश्यकता पहिचान मलाई अझै अब हामी 25 गते पछि त्यो 15 दिनपछि हामी लेखा जोखामा गएको त्यो 15 दिनसम्म डेटा कलेक्सनकै पाटो थियो र केहीसम्म उद्धार खोजकै पाटो थियो र 25 गते पछि भने 15 दिन 10 गते गएमा 15 भनेपछि 15 दिनपछि माने गएको हो त्यो हिसाबले दुई हप्ता त अझै लाग्छ त्यो डिटेल आउनलाई होइन तर प्रायः हामीले फेरि यो पनि के प्लान गरेका छौँ प्रारम्भ जति ठाउँको प्राप्त हुन्छ त्यसको लेखाजोखा आधारमा अरू प्लान गर्दै गर्ने भन्ने पनि छ त्यस कारणले त्यो कुरा फेरि हामी मात्र निर्भर रहेन समग्र प्याकेजमा जानुपर्छ त्यस कारणले अहिले हामी चाइल्ड एडलाई चाइल्ड प्रोटेक्सन भनौँ सिस्टम त्यो जुन मेकानिजम छ त्यो मेकानिजमलाई सँग नै सहकार्य गरेर मेकानिजमबाट नै उहाँहरूलाई असुरक्षित हुन नदिने पहिलो कुरा त्यो संवेगलाई चाहिँ मिसयुज गर्ने खालको नहोस् भन्नेतिर नै प्लान छ अहिले पनि दीर्घकालीनमा त अघि मैले भने जस्तै उहाँलाई व्यवस्थापन गर्ने प्लानमा अघि मैले भने हामीले जो अस्थायी सदन सेवा केन्द्र पनि शुरू गर्यौँ त्यो पनि काउन्सिलिङको एउटा पार्ट हो त्यहाँ उहाँलाई राखेर हामी त्यस स्क्रिनिङ गरेर त्यसलाई कसरी व्यवस्था त्यो त अल्टिमेट सधैँ राख्ने त होइन फेरि त्यो त्यसले चाहिँ अब हाम्रा संस्थाहरू छन् हामीसँग अहिले बालगृह मात्रै पनि 385 बालगृह छ 10,000 बालबालिका त अहिले पनि बालगृहमा छन् तर ती बालगृहको बालबालिका अवस्था जस्तै ती त भनेका नर्मल अवस्था आएका हुन् अभिभावक गुमायो तर यी त अहिले त आतंकित अवस्थामा र एकदम भनौँ न अप्ठ्यारो अवस्थामा आएका बालबालिका र तिनको ट्रिटमेन्ट पनि फरक हुन्छ तिनलाई गर्ने व्यवहार पनि फरक हुनुपर्छ त्यसो उहाँलाई सहज बनाइसकेपछि सकेसम्म त्यही कम्युनिटीमा व्यवस्थापन गर्ने त्यो कम्युनिटी नसक्ने कुरा एउटा भनौँ न एउटा नगरपालिका गाउँपालिकाले त सारा यो व्यवस्थापन गर्न सक्दैन उसमा त्यो रिसोर्स पनि हुँदैन त्यसमा अल्टिमेट जिम्मेवारी नेपाल सरकारले दियो भने त्यसबीचमा हामी बाल अधिकारको संरक्षणका लागि र त्यसको लागि एडभोकेसी गर्ने र त्यसमा चाहिँ सँगसँगै जानेमा त हामी अब आफ्नो लेभलले हाम्रो समग्र लेभलले लागेका छौँ अब समग्र सरकारको पोलिसीको विषय त अब सम्पूर्ण मैले मेरो लेभलले भन्न सक्दिनँ
1: यतिखेर चाहिँ सरकार यता थुप्रै योजनाहरू बनाउँदैछ बाल बालिकाको संरक्षण र सुरक्षाको लागि उता बाल बालिका चाहिँ जहाँ फिल्डमा छन् ती बाल बालिकाहरू चाहिँ अब एक महिनादेखि ऊ पढ्न पाएको छैन परिवारबाट छुट्टिएको अवस्था छ अरूसँग बस्नुपर्ने बाध्यता छ यसले गर्दा उसलाई आइपर्ने कठिनाईलाई पनि बुझेर सरकारले चाहिँ
2: स्थानीय सरकारले त नजिकबाट उहाँलाई राखेर त व्यवस्थापन त गरेको छ नि त तर सहयोग त नेपाल सरकारले अल्टिमेट गरेर यहाँबाट राहतहरू पनि पठाएको छ तर जहाँ पठाए पनि मैले अघि पनि भने जोडकेमा गरेँ भने स्थानीय तह जहाँ जहाँ भूमि छ जहाँ तिनीहरू छन् त्यो ठाउँमा त सुरक्षित वातावरण त हुनै पर्यो अहिले
1: केही स्थानीय निकायको चाहिँ संरचना पनि भत्किएको छ प्रणाली पनि भत्किएको छ व्यक्तिहरू पनि बितेका छन् होइन
2: अप्ठ्यारो छ जस्तै गोसाइकुण्ड गाउँपालिकाको हाम्रो साथीहरू त्यहाँ पुग्दाखेरि स्याब्रु बेसी पुग्दाखेरि त्यहाँ केही पनि छैन उहाँहरूले एउटा पाल टाँगेर त्यो रेडक्रसको सहयोगमा पाल टाँगेर चाहिँ जिल्ला प्रशासनको अगाडि धुन्चीमा बसिरहनु भएको छ अब उहाँहरूलाई हामीले तपाईँहरू एउटा बालकुना अलिकति तोकिदिनु भन्दाखेरि अब हामी कसरी तोक्ने हाम्रो त्यो केही पनि छैन उपाध्यक्ष बगिसक्नु भयो वडाध्यक्ष बगिसक्नु भयो बालकुनाले बगिसक्यो अब हामी यो रिकभर गरेर सिफारिसको बाटो के गर्ने हामीले रेस्क्यू कसरी गर्ने आफ्नो जनताको हाम्रो अवस्था यो छ हामी समस्या अब हामीले के नियुक्त के गर्ने भने त्यस्तो चाहिँ
1: बच्चाहरू त असुरक्षित
2: त्यो अवस्था छ भने अब यहाँ के छ अहिले के छ हाम्रो फाइन्डिङमा चाहिँ अब जति बच्चा बगे त्यो त डेटा आउँदा आउँदैछ कति बच्चाको भन्ने अझै पनि यकिन छैन अझै एकछिन भन्दाखेरि तर जति बच्चा बचेको छ अहिले उहाँलाई राखेको अवस्थामा बच्चा राखेको जहाँ छ अब गाह्रो साह्रो त होला त्यो घरकै जस्तो त नहोला तर अहिले बच्चा असुरक्षित भएको अथवा त्यसको हिंसामा परेको भने त्यस्तो खालको नोटिस आएको चाहिँ छैन त्यसमा सचेत नै छ र मलाई लाग्छ नि गृह मन्त्रालय नेपाल प्रहरीको एउटा स्पेसल टिम पनि प्रत्येक उसमा चाहिँ खटाएको छ त्यो मैले मेरो जानकारी पाएको छु त्यो पनि छ त्यहाँ त्यसकारणले त्यो अवस्था त्यस्तो छैन तर के छ भने समग्रमा त उनीहरू एकदम नर्मल अवस्थामा आइसकेका छैन फेरि यथार्थ हो आइसकेका छैनन् समग्र बाल बालिका रहन्जेलसम्म पछि उसले चाहिँ अर्को वयस्क नारी हुनु अगाडिसम्म उसलाई चाहिँ संघ सचिवमा राज्य दिने गरी अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नु होला पर्वतराले नै बोल्नु भएको थियो हामी यसरी गर्छौँ जिम्मा लिन्छौँ मैले बाल बालिका मन्त्रालयको विषयमा बोल्नु भएको थियो जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने समग्र सरकार छ यी संस्था हामी सबै जाने सरकारकै माध्यमबाट नेपाल सरकारकै माध्यमबाट हो हामी सरकार छ तपाईँहरू पक्ष हामी छौँ राज्य छ तपाईँहरू अहिले यो दुःखद अवस्था हुनु तपाईँहरू यसो नआतिनुहोस् हामी चाहिँ छौँ भन्ने नै वातावरणकै क्रममै तयारी भएको देख्छु मेरो लेभलले अब त्यसभन्दा
1: अब यस्ता घटना हुन नदिनको लागि स्थानीय पालिका र समाज कतिको चनाखो हुनुपर्छ
2: अब यो घटना यो त अब स्वाभाविक र अकल्पनीय हो यो होइन अकल्पनीय यस्तो कसैले कल्पना गरेको थिएन कि तपाईँ देखिरहनु भएको छ कुनै मान्छे पुलबाट चाहिँ बाढी आएको भिडियो बनाउँदैछ हामीले हेरिरहेको छौँ भिडियोमा उहाँलाई माथि आउनु यति माथि कहाँ आउँछ बाढी उहाँले त्यो बाढी त्यति माथि आउँछ भने 100 मिटरमाथि 80 मिटरमाथि बाढी आउँछ भने त कसैको अकल्पना बाहिरको विषय भयो किनकि त ठुलो एउटा चाहिँ जुन तरिकाले त्यो पहिरोबाट हिम पहिरोबाट यसरी बढेर जो आयो त्यो त कसैको जिन्दगीमा कल्पना नगरेको लेभलमा बाढी पुगेको छ त्यसकारणले त्यो त हाम्रो सोचाइभन्दा माथिको विषय भएको भए यसबाट अब चाहिँ मैले देखेको चाहिँ नदी किनारका बस्तीलाई सुरक्षित कसरी गर्ने विषय एउटा छ भनेपछि अर्को कुरा विपद त्यो ठाउँ विपदबाट जोखिम मुक्त छ कि छैन
1: बालबालिकाको सुरक्षाका हिसाबले
2: बालुवा सूचना तेह्र विद्यालय चाहिँ जोखिम नदी किनार विद्यालय बालुवा जोखिममा त परिहाल्यो नि हामी बेतावतीबाट स्कुल भगायो नि त किनकि नदी किनारमै थियो हामी त्यसमा त सोचेका थिएनौँ हामी त अब नदी किनारमा राखेका थियौँ कतिपय ठाउँमा अन्तमै देख्छौँ हामी यो करिडोरमा रोड जान्छ त्यहाँ नदी किनारमै यसो गएर त खेलेर नदीमा बालबालिका स्कुलबाट गएर खेलिरहेको हुन्छ त्यस्तो खालको पनि देख्छौँ भने चाहिँ त्यो कुरामा सचेत हुनु पर्यो एउटा बाटो अर्को बाटो चाहिँ हाम्रो पूर्वाधारहरू पनि चाहिँ बालबालिका मैत्री हुनु पर्यो कतिपय ठाउँमा त्यो रहनु सेफ हुनु पर्यो हाइटमा हुनु पर्यो त्यो कुरा रहनु पर्यो शान्ति कुराले बत्ने पर्यो त्यसपछि हाम्रो मेकानिजम पनि त्यो सबभन्दा एक शब्दमा भन्दाखेरि स्थानीय बाल संरक्षण प्रणाली सुध्रिनु पर्यो त्यो चाहिँ भएको छैन हामीले भन्दै गर्दा देख्दै गर्दा प्रश्न रूपमा बाल संरक्षण प्रणाली जो परिकल्पना गरेका छ राज्य त्यो चाहिँ स्ट्यान्ड नभएका कारण अहिले हामी चाहिँ यहाँ खलबल लिएका हौं त्यति प्रणाली हुन्थ्यो भने अहिले कोही गएर यहाँ कहीँ जानु पर्छ सिधै गएर स्थानीय तहको बाल संरक्षण प्रणालीमा गएर सिधै त्यो मेकानिजमलाई यदि हामी स्ट्रङ गरेको भए त्यो मेकानिजम सोझै काम गर्थ्यो त्यो कमजोरी भनेको हामीले त्यहाँ के गरेका छैनौं भने हामीले पटक पटक भन्यौं हाम्रो बाल बालिका समिति 2075 प्रश्न रूपमा स्थानीय बाल बालिका समिति गठन गर्ने भनेको छ त्यहाँ बालकना अधिकार रहने भनेको छ अहिले पनि देशको दुई तिहाई भन्दा बढी पालिकामा बालकना अधिकार नियुक्त गरेका छैन त्यो त यहाँ आयो बाढी भोलि चाहिँ त्यो बाढी कर्णालीमा आउन सक्छ कोशीमा आउन सक्छ अनि त्यो बाढी चाहिँ गण्डकीमा आउन सक्छ तर त्यो हामी त्यहाँ चाहिँ हामीले अहिले बल्ल अहिले भर्खर चाहिँ त्यहाँ समाजसेवी बाल मनोवैज्ञ सूचित गर्ने भनेको छ बालकना नियुक्त गर्ने भनेको छ त्यो छुट लगानी पनि पर्दैन हामी संस्था पनि सहकार्य गर्छ त्यसमा हामीले चासो दिएनौँ हामी केमा दियौं अब बाटो खन्ने त्यसपछि डोजरहरू हान्ने त्यसपछि गएर अरू गरेर यति त्यसै साना बालबालिकाको विषयमा त नगर्दा के फर भोटको राजनीति जस्तो भन्ने त्यस्तो खालको धारमा गएका कारणले पनि अब म एउटा कर्मचारी धेरै कुरा त मैले पोलिटिकल कुरा बोलिनँ तर हामीले नीतिगतमा कतै कतै ल्याप्सेज भएको हो त्यहाँ संरक्षण प्रणाली हामीले भन्दा भन्दै त्यो कानूनमा आएको पर्यो तर अहिले 8 वर्ष भयो कानून आएको 8 वर्षसम्म एउटा चाहिँ पालिकाले बालकना अधिकार नियुक्त गर्दैन भने त्यो जिम्मेवार को नगर्दाखेरि के हुने भन्ने कुरा कसैले भन्न सकेका छैन त्यो कुरा हामी धेरै पटक राखेर हामीले पत्रचार गर्यौं गरिदिनु असारभित्र गरिदिनु भनेर हामीले मै यो बाल स्थानीय के अरे हाम्रो राष्ट्रिय बालिका परिषदमा जेठमा आएदेखि मैले पनि आउने बित्तिकै चाहिँ कोअर्डिनेसन गरेर तपाईँहरूले यति नियुक्त गरिदिनुहोस् जिम्मेवारी तोकिदिनुहोस् स्थानीय बाल बालिका समिति गठन गरिदिनुहोस् भोलि बालबालिका समस्या आएपछि ठ्याक्कै त्यसले रेस्पोन्स गर्छ भन्दाखेरि अब उहाँहरूले चाहिँ एउटा सामान्य कुनै एउटा प्रोफाइल नपुगेको कर्मचारी के अरे तोक दिने अनि उपमेयरको अध्यक्षता हुने भनेकोमा कार्यपालिका सदस्यलाई संयोजक तोक दिने त्यो भएर अहिले हाम्रो ऐनमा पनि हामीले यसलाई स्ट्रङ गर्नुपर्छ भनेर प्रत्येक पालिकाको मेयर भनौँ अध्यक्ष अथवा प्रमुखको अध्यक्षतामा बाल कल्याण समिति हुनु के अरे बाल अधिकार समिति हुनुपर्छ भनेर अहिले जुन हाउसमा गएको ऐनमा त्यो प्रस्ताव गरिएको छ र यसलाई चाहिँ स्ट्रङ बनाउनको लागि चाहिँ हामीले अहिलेको ऐनमा प्रस्ताव गरेका छौँ त्यो ऐन कारण गर्दैन भने त भोलि त्यहाँ मेकानिजम अहिले यहाँनिर गएर किन कसलाई खोज्नुपर्ने गएर अब यो कुनै व्यक्ति संस्था गएर कसलाई खोज्ने भनेर त्यहाँनिर मेकानिजम छ भने त्यसले काम गर्छ मेकानिजम छैन भने त त्यहाँनिर अरू अवांछित पक्षहरूको चलखेल हुन सक्ने सम्भावना भएको भएर स्ट्रङ कमिटी चाहिँ हुनुपर्छ र बालबालिकालाई यो विपद पर्दा भन्दा भएर सधैँ बालबालिकालाई प्राथमिकतामा राखेर एउटा प्लान बनाइदिनुपर्छ भन्ने हामी त लागेका छौँ हाम्रो तर हाम्रो भोइस चाहिँ त्यति धेरै सुनिएको जस्तो देखिँदैन अब त्यो विषय अर्को विषय भयो यसमा हामी चाहिँ लागि परेका छौँ
1: अब बाढी आयो गयो एक महिना हुन लाग्यो तर बालबालिकाको जीवनमा यसको असर वर्षौं रहन सक्छ अहिले नै गर्नुपर्ने तीनवटा काम तत्काल गर्नुपर्ने के हुन सक्छ सुझाव के दिनुहुन्छ
2: तत्काल गर्नुपर्ने उहाँहरूको पहिला सुरक्षित बसाई उहाँको चाहिँ खानपान स्वास्थ्यको व्यवस्था र उहाँको चाहिँ पारिवारिक पुनर्बन्ध अथवा पुनर्बन्ध भनेको पारिवारिक जो उपलब्ध हुनुहुन्छ नजिकको व्यक्ति पहिलो जो उपलब्ध हुन्छ उहाँहरूसँग चाहिँ नजिकको व्यक्ति लाई मार्फत चाहिँ उहाँहरूको चाहिँ काउन्सिलिङ र उहाँहरूको चाहिँ सहज वातावरण ल्याउनुपर्छ पहिला काम त्यसपछि अनि त्यसबाट जो लेखाजोखाबाट अनि उहाँको दीर्घकालीन व्यवस्थापनमा जानुपर्छ पहिला त उहाँलाई सुरक्षित वातावरण र भयमुक्त वातावरण सुरक्षित वातावरण र बालमैत्री वातावरण हामीले एक शब्द बालमैत्री वातावरणमा त्यो बालमैत्रीमा उहाँको खानपान कुरा उहाँको रुचिका कुरा भने खेल्न चाहला दिनभरि खाइरहेको भने खाँदा नि एउटा बच्चा खेल्न पनि चाहन्छ एउटा चाहिँ बन्द कोठामा दिनभरि राखेने बालबालिका चाहिँ त्यो चाहिँ आफै झन् अझ अर्को समस्या त्यसो भए बालमैत्री वातावरण भनेको मतलब त्यहाँ उसको खेल्ने ठाउँदेखि लिएर उसको सोचाइ उसको स्वभाव नै चुलबुलियो स्वभाव हुन्छ उसको चाहिँ उसलाई धेरै त्यो कुरा हुँदैन उसले नर्मल कुरा हुन्छ अहिले होइन हामीले उद्धार गरेर बालबालिका देखेका छौँ कतिपय उहाँहरू आमा बाउ धेरै चिन्ता हुन्छ बालबालिका हाँसेर देखिन्छ कतिखेर के व्यवहार गर्छ कति उसलाई चाहिँ अब त्यो के हो के हो चाहिँ दस वर्ष मुनि सानो बालबालिका त्यो छ अनि दस बाह्र चौधको एक खालको हुन्छ सोह्र अठार भित्र एक खालको अलि मेच्योरिटी आएको हुन्छ उहाँहरू अलिक गम्भीर भएको हुन्छ त्यस्तो उमेर अनुसार उहाँहरूको व्यवस्थापन त्यो अहिले हामीले चाहिँ उमेर समूह अनुसारै व्यवस्थापन यो अहिले लेखाजोखामा त्यो पनि छ उमेर समूह अहिले व्यवस्थापन गर्दाखेरि उमेर बाल र बालक र बालिका उमेर समूह त्यो अनुसारको प्लान गर्नु पर्यो व्यवस्थापन त यसरी गर्नुपर्छ न कि भोलि त्यहीँभित्र फेरि कहिले हामी देखेका छौँ बालबालिका बिचमा हिंसा भएको छ नि त एउटा बालकले बालिका रेप गरेर पनि थुप्रै हाम्रो बालबालिका बाल सुधार गृहहरूमा बसिरहेका छन् भने त्यो पनि हाम्रो समाजको अर्को पाटो अनि शिक्षाको पाटो र हाम्रो समाजको नैतिक पाटो हो ती कुरालाई पनि ध्यान दिएर त्यो शिक्षामा समावेश गर्ने कुरा भएर क्रस कटिङ भएर लाग्यो भने धेरै यो तीन चारवटा मन्त्रालयको त प्रत्यक्ष सन्धता भएर प्लान गर्नुपर्ने देखिन्छ अब शिक्षा मन्त्रालय त बालबालिकाको पढाइ के हुने अब भन्नेमा त शिक्षा मन्त्रालय सिधै जोडियो त्यसबाट स्थानीय तहसँगै कोर्डिनेट गरेर गर्ने पाटो यी कुराहरू भयो समग्र भयो भने बाल अधिकार रक्षा हुन्छ र बाल संरक्षण प्रणाली सुदृढ हुन्छ
1: जस्तो बाल बालिकालाई भुलाउने एउटा महत्वपूर्ण स्थान भनेको ठाउँ भनेको एउटा विद्यालय हो धेरै विद्यालयहरू होल्डिङ सेन्टरमा छन् अहिले होइन भनेपछि विद्यालयलाई अब केही समयपछि बाल बालिकालाई विद्यालय पठाउने अवस्था पनि त्यसमा नि सोचाइ भइरहेको होला त्यसमा के सुझाव दिनुहुन्छ
2: त्यसमा मेरो सुझाव के छ मैले बिदुरको पनि सूचना हेरेको थिएँ बिदुरमा अब म पहिला बिदुरमा पनि बसेको बिदुरको भूगोल मलाई थाहा छ त्यहाँको विद्यालयहरू चाहिँ त्यो जुन देवीघाट नजिकको विद्यालय त्यसो त्रिशुलीको त बगिहाल्यो यतापट्टिको चाहिँ अन्नपूर्ण भयो अनि चाहिँ विभिन्न विद्यालयहरूमा जुन सेटर आएको छ उहाँले सोच मैले अस्ति हेर्दाखेरि यो अन्य ठाउँमा नै सुचारू गर्ने भएको बालबालिका जहाँ आएर बस्नु भएको छ त्यो ठाउँको त्यो होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भएकोले व्यवस्था गर्ने र त्यो निरन्तरता गर्ने कति भदौको कति कतिबाट भनेर उहाँले एउटा प्लान गर्नुभएको थियो म त्यो सूचना देखिरहेको थिएँ स्थानीय फेरि स्थानीय नगर शिक्षा समिति हुन्छ नि त स्थानीय के अरे त्यो गाउँ शिक्षा समिति शिक्षा समिति उहाँले बाह्रसम्मको सिधै व्यवस्थापन गर्नुहुन्छ त्यो समितिहरूले पनि त्यहाँ चाहिँ एक खालको तयारी गरेर देख्छु मैले एउटा भनेको छ अर्को अब त्यो बालबालिका स्कुलमा बसेर त्यो स्कुलमा सधैँ नै त्यो त्यहाँ होल्डिङ सेन्टर हुन त होइन त्यो होल्डिङ सेन्टर त केही समयका लागि राखिएको त्यसको छिटो यसको व्यवस्थापन गरेर त्यसको स्क्रिनिङ गरेर कहाँ कहाँ जाने के जाने भनेर परिवार जाने कहाँ जाने अथवा छुट्टै एउटा सामुदायिक भवन खोल्ने अथवा त्यहाँ के गर्ने कुनै केमा राख्ने भन्नेमा त जानै पर्छ नभए सधैँ यही विद्यालयमा राखिरहने भयो भने त त्यो बालबालिकालाई पनि एउटा अप्ठ्यारो रहने अर्को दोस्रो बालबालिका भनेको त्यहाँ पढ्ने बाँकी बालबालिकालाई पनि असर पर्ने भएको कारणले त्यो प्लानमा जान खोजेको जस्तो देखिन्छ भने शिक्षा मन्त्रालय पनि गरेको कुरा त्यही लाइनको कुरा देखेँ मैले त्यसो त्यो तत्कालै जानुपर्ने देखिन्छ अन्यथा त त्यो फेरि सधैँ त्यहीँ भन्ने चाहिँ होइन कमसेकम एक महिना डेढ महिनाभित्र त्यो कुरा व्यवस्थित भइसक्नु पर्यो भूकम्प आएको बाढी आएको हिसाबले यस्तो देखिन्छ
1: अब योभन्दा अगाडि कोविडको समय भनौँ या भूकम्पको समय भनौँ थुप्रै राहत र उपलब्ध पक्कै भएका थिए तर त्यसका केही कुराहरू बाहिर पनि आए कि त्यो आएका चीजहरू चाहिँ राम्ररी वितरण हुन नसकेको कुरा अब बाल परिषदले अघि यहाँले भन्नुभयो सम्झौता पनि भए भनेर यस्ता जुन राहत आएका कुराहरू चाहिँ पारदर्शी रूपमा वितरणको लागि परिषद कतिको त्यसमा
2: संवेदनशील छ हामी यसमा अघि मैले भनेको विषय चाहिँ अब अहिले हामी भर्खरै प्राप्त गरेको होइन त्यो हामी चाहिँ दीर्घकालीन प्लानमा जाँदैछौँ त्यसमा त्यो बच्चा सम्पूर्ण व्यवस्थापन भएर कहाँ गर्ने हामी त्यसमा सपोर्टको लागि तयार छौँ भनेर हामीले गरेका छौँ हिजो त्यो हिजोको मैले भनेको विषय तर अहिले हामीले भनेको के भने सिधै राहत बाँड्ने निकाय हामी होइनौँ होइन सिधै राहत हामीले बाँड्दैनौँ हामीले चाहिँ अधिकतम चाहिँ लाभ बालबालिकाको सेक्टरमा चाहिँ अन्न नहोस् त्यसमा चाहिँ उहाँले वञ्चित नपरोस् भनेर हामीले वकालत गर्छौँ एउटा कुरा पहिलो कुरा त त्यो राहत बाँड्ने फेरि एउटा एकद्वार प्रणाली छ केन्द्रीय विद्युत व्यवस्थापन समितिदेखि लिएर प्रारम्भ निकायले गृह मन्त्रालय लगायतको विषय एउटा विषय छ, हामी पनि त्यसमा क्लस्टरमा त छौं। एउटा बाटो त्यो छ भने दोस्रो बाटो भनेको जो उहाँहरूलाई राहतको विषय छ, हिजो पनि कोविडमा भन्नुहोस् अथवा चाहिँ 72 भूकम्पमा अथवा जारकोट भूकम्पमा पनि कतिपय ल्याप्सेसहरू हामी देखायो, त्यहाँनिर ल्याप्सेस देखेको त्यो ल्याप्सेस नहोस् र त्यसमा चाहिँ कतै कतै कुरा कुनै कुरामा भनौँ न एक खालको सम्बन्धी व्यक्तिमा नजाने अर्कोमा जाने, अब मैले फेरि गएर हुने जोड्छु फेरि अब सम्बन्धी व्यक्ति भने कसले प्रमाणित गर्छ कसले छ त्यही भन्यो फेरि स्थानीय तह हो सिधै गएर त्यही ठोकिन्छ फेरि, किनकि स्थानीय तहको प्रत्येक व्यक्ति कुन लेभलको कहाँनिर के मिस्यो अहिले एउटा हामी रेकर्ड निकाल्नु पर्यो भोलि डेटा निकाल्यौँ भने त हामी फेरि उही स्थानीय तहको विदुरको यतिवटा नम्बर र उत्तर गयो एउटा नम्बरको यति यहाँको यति भनेर पालिका हिसाब निकालेर समग्र नेपालको हिसाब आउने, त्यसो भए भूमि त हाम्रो त्यही नै हो। त्यस कारणले त्यो तलको मेकानिजमलाई स्ट्रङ बनाउने कुरा मैले अघि भने नि मैले अघि बाल बालिका भएर बाल बालिका क्षेत्र भएर बाल अधिकार समिति कुरा गरेँ, त्यसमा समिति लोकलका अरू पनि छन् नि, विपदकै समिति छ, त्यसपछि गएर त्यहाँ अरू समितिहरू छन्, खेलकुदको समिति छ, शिक्षाको समिति, विभिन्न समिति छन्, त्यो सामाजिक समितिहरू छन् प्लिज, अनि त्यो हिसाब भएको कारणले यिनीहरूलाई हामीले स्ट्रङ बनायौँ भने मात्रै जान्छ। त्यसमा सचेतनलाई तलको मेकानिजम कहिलेकाहीँ फेरि विभेद भयो कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा पनि आउँछ, त्यो नहुने दिनलाई त्यो मेकानिजम स्ट्रङ गर्नु पर्यो र त्यो हाम्रा भएका मेकानिजमलाई विश्वास गर्नु पर्यो, सहयोग गर्नेले पनि त्यसलाई गर्नु पर्यो र त्यो मेकानिजमले आफ्नो जिम्मेवारी तत्व जिम्मेवारी पूरा गर्नु पर्यो। हामी त्यसमा चाहिँ राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट मन्त्रालयको एउटा निर्देशन अनुसार हामीले काम गर्ने कुरामा हामी सचेत छौँ र हामी त्यसमा लागिरहेका छौँ।
1: तीनवटा भनौँ न निकायहरू छन् होइन, संघ प्रदेश र स्थानीय पालिका बीच नै समन्वय नहुँदा कतिपय कुराहरू चाहिँ अभाव खड्किएको हुन्छ, के चाहिँ सुझाव दिनुहुन्छ?
2: संविधानले परिकल्पना गरेको सरकार हो, त्यसमा चाहिँ अल्टिमेट सबैको नेतृत्वदायी अभिभावक सरकार भनेको केन्द्रीय संघीय सरकार नै हो, यसले नै प्रदेश सरकारलाई अनुदान दिन्छ र त्यसपछि स्थानीय तहलाई पनि दिन्छ र तीन तहको सरकारले आफ्नो आफ्नो सरकारको प्र्याक्टिस गर्छन्, आफ्नो व्यवस्थापन गर्छन्, तर अभिभावकत्व गर्न चाहिँ संघीय सरकारले गर्छ र गर्नुपर्छ। यस्तो बेलाहरूमा विगतमा त फेरि विगतको पहिलो बाटो नेपाली सेना पनि संघीय सरकार अन्तर्गत रहेको कारणले नेपाली सेनालाई परिचालन भएदेखिका कुराहरू जुन संघीय सरकारले गरेको छ त्यसै अन्तर्गत फेरि स्थानीय तहको सम्बन्धमा पनि फेरि जस्तै स्थानीय तहको मेयर अथवा अध्यक्ष भन्नुहोस् उहाँहरूले वडा अध्यक्षले आफ्नो जनतालाई चिन्ने जति कुरा एकैचोटि यहाँ गएर एकजना नचिन्न सक्छ, त्यस कारणले उहाँको अवस्थाको बारेमा स्थानीय तहसँग चाहिँ समन्वय गरेर संघीय सरकारले काम गर्ने र प्रदेश सरकार जुन बीचमा चाहिँ केही कुराहरू राखेको छ आफ्नो जनताको लागि उहाँको पनि भूमि त्यही हो, त्यो उहाँको पनि क्षेत्र त्यो भएको भएर उदाहरणले बागमती प्रदेश सरकार, बागमती प्रदेश सरकारले गर्न खोजेको प्लानमा चाहिँ केन्द्र सरकारसँग समन्वय गर्नुपर्यो संघीय सरकारसँग र यताका यी सरकारहरूले स्थानीय तहसँग स्थानीय सरकारसँग समन्वय गरेर त्यो प्लानमा जोखिमका बालबालिकालाई पहिलो प्राथमिकता दिएर जोखिमका क्षेत्रका नागरिकलाई भन्नु बालबालिका एउटा भयो त्यसको साथ नागरिक पनि सबै त्यो नागरिकलाई प्राथमिकता दिएर र त्यो प्लानमा चाहिँ हाम्रो चाहिँ जुन दिन खोजेको हामीलाई गरेको सहयोग सदाश्रयता सद्भाव जो विदेशदेखि यत्रो चाहिँ सद्भाव प्राप्त भएको छ सबैले हामीलाई सहयोग गर्नु भएको छ हाम्रो दुःखमा साथमा छौँ तिनको पनि सेन्टिमेन्ट लिएर एउटा मेकानिजमबाट एउटा व्यवस्थित ढंगले सबैसँग सहकार्य गर्ने सबैसँग चाहिँ समन्वय गर्ने र त्यसमा नेतृत्व दिने काम संघीय सरकारकै हुन्छ र संघीय सरकारले यदि गरिरहेको अवस्थामा हामी पनि एउटा संघीय सरकार निकायको रूपमा हामीले एउटा सेक्टरल निकायको रूपमा बालबालिका कुरा हामीले उठान गरे समग्रमै यसलाई व्यवस्थापन एउटा बालबालिकामा छुट्टै एकजना ठाउँ दिए व्यवस्थापन हुँदैन, परिवार अभिभावक पनि सँगै जाने भएको कारणले हामी चाहिँ फेरि त्यस कारणले हाम्रो इस्यु अलिक बढी गम्भीर छ। अरू चाहिँ आफै निर्णय लिन सक्छन्, बालबालिकाले फेरि आफै निर्णय लिन सक्दैनन्, भहकिन सक्छन्, प्रयोग हुन सक्छ भन्नेमा बढी सचेत हुनुपर्छ भनेर हामीले वकालत गरेका छौँ।
1: हस्, यो महत्वपूर्ण विषयमा आज स्टुडियोमै आएर व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
2: हस् धन्यवाद, तपाईँले पनि अब यो चाहिँ जुन उज्यालो नेटवर्कले हामीलाई चाहिँ एउटा बोलाएर अहिले भएका गतिविधि र हामीले गरिरहेका क्रिया सम्पादन गरेका क्रियाकलापहरूको जानकारी जुन राख्ने अवसर दिनुभयो यसलाई तपाईँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखि
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
4: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी। भोटेकोशी बाढ़ीले भत्काएको सड़क दशै अघि नै सञ्चालनको तयारी। यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान। 6000 भन्दा धेरै ओड़ामा कांग्रेसको अधिवेशन सकियो। एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार। जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर। 5% थ्रेशहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा। र अखिल नेपाल फुटबल संघकाको साध्यक्ष र लेखा अधिकृत पक्राउ। नेपाल खबरमा अब पूरा खबर। आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँ, भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँ र पर्सी पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आउँदो बिहिबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै जाने उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1115 सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। बाढ़ीका कारण नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रमा सड़क तथा पुल बगेपछि उत्तरी नाकासँगको सड़क सम्पर्क प्रभावित भएको छ। दशैंको समयमा हुने यात्रुको चाप र रसुवागढ़ी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै सड़क विभाग, नेपाली सेना र अरू सुरक्षा निकायका टोली सड़क पुनस्थापनामा खटिएका छन्। सड़क विभागका अनुसार बाढ़ीले अवरूद्ध पारेका धेरै सड़क खुलिसकेका छन्। स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क सञ्चालनमा ल्याउनका लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी उपकरण परिचालन गरिएको छ। भेत्रावती क्षेत्रमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ भने फलाखु खोलामा 75 मिटर लामो बेलीब्रिज निर्माण गर्ने योजना अघि बढ़ाइएको छ। गल्छी त्रिशुली रसुवागढ़ी सड़क अन्तर्गत गल्छीदेखि भैंसेसम्मको सड़क सञ्चालनमा आइसकेको विभागले जनाएको छ। भैंसे भेत्रावती खण्डमा भने झण्डै 500 मिटर सड़क खुलाउन बाँकी छ। ढुंगे भेत्रावती क्षेत्रमा पनि डोजर र एक्सावेटर प्रयोग गरेर सड़क खुलाउने काम भइरहेको छ। भेत्रावतीमा बेलीब्रिज का लागि जग निर्माण भइरहेको छ भने स्याफ्रुबेसीमा बेलीब्रिजको डिजाइनको काम शुरू भएको सड़क विभागले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सड़क तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ आवश्यक पर्ने अनुमान छ। नेपाली कंग्रेसले 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकेको छ। हिजो र अस्ति 2 दिनमा धेरै ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही ओडामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवा बाहेक सबै ओडामा भोलिसम्म सबै ओडाका अधिवेशन सक्ने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि ओडा अधिवेशन गर्ने तयारी छ। सप्तरीका 2 र 4, मोरङ को 6 र उतहटको 1, सर्लाहीका 2 र नवलपरासीका 2 निर्वाचन क्षेत्रका ओडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। ओडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। ओडा अधिवेशनले ओडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ।
नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाएको छ। पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पेजको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चित्त नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिको आधारमा प्रतिवेदन तयार पारिएको छ। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुंगो लगाउने बाटो प्रस्ताव गरेको छ। साथै कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विपदका कारण परिवारबाट छुटेका अभिभावक वा संरक्षण विहीन भएका तथा विशेष संरक्षणको आवश्यकतामा परेका बालबालिकाको शिक्षा र संरक्षणका लागि सरकारले सिहार योजना कार्यान्वयनमा ल्याएको छ। योजना अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका 12 ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले केन्द्र सञ्चालनमा ल्याएको हो। विपद वा अन्य कारणले परिवारबाट अलग भएका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्यूयर्क प्रस्थान गर्नुभएको छ। महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। मनास्लु आधार शिविरमा युवाहरूले तीन दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नुरबु लामाले बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गएको शुक्रबारदेखि आमरण अनशन शुरू भएको हो। अब विदेशको खबर। जर्मनीको मेक्लेनबर्ग भोर्बो पेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफडी पार्टी पहिलो बन्ने देखिएको छ। एआरटी टेलिभिजनको प्रारम्भिक प्रक्षेपण अनुसार एएफडीले 38.3% मत पाउने देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। सत्तारूढ़ सोशल डेमोक्रेटिक पार्टी एसपीडीले 35.4% मत पाउने अनुमान गरिएको छ, तर चान्सलर फेडरिक मर्जको नेतृत्वमा रहेको क्रिश्चियन डेमोक्रेटिक युनियन भने 5% थ्रेशहोल्ड भन्दा तल देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार सीडीयूले 4.9% मत पाएको छ। यससँगै सीडीयू राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ। यो सन् 1949 जर्मनीमा सीडीयूले बिहोरेको सबैभन्दा कमजोर राज्य चुनावको परिणाम हो। अब खेल खबर। नेपाल प्रहरीले खेलमा मिलेमतो अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ इन्फाका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले इन्फाका कोषा अध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई गैराती पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेप केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी, भोटेकोशी बाढ़ीले भत्काएको सड़क दशैं अघि नै सञ्चालनको तयारी, यातायात पूर्वाधार पुनर्निर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान, 6000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो। एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार। जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर, 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा। र अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ।

0: Hibernia.
1: Extreme energy drink.
0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mania Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385-90-827 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97151590 97151590।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
4: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौ। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत। सम्पर्क व्यक्ति रुद्र घरती। मोबाइल नम्बर 98-025-24-200।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केबल पाँच दशक देखि
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40-519 र 98580-51-715।
7: ए जुना के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
11: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्टिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिलै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-5-22-253 र मोबाइल नम्बर 98-85-56-455
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
6: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-5-90-8-27 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858517115।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्र नगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 13 करेखोला सुर्खेत।
8: रेडियो भेरी एफएम।
2: पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदामा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083 590726।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: Calm, go, tension, happy, some, thakauni, stress, go, dushman, navaratna, lagauni, rakate, guli, yukta, yo, sital, ta, lyauni, cool, cool, malisle, mitto, nindra, lyauni, navaratna. नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम. नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल.
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन.
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त.
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ.
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्.
5: हजुर, आज सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 9715-9715-90, 9715-9715-90.
6: रेडियो भेरी एफएम.

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल 5 दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पश्चिम सुर्खेतको बड्डीचौर खम्बागाडे सड़क निर्माण कार्यलाई तत्काल गति दिन स्थानीयको माग, काममा ढिलासुस्ती हुँदा शास्ति खेप्न बाध्य भएको गुनासो, रारा अवलोकन गर्ने पर्यटकको संख्या बढ्दै एक वर्षमा 24,500 भन्दा धेरै पर्यटक रारा पुगे, र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले आज हङकङसँग खेल्दै लगातार दोस्रो जीतको प्रयास। सुर्खेतको पश्चिम क्षेत्रका बासिन्दाले मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर खम्बागाडे सड़क निर्माणलाई तत्काल उच्च प्राथमिकता दिएर काम गर्न माग गरेका छन्। 13.9 किलोमिटर सड़क समयमै निर्माण नहुँदा शास्ती खेप्नु परेको उनीहरूले गुनासो गरिरहेका छन्। निर्माण कम्पनीको लापरवाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीयले यसमा नियामक निकाय पनि दोषी रहेको बताएका छन्। उनीहरूले यो वर्षासम्ममा सड़कको धेरै काम सकिने आशा गरे पनि काम अघि बढ़न नसकेको भन्दै यही सड़कका कारण पश्चिम सुर्खेतका जनताले शास्ती खेप्नु परेको भन्दै आक्रोशित पनि बनेका छन्। पछिल्लो समय तिहार पछि केही काम गरेको कम्पनीले बताए पनि यसमा निरन्तरता दिन नसक्दा काम अझै अलपत्र रहेको छ। ठेकदार कम्पनीका प्रतिनिधि शंकर राउतले जनशक्ति र नदीजन्य पदार्थको अभावका कारण काममा ढिलाइ भएको जिकिर गर्नुभएको छ। उहाँले 84 असारभित्र भने काम सक्ने दावी गर्नुभएको छ। स्थानीयले भने अहिलेको अवस्था हेर्दा तोकिएको समयमा काम सकिने कुनै टुंगो नभएको बताएका छन्। समयमा काम हुन नसक्दा पटक पटक म्याद थपेर 84 असारसम्म पुर्याइए पनि यो अवधिमा पनि काम हुनेमा शंका रहेको उनीहरूले बताएका छन्। 42,47,00,000 रूपियाँ लागत रहेको यो सड़क खण्ड यसअघि 82 साउनमा मात्रै जग्गा प्राप्ति र रूख कटान लगायतका प्रक्रियाका काम सकिएका थिए। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र मुगुको रारा तालमा पर्यटकको संख्या बढ़न थालेको छ। अघिल्लो वर्ष रारामा 24,000 भन्दा धेरै पर्यटक पुगेको जनाइएको छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालयले गत वर्ष 24,604 जना आन्तरिक पर्यटक तथा 126 जना सार्क मुलुकका र 201 जना अन्य मुलुकका गरी 24,931 पर्यटकले रारा भ्रमण गरेको जनाएको छ। रारा भ्रमण गर्नेहरू यस अघिको वर्षको तुलनामा गत आर्थिक वर्षमा बढ़ेको जनाइएको छ। यस अघिको वर्षमा 20,991 जनाले रारा भ्रमण गरेकोमा गत वर्ष बढ़ेका हुन्। गत आर्थिक वर्षमा रारा आउने पर्यटकबाट प्रवेश शुल्क, डुंगा चढ़ेको शुल्क लगायत बाट निकुञ्जले 87,00,000 रूपियाँ राशो संकलन समेत गरेको जनाएको छ। रारा प्रवेशका लागि नेपालीलाई 1,000 रूपियाँ तोकिएको छ भने सार्क बाहेक अन्य मुलुकका पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँ प्रवेश लिने गरिएको छ। यस्तै रारामा डुंगा चढ़न प्रति व्यक्ति 500 रूपियाँ लिने गरिएको छ। 10.8 किलोमिटर क्षेत्रफल रहेको रारा ताल मुगु र जुम्ला जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने गरेको छ। नेपाली महिला भलिबल टोलीले एसियाली खेलकुदमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पदक होटबाट बाहिरिसकेको नेपाल लगातार दोस्रो जीतको प्रयासमा रहेको छ। नेपाली चेलीहरूले हिजो किर्गिस्तानको टोलीलाई 3-0 सोझो सेटमा हराउँदै ऐतिहासिक जीत दर्ता गरेका छन्। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मञ्चमा नेपालको यो नै ऐतिहासिक जीत हो। नेपालले पहिलो खेलमा बलियो टोली जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएपछि उपाधि होडबाट भने वञ्चित भएको छ। क्वार्टर फाइनल पुग्न नसकेको नेपालले पहिलो जीतसँगै अब 9-12 स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। आज हङकङलाई हराउन सकेमा नेपालले कम्तीमा 10 स्थानमा ठाउँ पक्का
गर्नेछ। 14 देश सहभागी प्रतियोगितामा नेपाल अब 9 देखि 12 स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ। यसै गरी एसियाली खेलकुदमा पदकको ठूलो आशा गरिएको कराँतेमा भने नेपालका एरिका गुरूङ सहित 3 जना खेलाड़ी सेमी फाइनल पुगेर पनि पदक जित्नबाट वञ्चित भएका छन्। एसिका एरिका सहित राकेश मानन्द र मिनबहादुर तामाङ सेमी फाइनल पुगेर पनि पदक जित्न असफल हुनुभएको हो। गत संस्करणमा रजत पदक जित्नुभएका एरिकाबाट यसपालि नेपालले स्वर्ण पदकको अपेक्षा गरेको थियो। तिनै खेलाड़ीको प्रदर्शन उच्च रहे पनि झिनो अन्तरमा पराजित भएपछि पदक जित्नबाट वञ्चित भएका हुन्। यसैबीच आज बिहान भएको कबड्डीमा पनि नेपालको पुरूष टोली थाइल्याण्डसँग पराजित भएको छ भने उसुमा पनि नेपालले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकिरहेको छैन। हवस्तलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: extreme energy drink.
1: कामको टेन्सन जातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिट्ठिको परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
5: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
7: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
0: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: रेडियो भेरी एफएम।

0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुख बित्त
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98486-39576।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
8: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्य सदस्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको सेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
9: रेडियो भेरी एफएम।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: Sonia.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई। नेपाल खबरमा अब पूरा खबर। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाइ छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14.88 करोड़ 90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वटा वाणिज्य बैंकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा भएको छ। यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटि बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो। केन्द्रीय कमिटि बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो, आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदाद, पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 1300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,795 रूपियाँ थियो। आज देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलस्तर बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलस्रोत उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा ढाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसअघि प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 वटा सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 सम्मको तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेरेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराति आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू ह्यामरेज र ग्याविन होइले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडनबर्गलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 औं वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

0: the
1: Extreme Energy Drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दो छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
8: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
11: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
4: सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
2: रेडियो भेरी एफएम।

0: ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
6: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
8: रेडियो भेरी एफएम

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-8-99 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590 97157590।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
7: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: me a
1: extreme energy drink.
0: Calm ko tension, chati samma thakaune, stress ko dushman, navaratna lagaune, prakritik guniyukta yo, shitalta lyaune, cool cool malishle, mitho nindra lyaune, navaratna.
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम. नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल.
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो. सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के. हुक्क छु म त.
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ. अब बाहिर धाएर दुःख पाउनु पर्दैन. हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि.
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि. म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ.
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन. सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद.
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ.
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार.
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा. सम्पर्क नम्बर 97048 39043. आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत.
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031.
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: Patagonia.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
10: रेडियो भेरी FM।

0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय विशाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना:
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। सूचना:
7: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
7: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-520-90-726। सम्पर्क फोन नम्बर 5907026।
8: रेडियो भेरी एफएम।

0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँलाई पोली हाउस, स्प्रिङ्कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
3: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम।
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: कोफेर त्यो
1: साथी होला ए होला
2: होइन यार हेन्सी छ बोयफ्रेन्ड जस्तो लाग्यो कता कता देखे जस्तो लाग्यो यार
1: ए म सोधेर आउँछु यार
0: ए भाइ को होस्ले त हिरोको लभमा दिने
3: बाबुले अलि चिने

0: extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति नै भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 484 4631।
7: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
3: ए जुना के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ?

0: खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: रेडियो भेरी FM।
6: 走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走走

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
7: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
3: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: सूचना
6: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
6: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083-590-726।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक शुरू, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बास्कोटाले जलवायु परिवर्तन कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाई छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकता साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भत्र श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी शुरू गरेको हो। डेटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सीका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टरमा हिजो बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाईको प्रणालीले डेटा सेन्टर र नेप्से बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएशन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको शेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पछिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटि, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव
दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कड़ा निर्देश दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन ओलीले निर्देश दिनुभएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कड़ा निर्देश दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आगलागी भएको छ। रिद्धि सिद्धि यातायातको गाड़ीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरीले जनाएको छ। चालकको अवस्था गम्भीर रहेको छ, बसमा अरू यात्रु थिएनन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष अनुसार चालक आफैले आगो लगाएको प्रहरीले जनाएको छ। राहदानी विभाग अहिलेको मुख्य सड़कमै रहेको गाड़ीमा आगलागी भएको हो। विदेशको खबर, रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसको ठूलो सैन्य कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ़ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो, यद्यपि उसका केही उम्मेद्वार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए। रूसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ। मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको रूसी अधिकारीहरूले बताएका छन्। चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने अपेक्षा छ। अब खेल खबर, जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित भएको छ। आज भएको नौदेखि बाह्रौं स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। हङकङसँगको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-19 र तेस्रो सेट 28-26 गुमाएको छ। यसअघि वर्गीकरण चरणको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागी हो। यसअघि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक महिला भलिबलमा सहभागिता जनाएको थियो। र जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेल का तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। यसरी खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारीमा राखिएको छ। खतरा पूर्ण रूपमा टएपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीले उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक शुरू। 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।

0: Mania Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना.
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत. सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759.
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज.

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उसकै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

0: Estonia.
1: Extreme energy drink.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसुति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083520045।
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।
7: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले निचो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
9: Radio Bheri FM, Radio Bheri FM,
5: Radio Bheri FM, 98.6, 102.7 MHz।
10: Extreme Energy Drink, Time Check, अहिले ठीक 4 बजेको छ।
11: Extreme Energy Drink, taste the difference, feel the energy.

0: हिमाल पहात्राई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा सामुदायिक वन जंगलमा लुकाई छिपाई राखिएको तीनवटा एग्नाले बन्दुक बरामद, थप अनुसन्धान भइरहेको प्रहरीको भनाई। नेपालगंजमा बाँदरको आक्रमणमा परि 40 जना घाइते, बाँदरले घर घरमै पसेर टोक्ने गरेको घटना बढे। र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली हङकङसँग सोझो सेटमा पराजित। दैलेख प्रहरी सामुदायिक वन जंगलमा लुकाई छिपाई राखिएको तीनवटा एकनाले बन्दुक बरामद गर्न सफल भएको छ। नौमूले गाउँपालिका तीन नौमूले तर्फ खटिएको प्रहरी टोलीले ओडाको वस्तुस्थिति बुझ्न जाने क्रममा भाडे खोला सामुदायिक वनमा जंगलमा लुकाई छिपाई राखिएको तीन थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ। भरुवा बन्दुक कसले र किन राखेको भन्ने बारेमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। नेपालगंजमा बाँदरको आक्रमणमा परि पछिल्लो डेढ महिनामा 40 जना भन्दा बढ़ी घाइते भएका छन्। बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परि उनीहरू घाइते हुने गरेका चिकित्सकहरूले बताएका छन्। भेरी अस्पताल नेपालगंजमा उपचारमा आउने बिरामी मध्ये बाँदरको टोकाईबाट आउने घाइतेहरू पनि धेरै रहेको बताइएको छ। अस्पतालका डाक्टर बद्री चापा गाईले बाँदरले घर घरमै पसेर मान्छेलाई टोकेको घटना बढ़ेका भन्दै यो अचम्म लाग्दो भएको बताउनु भएको छ। भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावरजन्य टोकाईका घटना बढ़ेको पाइएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने भए पनि बजारमै घर घरमा पसेर बाँदरले टोक्ने गरेको भने नयाँ घटना भएको बताउनु भएको छ। बाँदरको टोकाईबाट घाइते भएका बिरामीलाई जंगली जनावर मानेर रेबिज विरूद्धको खोप दिनुका साथै आवश्यकता अनुसार सहज रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालगंजबाटै लागू औषध खैरो हिरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर 3 उनीहरूलाई 35 ग्राम 900 मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्थानीय 32 वर्षीय मोहम्मद हासिम अन्सारी र 25 वर्षीय समीर अहमद अन्सारी पक्राउ पर्नुभएको हो। प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइनका साथै 73,000 नगद र मोबाइलका साथै डिजिटल तराजु पनि बरामद गरेको जनाएको छ। बाँकी प्रहरीले पछिल्लो समय लागू औषध विरूद्ध विशेष अभियान चलाएको र यसमा सफलता मिलिरहेको दावी गरेको छ। नेपाली महिला भलिबल टोली एसियाली खेलकुद अन्तर्गत हङकङसँग सोझो सेटमा पराजित भएको छ। पदक होडबाट बाहिरिसकेको नेपालले हिजो किर्गिस्तानको टोलीलाई 3-0 सोझो सेटमा हराए पनि नेपाल हङकङसँग आज फेरि सोझो सेटमै पराजित हुन पुगेको छ। नेपालले एसियाडको ठूलो मञ्चमा निकालेको पहिलो जीत एकमात्र रहन पुग्यो। लगातार दोस्रो जीत दर्ता गर्ने नेपालको प्रयास सफल हुन सकेन। उपाधि होडबाट बाहिरिसकेको नेपालले 9-12 स्थानसम्मको लागि प्रतिस्पर्धा गरेकोमा अब नेपाल 9 स्थानको प्रतिस्पर्धाको होडबाट बाहिरिएको छ। एसियाडमा सहभागी 14 टोली मध्ये नेपालले कम्तीमा 12 स्थान पक्का गरेको छ भने अब हुने खेल जित्न सके नेपालले 11 स्थान देखि 10 स्थानसम्म रहन सक्नेछ। 9 स्थानको सम्भावनाबाट भने नेपाल बाहिरिसकेको छ। यसै गरी एसियाली खेलकुदमा पदकको आशा गरिएको कराते उसु लगायतका खेलमा पनि नेपालको प्रदर्शन फितलो रहेको छ। यसपालि एसियाड खेलकुदमा स्वर्ण पदकै आशा गरिएका कराँतेका एरिका गुरूङसहित 3 कराँते खेलाड़ी सेमी फाइनल पुगे पनि पदक जित्नबाट वञ्चित भएका छन् भने नेपाली पुरूष टोली पहिलो खेलमा कबड्डी तर्फ थाइल्याण्डको टोलीसँग पराजित हुन पुगेको छ। हवस् तैले नै दिउँसो चार बजेको फेरि हाइलाइट सकियो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Media
1: Extreme Energy Drink。
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907226। सम्पर्क फोन नम्बर 083590726।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489536576
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा
0: कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न

0: शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।
4: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
7: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
6: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
7: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
6: 198-198।
8: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
9: रेडियो भेरी FM।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बाँसको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486175 र 98484956576।
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
7: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
0: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
9: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
0: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
8: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
0: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
8: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
0: 198198
10: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
11: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
12: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
11: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
12: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
11: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
12: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
11: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
12: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
13: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
14: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 9715-9715-90 9715-9715-90
15: सबैको मन सुने
16: रेडियो भेरी एफएम
17: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
18: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड त्राई जोड्छौ सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट शब्द खालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेख सामुदायिक वनको जंगलमा लुकाई राखिएको तीनवटा एकनाले बन्दुक बरामद, थप अनुसन्धान हुँदै नेपालगंजमा बाँदरको आक्रमणमा परि 40 जना घाइते र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली हङकङसँग सोझो सेटमा पराजित। दैलेख प्रहरीले सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखिएको तीनवटा एक नाले भरूवा बन्दुक बरामद गरेको छ। नौमोले गाउँपालिका तीन नौमोले तर्फ खटिएको प्रहरी टोलीले ओडाको वस्तुस्थिति बुझ्न जाने क्रममा भाडे खोला सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखिएको तीनवटा भरूवा बन्दुक बरामद गरेको हो। बन्दुक कसले र किन लुकाएको हो भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। नेपालगंजमा बाँदरको आक्रमणमा परि पछिल्लो 1.5 महिनामा 40 जना भन्दा धेरै घाइते भएका छन्। नेपालगंज स्थित भेरी अस्पतालका डाक्टर बद्री चापागाईले पछिल्ला दिनमा बाँदरले टोकेका बिरामी उपचारका लागि आउने क्रम बढ़ेको बताउनु भएको छ। डाक्टर चापागाईले अहिले बाँदरले घर घरमै पसेर मान्छेलाई टोकेको घटना बढ़ेको भन्दै यो अचम्म लाग्दो घटना भएको उल्लेख गर्नुभएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले पनि गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केस भएको बताउनु भएको छ। उहाँले बाँदरको टोकाईबाट घाइते बिरामीलाई जंगली जनावर मानेर रेबिज विरूद्धको खोप दिनुका साथै आवश्यकता अनुसार बिरामीलाई सहज रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको पनि दावी गर्नुभएको छ। प्रहरीले नेपालगंजमा फेरि ठूलो पर्णाको लागू औषध सहित एक दम्पतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीक सिंह राठौरले नेपालगंज नगरपालिका दुईबाट कारोबारमा संलग्न दम्पतीलाई 107 ग्राम लागू औषध सहित पक्राउ गरिएको बताउनु भएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा नेपालगंजबाट गोप्य सूचनामा खटिएको टोलीले नेपालगंज 13 का 30 वर्षे देशराज चौहान लोनिया र उहाँका श्रीमती 25 वर्षे पूजा लोनियालाई पक्राउ गरेको हो। र नेपाली महिला भलिबल टोलीले जापानमा जारी विश्व एसियन गेम्समा हङकङसँग 3-0 को सोझो सेटमा हार बेहोरेको छ। जापानको आइची नागोयामा हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 को सेटमा पराजित गरेको हो। अब नेपालले 11औंदेखि 12औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। पदक होडबाट यसअघि नै बारिसकेको नेपालले हिजो किर्गिस्तानको टोलीलाई 3-0 को सोझो सेटमा हराएको थियो। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मञ्चमा नेपालको यो नै पहिलो ऐतिहासिक जीत हो। नेपालले पहिलो खेलमा जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएसँगै क्वार्टर फाइनल होडबाट बाहिरिएको थियो। हस्त अहिलेलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Mania? Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।

0: मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खानु।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: me a
1: extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148-520-702।
6: सूचना
7: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथ रोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथ रोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
7: सम्पर्क नेशनल बाथ रोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: कामको टेन्सन जातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
3: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ
4: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ
2: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत फोन 0385-22-360
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
7: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक, घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन।
0: भोटेपछि त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन। बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, खोजी कार्य भने जारी रहने।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
0: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो, चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन, जापानमा समुद्री आधीका कारण एसियाली खेलकुदमा पनि असर।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारी वर्षा हुन सक्ने मौसमविदहरूले प्रक्षेपण गरिरहँदा सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर चेतावनी जारी गरेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही बेर अघि मात्र निकालेको सूचना अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्नेछ भने 1-2 ठाउँमा अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघ गजन चट्याङ र हावाहुरी सहित अत्यधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पनि थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले भर्खरै मात्र सूचना निकालेर जानकारी गराएको छ। देशका धेरै जसो ठाउँमा मेघ गजन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको छ र त्यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पूर्व पश्चिम र उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने र बिहिबार अझ बढ़ी भएर शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ। त्यसैले सम्भावित वर्षाका कारण बुछे बाढ़ी पहिरो तथा गिग्रान बहाव जोखिम रहेकाले शहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम देखिएकोले सावधानी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा पनि अत्यधिक वर्षा र हिमपात हुन सक्ने भएकोले पर्वतारोही र सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यही अनुसार अध्यावधि गर्दै जाने भएकोले महाशाखाका सामाजिक सञ्जाल लगायतका सूचनाहरू हेर्नका लागि पनि सूचनामा अनुरोध गरिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आग लागि भएको छ। B2K 4274 नम्बरको बसमा चालक दाबा लामाले आफ्नै गाड़ीभित्र आगो लगाएका प्रहरीको प्रारम्भिक अनुमान छ। काभ्रेको पनौतीका 23 वर्षीय लामालाई उद्धार गरी किर्तिपुरमा रहेको वन अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। घटना अघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरू बीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागिएको भन्दै आक्रोश पोख्नु भएको छ। सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरूमा सम्मानपूर्वक माफी माग्दा पनि कार्यवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कार्यवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बसमा आग लागि भएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई 5 दिनको समय दिइएको छ।
0: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधि सभा बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। समितिमा अचितम लामिछाने, अनुष्का श्रेष्ठ, गणेश पराजुली लगायत 15 जना सांसदहरू रहनु भएको छ। समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ। समितिले प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण र आवश्यक कानूनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नेछ। यसैबीच गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून मात्रै रहेको बताएको छ। गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटताका बावजूद उद्धार कार्य भने चलिरहने बताउनुभयो। उता प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु विपद व्यवस्थापनका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देश दिएको छ। समितिका सभापति समीक्षा बास्कोटाले अति जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मन्त्री परिषद तथा सम्बन्धित मन्त्रालयलाई प्रचलित कानून अनुसार परिमार्जन गर्न निर्देशन दिएको जानकारी दिनुभयो।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीबाट भएको सम्पूर्ण क्षति पुननिर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात झण्डै 7 खर्ब 23 अर्ब नेपाली रूपियाँ आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्राधिकरणले 4 जिल्लाका 2027 बाढ़ी प्रभावित परिवारलाई अस्थायी आवास आवश्यक रहेको जनाएको छ। भोटेकोशी विपदपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनस्थापनाका लागि खर्ब रूपियाँ लाग्ने देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि झण्डै 1 खर्ब बजेट आवश्यक पर्ने र बजेट अभावका कारण काम नरोकिने बताउनुभयो। उहाँका अनुसार अब बाढ़ी प्रभावित जोखिमयुक्त ठाउँमा नभई बिल्ड ब्याक बेटर र नयाँ शहर विकासको अवधारणा अनुसार सुरक्षित ठाउँमा स्थायी सड़क र बस्ती निर्माण गरिनेछ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकाको पठन पाठन रोकिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले क्षति पुगेका विद्यालयको ठाउँमा तत्काल अस्थायी सिकाई केन्द्र, टोल शिक्षा र अभिभावक गुमाएका बाल बालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन गरिने जानकारी दिनुभयो।
0: यसैबीच भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन मानिसको तथ्याङ्कका सम्बन्धमा 75 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल भएको छ। प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क एकिन गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहोरिएका नामलाई एकिन गर्ने विषयमा छलफल भएको छ। तथ्याङ्कमा देखिएको दोहोरोपन रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा एकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
1: डाटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार 72 वटा ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या देखिएको हो। केन्द्रमा ऱ्यान्समवेयर आक्रमण भएपछि नेप्सेले आजको कारोबार बन्द गरेको हो। ब्रोकरहरूको डीएमएस सीडीएससी सँग सम्बन्धित प्रणाली तथा भुक्तानी गेटवेमा साइबर आक्रमण भएपछि थप जोखिम न्यूनीकरणका लागि स्टक ब्रोकर्स एसोसिएशनले नेप्सेलाई कारोबार रोक्न लिखित आग्रह गरेको थियो। डेटा सेन्टर र नेप्सेको प्रणालीबीच सीधा नेटवर्क जोड़िएकाले यथास्थितिमा बजार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणालीमै क्षति पुग्न सक्ने वा लगानीकर्ताको डेटा चोरी हुन सक्ने जोखिम देखिएको थियो। ब्रोकरहरूको प्रविधि व्यवस्थापन गर्ने वाईको प्राली र डेटा हबका प्राविधिकहरू अहिले समस्या समाधान र प्रणाली रिकभर गर्ने प्रयासमा जुटिरहेका छन्। 45.5 अर्ब भन्दा बढ़ीको पूँजी बजारको नियामक निकायले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा यस्तो संकट आएको भन्दै विश्लेषक र लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। प्रणाली पूर्ण रूपमा सुरक्षित भएर बजार कहिले खुल्छ भन्ने विषयमा नेप्सेले थप जानकारी दिएको छैन।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आग लागि अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक घटनाबारे छानबिन गर्ने एसएसपीको नेतृत्वमा समिति गठन, भोटेको श्री त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन, बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, आउँदो बिहिबारदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको चेतावनी, डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 अर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले सहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधि विहीन र लुछाचोड़ी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरण को ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ। पछिसम्म चल्ने एमाले केन्द्रीय कमिटी बैठकका लागि 9 वटा मुख्य कार्यसूची तय गरिएका छन्। केन्द्रीय कमिटिका मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ। बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अध्यक्ष ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिनुभएको छ।
0: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट लगाउन हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच सहमति भएको हो। दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुने भएको छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वागले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउन लागेको हो।
1: सरकारले कालो बजारी, डिजिटल ट्र्याकिङको अभाव र फितलो अन्तर्निकाय समन्वयका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास अभावका पछाडि आपूर्ति पूर्वाधार नीतिगत र अन्तर्राष्ट्रिय कारणहरूको संयुक्त प्रभाव रहेको बताउनुभयो। समस्याको मूल कारण पहिल्याउन मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको जानकारी दिँदै मन्त्री शाहले आयात निर्भरता, भण्डारण क्षमताको कमी र डिलरहरूको असमान वितरणले माग र आपूर्तिमा असन्तुलन ल्याएको उल्लेख गर्नुभयो। उहाँले आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ सबै शक्ति परिचालन गरिरहेको दावी गर्नुभयो।
0: सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 संशोधन गर्न सुझाव संकलन गरिरहेको छ। सातवटै प्रदेशका 28 जिल्ला र विभिन्न पालिकामा पुगेर सुझाव संकलन गरेको सरकारी कार्यदलले अनलाइनबाट अझै पनि सुझाव लिइरहेको हो। समय सापेक्ष पाठ्यक्रम तयार पार्ने उद्देश्यले भइरहेको यो प्रक्रियामा कस्ता सुझाव आएर पाठ्यक्रम परिमार्जनको काम कसरी अघि बढ्छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेलाई सोधेका छौं।
10: तोकेको संख्या भन्दा हरेक क्षेत्रमा हामीले 30-40 जनाको सहभागी बनाएका थियौं। त्यसमा 100-150 हुने गरी हामीले सुझाव ऊ गरेका छौं। हामीले 28 जिल्लाका तत्त निकायमा अघि गाउँपालिका, नगरपालिका, सामाजिक विकास मन्त्रालय र विद्यालयबाट सुझाव संकलन गरेका छौं। त्यसलाई त्यसमा मात्रै सीमित राखेका छैनौं। त्यही प्रश्नावली हामीले शिक्षकबाट, विद्यार्थीबाट, अभिभावकबाट र नीति निर्माताबाट हाम्रो वेबसाइट मार्फत जोसुकैले जुनसुकै बेला दिने गरी ओपन एक्सेस राखिदिएका छौं र त्यो सुझाव आउने क्रम जारी छ।
1: अहिलेसम्मको सुझाव हेर्दाखेरि मुख्य सुझाव चाहिँ के आए?
10: विशेषत अहिले सुझावलाई हामी अध्ययन र विश्लेषणका चरणमा छौं। हामीले सुझावलाई प्राथमिकीकरण गर्दाखेरि पहिलो कुरा हाम्रो मूल्य मान्यता, संस्कार वा नैतिक शिक्षा सम्बन्धी सुझावमा आम सरकारवालाको चासो आएको छ। अर्को हाम्रो आईसीटी, एआई वा डिजिटल लिटरेसीको बारेमा चासो आएको छ। त्यसै गरी हाम्रो स्किलिङ एजुकेसन, शिक्षागत शिक्षा र व्यावहारिक शिक्षाको बारेमा पनि आम सरकारवालाको चासो आएको छ। र विद्यार्थीलाई कसरी सृजनात्मक बनाउने, कसरी उनीहरूलाई पाठ्य पुस्तक बिना, पाठ्य पुस्तक रहित हुँदा पाठ्य पुस्तक भन्दा पर गएर सम्पूर्ण सन्दर्भ सामग्री सहित पाठ्यक्रमका आधारमा सिक्ने भन्ने चासो पनि आएको छ, जसलाई बुक फ्री फ्राइडे भनेर पनि मानवहरूको अभ्याससँग पनि जोड्ने गरिएको छ।
1: पाठ्यक्रम कसरी परिमार्जन गरिन्छ, यसको प्रक्रिया चाहिँ अबको समयमा के हुन्छ?
10: हामी पहिला विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्छौ। त्यो प्रारूप पनि अहिले आएका स्टेक होल्डरको सुझावहरूलाई हामी थिमेटाइज रूपमा क्याटेगोराइज गर्छौँ। कुनै ठ्याक्कै प्रारूपसँग सम्बन्धित छन्, कुनै पाठ्यक्रमसँग सम्बन्धित छन्, कुनै पाठ्य पुस्तकसँग सम्बन्धित छन्, कुनै अनियमसँग सम्बन्धित छन्, अनियम छ भने सम्बन्धित निकायसँग कुरा गर्छौँ। पाठ्यक्रम पाठ्य पुस्तकलाई प्रारूप परिमार्जन भएपछि गर्छौँ र प्रारूपलामै राख्ने कुरा कति हो भनेर क्याटेगोराइज गरेर प्रारूप परिमार्जन गर्छौँ। प्रारूप स्वीकृति भएपछि त्यसपछि पाठ्यक्रम तथा पाठ्य पुस्तकमा हामी प्रवेश गर्नेछौँ।
1: ठ्याक्कै यो समयदेखि चाहिँ लागू हुन्छ भन्ने केही योजना छ त हाम्रो?
10: पहिले हामी प्रारूपको अन्तिम मस्यौदा गरेर मन्त्रालय वा सम्बन्धित निकायसँग हामी शेयर गर्छौँ, जसलाई कार्यदलले, प्रारूपको कार्यदलले अन्तिम रूप दिनेछ। त्यो दिइसकेपछि हाम्रो विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा पेश हुन्छ, जो माननीय शिक्षा तथा खेल खुद मन्त्रीज्यूको अध्यक्षतामा रहन्छ। त्यो परिषदले नै यसको कार्यान्वयनको खाका ढाँचा सहित स्वीकृति गर्नेछ र हामी त्यही अनुसार अगाडि बढ्नेछौँ।
11: ठ्याक्कै यति समय लाग्छ भन्दा अहिले बढ्न सकिने अवस्था छ?
10: हामी यसलाई द्रुत मार्गमा काम गर्न लागिरहेछौँ र यसलाई छिटोभन्दा छिटो हामी तय गरेको योजना भन्दा अगाडि नै हामी सक्ने गरी काम गरिरहेछौँ।
0: उहाँहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोड़फोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाण्डुको टंगालमा रहेको भाटभटिनी सुपर मार्केट पुनः संचालनमा आएको छ। पुननिर्माण गरेको नयाँ भवनबाट भाटभटिनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मोनालिसा थकाली खाना सहितका सेवा संचालनमा ल्याइएको छ। भाटभटिनीका प्रमुख संचालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12 युवा आन्दोलनका क्रममा तोड़फोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाण्डुको टंगालमा रहेको भाटभटिनी सुपर मार्केट पुनः संचालनमा आएको छ। पुननिर्माण गरेको नयाँ भवनबाट भाटभटिनीले आजदेखि

0: ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित टंगाल स्टोरलाई पुनः संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।
1: नेपाल प्रहरीले 71 प्रहरी दिवसको अवसरमा टिकटक अवेरनेस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रहरीले एक सूचना निकालेर प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगिताको लागि तयार पारिने टिकटक भिडियो व्यक्तिगत गोपनीयता, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण र प्रहरी सेवा सम्बन्धी विषयमा आधारित हुनुपर्नेछ। भिडियो मौलिक नेपाली भाषामा बनाएको हुनुपर्ने प्रहरीले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने भिडियोलाई 50,000 रूपियाँ र सान्त्वना स्थान हासिल गर्ने भिडियोलाई 10,000 रूपियाँ सहित प्रशंसा पत्र प्रदान गर्ने सूचनामा भनिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा नेपाल प्रहरीको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ। भिडियो बुझाउने अन्तिम मिति असोज 25 गतेसम्म तोकिएको छ।
0: बाँकेको नेपालगंजमा बाँदरको आक्रमण बढ़दै गएको छ। घरमा पसेका बाँदर धपाउने क्रममा आक्रमण गर्दा पछिल्लो डेढ़ महिनामा मात्रै 40 घाइते भएका छन्। घाइतेहरू उपचारका लागि नेपालगंजमा रहेको भेरी अस्पताल गएका छन्। अस्पतालका अनुसार पछिल्लो 45 दिनमा कुकुर, बिरालो, सर्प र बाँदर लगायत जीव जन्तुको टोकाईबाट 1,036 बिरामी अस्पताल पुगेका छन्, जसमा बाँदरले टोकेका 40 छन्। सबैभन्दा धेरै कुकुरको टोकाईबाट 865 जना, सर्पदंशबाट 118 जना र बिरालोको टोकाईबाट 110 जना उपचारमा गएका छन्। घर गाउँमा बाँदरको आतंक सामान्य मानिए पनि शहरमा घरभित्र पसेर टोक्ने क्रम बढ़ेपछि स्थानीय बासिन्दा त्रसित छन्। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दरलानका अनुसार बाँदरको टोकाईबाट घाइते भएकाहरूलाई रेबिज विरूद्धको खोप दिइन्छ। चिकित्सकहरूले बाँदरको टोकाईबाट जोगिन, सतर्कता अप्नाउन र टोकेमा तुरन्तै अस्पताल पुग्न आग्रह गरेका छन्।
1: यस्तै सर्लाहीको हरिवन नगरपालिकामा स्यालको आक्रमण बढ़ेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नजिकैको जंगलबाट आउने स्यालका हुलले मानिस र पशु चौपायमाथि आक्रमण गर्न थालेका हुन्। वडा नम्बर 6 वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार बितेको 20 दिनमा मात्रै स्यालको टोकाईबाट 10 मानिस र 3 दर्जन भन्दा धेरै पशु चौपाय घाइते भएका छन्। विशेष गरी नगरपालिकाको वडा नम्बर 1, 6 र 8 स्यालको आतंक बढ़ी छ। स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय भइरहेको मेयर रमेश बुढाथोकीले जानकारी दिनुभयो। यसैगरी घाइते मानिस र पशु चौपायलाई रेबिजको संक्रमणबाट बचाउन गाउँ गाउँमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली खटाएर आवश्यक खोप तथा उपचारको व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र थियांगोङमा खेतीको प्रयोगलाई तीव्रता दिएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलू र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन्। बिरूवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्व पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ। यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ। गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो पटक उत्पादित बिउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले कटानीको नजिक पुगेको छ। यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बिउ पठाउनुपर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ। चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थको पुनः उत्पादन गर्ने नियन्त्रित जीवन समर्थन प्रणाली विकास गरिरहेको छ। सन् 2030 मानव सहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा तरकारी बगैंचा स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि बढ़ाएको छ। यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्ष यात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुदमा आज नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिलाको मिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छन्। हङकङकी वोङ चेक लीसँग निरूपा 3-0 पराजित भइन्। बक्सिङको पुरूष 70 केजीमा दानबहादुर दरलामी इराकका अली कासिम हामदान अलसारेसँग 5-0 पराजित भएका छन्। पुरूष कबड्डीमा नेपालले समूह बी को पहिलो खेलमै हार बेहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन्। 16 खेलाड़ी सहभागी प्रतिस्पर्धामा उनी पदक होल्डबाट बाहिरिएकी हुन्। यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको छ। आज भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको होल्डबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मंगोल

0: क्रियासँग प्रतिस्पर्धा गर्नेछ
1: र जापानमा आएको शक्तिशाली समुद्री आँधी डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्, जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डे 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आदिको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मिशन कोसेई उनौले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक। घटनाबारे छानबिन गर्न एसएसबीको नेतृत्वमा समिति गठन।
0: असोज 9 देखि 11 गतिसम्म केही ठाउँमा अति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सावधानी अपनाउन आग्रह। भोटेको सिद्धिसुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
0: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन। कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी।
1: स्टप टाइफसको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप दुईजनाको मृत्यु, 100 भन्दा बढ़ीमा संक्रमण।
0: नेपालगंजमा बाँदरको आक्रमणमा परि 40 घाइते। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा फेरि शुरू।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली हङकङसँग सोझो सेटमा पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। साँझ 6:30 भेरी खबरबाट डिलु राउत र दीपा कोइरेलाको नमस्कार। तपाई हामीलाई www.com radioveri.com.np हाम्रो पात्रो र सुबयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकार गठन भएको झण्डै 2 महिना पुग्न लाग्दा पनि सरकारका काम कार्यवाहीले गति लिन सकेका छैनन्। सरकारले स्पष्ट कार्ययोजना बनाउन नसक्दा विकास बजेट कार्यान्वयनमा जान सकेको छैन भने प्रशासनिक पुनर्संरचना र विभिन्न निकायमा नियुक्तिको काम समेत प्रभावित भएको छ। मुख्यमन्त्री मंगल बहादुर शाहीले गत साउन 12 पद सम्हाल्नु भएको थियो। मन्त्री परिषदले पूर्णता पाउन झण्डै 1 महिना लाग्यो भने अहिलेसम्म 2 मात्रै मन्त्री परिषद बैठक बसेको छ। बैठकले सचिवको पदस्थापन, केही विधेयक प्रदेशसभामा पठाउने र संसद विधेयक अन्त्य गर्ने बाहेक ठूला निर्णय गर्न सकेको छैन। चालू आर्थिक वर्षका लागि 35,39,00,000,000 रूपियाँको बजेट ल्याएको प्रदेश सरकारले 2 महिनामा जम्मा 1.18% अर्थात 41,76,00,000 रूपियाँ मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विकास बजेट भने अहिलेसम्म कुनै पनि योजनामा खर्च हुन सकेको छैन। यस्तै प्रदेश लोकसेवा आयोग कार्यवाहक अध्यक्षको भरमा छ भने प्रदेश योजना आयोग पदाधिकारी विहीन रहेको छ। आगामी मंगसिरमा कर्णालीमा हुने भनिएको 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी समेत सुस्त देखिएको छ। प्रदेश संघशालाको बाँकी काम, खेल संरचनाको मर्मसमा तथा खेलाड़ीको तयारी लगायतका कामले गति लिन सकिरहेको छैनन्। बिजनेस नभएको भन्दै प्रदेश सरकारले गत भदौ 29 प्रदेश सभाको अधिवेशन समेत अन्त्य गरिसकेको छ।
0: प्रदेश सरकारका काम सुस्त भएको भन्दै आलोचना भइरहेका बेला सरकारी प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्काले भने कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको बताउनु भएको छ। उहाँले नीतिगत समस्या समाधान गर्दै बजेट कार्यान्वयन र सेवा प्रवाहलाई छिट्टै गति दिइने दावी गर्नुभएको छ। पहिरो र बाढ़ीका कारण सल्यानको कालीमाटी गाउँपालिका 2 ग्रामीण सड़क 2.5 महिनादेखि अवरूद्ध रहेका छन्। वर्षातका कारण सड़कमा पहिरो खस्नुका साथै बाढ़ीले सड़क क्षतिग्रस्त बनाएपछि कालीमाटी 6 जोड्ने बालुवा छरछरे र ओडा नम्बर 7 जोड्ने बालुवा दमदवाली घुइयाबारी सड़क अवरूद्ध भएका छन्। सड़क नखुल्दा कालीमाटी 6 का छरछरे तथा ओडा नम्बर 7 का घुइयाबारी हाउखोला रयाल र बाटुलेका स्थानीय पालिका र सदरमुकाम खलंगासम्म पुग्न वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। बिरामी पर्दा एम्बुलेन्स समेत गाउँसम्म पुग्न नसक्दा 1 भन्दा बढ़ी स्टेशनमा बोकेर लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। सड़क अवरूद्ध हुँदा स्थानीय उत्पादन बजारसम्म पुर्याउन समेत समस्या भएको छ। वर्षात नरोकिएका कारण सड़क मर्मतमा ढिलाइ भएको ओडा नम्बर 6 का अध्यक्ष टेकराज पुलामीले बताउनु भएको छ। उहाँका अनुसार दशैं तिहारलाई लक्षित गर्दै आउँदो सातादेखि सड़क मर्मत गर्ने तयारी रहेको छ। यस्तै वडा नम्बर 7 का अध्यक्ष मित्रलाल रिजालले पनि 1 हप्ताभित्र पालिकाको जेसीबी प्रयोग गरी अवरूद्ध सड़क खुलाउने तयारी भइरहेको बताउनु भएको छ। उहाँले सड़क सञ्चालनमा नआउँदा विशेष गरी बिरामीलाई सुर्खेत वा नेपालगंज लैजान समस्या भइरहेको बताउनु भएको छ।
1: कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले आफ्नो सचिवालय गठन गर्नुभएको छ। मुख्यमन्त्री शाहीले शाहीको प्रमुख स्वकीय सचिवमा नरेश शाही राकेश नियुक्त हुनुभएको छ। स्वकीय सचिवमा सन्तोष मल्ल, सूचना प्रविधिमा गणेश कञ्चन भारती र कार्यालय सहयोगीमा जस विश्व तथा सवारी चालकमा मिल बहादुर भण्डारी नियुक्त हुनुभएको छ। मुख्यमन्त्री शाहीले हालसम्म आफ्नो सचिवालयमा नियुक्त गरेका 5 मध्ये भारती बाहेक अरू 4 उहाँका गृह जिल्लाका रहेका हुन्। मुख्यमन्त्री शाहीको निजी सचिवालयको जिम्मेवारीमा मुकुन्द शर्मा रहनु भएको छ। यस्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन अनुसार मुख्यमन्त्रीले 8 कर्मचारी राख्न पाउने व्यवस्था रहेको छ। 1 प्रमुख स्वकीय सचिव, 2 स्वकीय सचिव, 1 तृतीय श्रेणी वा सोसरह, अर्को प्रथम श्रेणी वा सोसरह, त्यस्तै 1 सूचना प्रविधि, 2 हलुका सवारी चालक र 2 कार्यालय सहयोगी राख्न पाउने व्यवस्था रहेको छ।
0: स्क्रब टाइफसको संक्रमण फैलिएको सल्यानको दार्मा गाउँपालिकामा थप दुईजनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका एकका 69 वर्षीय तोताराम सुनार र 61 वर्षीय नरेन्द्र रोकाएको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुईजना दीर्घरोगी रहेको र स्क्रब टाइफस संक्रमण पुष्टि भएपछि उपचार भइरहेको थियो। यो सँगै दार्मामा स्क्रब टाइफसका मृत्यु हुनेको संख्या 6 पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यसअघि भदौ महिनामा 4 जनाको मृत्यु भएको थियो। स्वास्थ्य शाखाका अनुसार दार्मामा दैनिक 2-5 जनासम्ममा स्क्रब टाइफस संक्रमण पुष्टि भइरहेको छ। अहिलेसम्म 100 भन्दा बढ़ीमा संक्रमण देखिएको छ। स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार रोगको परीक्षण नगरी निजी मेडिकलबाट धबाबे औषधि सेवन गर्ने प्रवृत्तिका कारण दीर्घ रोगीमा जोखिम बढ़ेको छ। उहाँले ज्वरो आएमा स्वास्थ्य संस्थामै गएर स्क्रब टाइफस परीक्षण गराउन र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न आग्रह गर्नुभएको छ। वर्षातको समयमा घाँसपात गर्ने क्रममा विशेष सावधानी अपनाउन समेत स्वास्थ्य शाखाले पालिकावासीलाई आग्रह गरेको छ। संक्रमण बढ़दै गएपछि परीक्षणका लागि प्रयोग हुने किट अभाव हुन थालेकाले प्रदेश र संघीय सरकारसँग सहयोगको लागि अपील गरिएको गाउँपालिकाले जनाएको छ।
1: दैनिक प्रहरीले सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखेको 3 एक नाले भरुवा बन्दुक बरामद गरेको छ। नौमूल्य गाउँपालिका 3 नौमूल्य तर्फ खटिएको प्रहरीको टोलीले वडाको वस्तु स्थिति बुझ्न जाने क्रममा भाडे खोला सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखेको 3 भरुवा बन्दुक बरामद गरेको हो। बन्दुक कसले र किन लुकाएको भन्ने बारेमा अनुसन्धान भइरहेको दैनिक प्रहरीले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
0: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: सूचना,
10: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते NCRD रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
10: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083-590-726।
11: रेडियो भेरी FM।
0: तपाईँले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन, कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी, रेस्क टाइफसको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप 2 जनाको मृत्यु, 100 भन्दा बढ़ी लगायतका खबर प्रस्तुत गरे। अब बाँकी खबर, संघीय सरकारको महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकमाथि सुर्खेतमा विभिन्न सुझावहरू दिएको छ। सोमबार दलित महिला संघ सुर्खेतले अगुवाई गरेको सुझाव संकलन कार्यक्रममा सहभागी दलित अगुवाहरूले विधेयकमा बाध्यकारी र गर्नै पर्ने शब्द तथा वाक्यांशहरू राखेर विधेयक बलियो बनाउनु पर्ने सुझाव दिएका छन्। गरिनेछ, अप्नाइनेछ, हुनेछ जस्ता शब्दहरूको सट्टा गर्नुपर्ने, अपनाउनु पर्नेछ, हुनेछ जस्ता बाध्यकारी शब्दहरू राखिने पर्नेमा उनीहरूले जोड़ दिएका छन्। विधेयकमा राखिएका छात्रवृत्ति सहित निशुल्क शिक्षा सम्बन्धी व्यवस्था, स्वास्थ्य तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था, परम्परागत पेशा, ज्ञान, सिप, प्रविधि र कलाको संरक्षण तथा विकास, भूमिहीन दलितलाई भूमि तथा आवास सम्बन्धी व्यवस्था, सेवा सुविधाको न्यायचित वितरण, राष्ट्रिय दलित विकास प्राधिकरण सम्बन्धी व्यवस्थाले दलितहरूको विकास तथा अधिकार प्राप्तिका भूमिका खेल्ने भन्दै सराहना व्यक्त गरिएको थियो। दलित अगुवा भीमबहादुर साई परियारले दलितहरूले विभेदबाट मुक्ति चाहेको र दलितहरूको सर्वाङ्गीण विकास खोजेको बताउनु भएको छ। उहाँले विधेयकमा दलितहरूलाई अपनत्व हुने गरीका बुझाहरू अपनाउनु आउनुपर्ने सुझाव दिँदै विधेयक विभेद गर्नेलाई कड़ा कार्यवाही र विकासका लागि थप आरक्षणको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयका कानून अधिकृत शर्मिला विश्वकर्माले उक्त विधेयकमा उल्लेख भएका विषय कार्यान्वयन हुन सके दलितहरूको विकास र अधिकार प्राप्तिमा कोसे ढुङ्गा साबित हुने बताउनु भएको छ। पूर्व मन्त्री एवं अधिवक्ता सीता नेपालीले विधेयकमाथि प्राप्त सुझावहरू संकलन गरी केन्द्रमा पठाइने जानकारी दिनुभयो। उहाँले विधेयकमा उल्लेख भएका केही नयाँ प्रावधानले दलितहरूको विकास र अधिकारमा टेवा पुग्ने बताउनु भएको छ। सहभागीहरूले विधेयकमाथि धारणा राख्दै कार्यान्वयन हुने मात्र विषयहरू राख्नुपर्नेमा जोड़ दिएका थिए।
1: कर प्रशासनको पहुँच स्थानीय स्तरमै पुगराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र दैलेखका स्थानीय तहबीच समन्वय भएको छ। नारायण नगरपालिका, दुलु नगरपालिका, चामुण्डा बिन्दासाली नगरपालिका, आठबीस नगरपालिका तथा नौमूले भगवती माइनी डुंगेश्वर गुराँस र ठाटीघाट गाउँपालिकाका लगायतका स्थानीय तहका करदाता सेवा प्रवाहका लागि समझदारी भएको छ। स्थानीय तहबाटै व्यक्तिगत तथा व्यावसायिक लेखा नम्बर, स्थायी लेखा नम्बर, प्यान, मूल्य अभिवृद्धि कर भ्याट दर्ताका लागि सिफारिश, अन्तशुल्क इजाजत पत्र तथा नवीकरणमा सहजीकरण र कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिश लगायतका सेवा उपलब्ध गराइने भएको छ। नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउनका लागि आन्तरिक राजस्व कार्यालय सुर्खेतसँग सम्झौता गरी सेवा प्रवाह गरिसकेको बताउनु भएको छ। उहाँले सामान्य सेवा लिन सुर्खेत पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न यो सम्झौता गरी सेवा प्रवाह गरिएको पनि बताउनु भएको छ। सामान्य प्यानमा दर्ता गरेका व्यवसायी समेत कर चुक्ताका लागि आन्तरिक राजस्व कार्यालय सुर्खेतमा जानुपर्ने र नागरिकको अनावश्यक खर्च हुने समस्याको दीर्घकालीन समाधानका लागि यो काम महत्वपूर्ण भएको नगर प्रमुखको भनाइरहेको छ। आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत चक्र चकबहादुर ढुङ्गानाले दैलेखको जिल्लाका एघारवटा स्थानीय तहसँग कर सेवा विस्तारका लागि समझदारी गरी केही पालिकाबाट सेवा शुरू गरिएको बताउनु भएको छ। उहाँले नेपाल सरकारको नीति अनुसार स्थानीय तहबाट करदाता सेवा विस्तार हुँदा कर प्रशासनको पहुँच गाउँ गाउँसम्म पुग्ने र सेवा गराएको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले महाब गाउँपालिका, नौमूल्य गाउँपालिका, डुंगेश्वर गाउँपालिका, ठाटीघाट गाउँपालिका र भगवतीमाई गाउँपालिकाबाट पनि छिट्टै सेवा प्रवाह हुने बताउनु भएको छ।
0: नेपालगंजमा बादलको आक्रमणमा परिपछिल्लो डेढ़ महिनामा 40 जना घाइते भएका छन्। नेपालगंज स्थित भेरी अस्पतालका डाक्टर बद्री चापा गाईले पछिल्ला दिनमा बादलले टोकेका बिरामी उपचारका लागि आउने क्रम बढ़ेको बताउनु भएको छ। डाक्टर चापा गाईले अहिले बादलले घर घरमै पसेर मान्छेलाई टोकेको घटना बढ़ेको भन्दै यो अचम्म लाग्दो घटना भएको बताउनु भएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले गाउँमा किसानलाई बादलले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केस आएको बताउनु भएको छ। उहाँले बादलको टोकाईबाट घाइते बिरामीलाई जंगली जनावर मानेर रेबिज विरूद्धको खोप दिनुका साथै आवश्यकता अनुसार बिरामीलाई सहज रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको बताउनु भएको छ।
1: प्रहरीले ठूलो परिमाणको लागू औषध खैरो हिरोइन सहित नेपालगंजमा एक दम्पतिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतिष्ठित राठौरले नेपालगंज उपमहानगरपालिका दुईबाट लागू औषध सहित कारोबार गरिरहेको दम्पतिलाई पक्राउ गरेको बताउनुभयो। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरीको टोलीले नेपालगंज 13 का 30 वर्षीय देशराज चौहानले लुमिया र लोनिया र उहाँका श्रीमती 25 वर्षीय पूजा लोनिया पक्राउ गरेको हो। डीएसपी राठौरले उनीहरूको साथबाट 107 ग्राम, 550 मिलिग्राम ब्राउन सुगर, VH/37-45 नम्बरको एक थान मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको बताउनुभयो। सिपापारी रूपडिया खुला रूपले लागू औषध ब्राउन सुगर बिक्री हुने गरेकाले त्यस क्षेत्रबाट नेपालगंज लगायतका स्थानमा लागू औषध भित्रिने गरेको हुँदा दैनिक जसो पक्राउ गरिए पनि नियन्त्रणमा चुनौती रहेको पनि उहाँले बताउनुभयो। एक दिन अघि मात्रै पनि नेपालगंजमा प्रहरीले 35 ग्राम, 900 मिलिग्राम खैरो हिरोइन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो। स्थानीय 32 वर्षीय मोहम्मद हसदिन अन्सारी र 25 वर्षीय समीर अहमद अन्सारी पक्राउ परेका थिए।
0: उता कैलालीमा लागू औषध सहित प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। प्रहरीले धनगढ़ी र जानकी गाउँपालिकाबाट लागू औषध ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। जानकी गाउँपालिका आठभोक्सीबाट 101 ग्राम, 880 मिलिग्राम ब्राउन सुगर सहित जोशीपुर गाउँपालिका 3 का 48 वर्षीय राम परमेश्वर डगोरा थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले शंकाका आधारमा छेकझाड गर्दा उनीहरूलाई पक्राउ गरेको जनाएको हो। यस्तै धनगढ़ी उपमहानगरपालिका 7 भानुचोकबाट 460 मिलिग्राम ब्राउन सुगर सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढ़ी 1 बसन्त टोलका 21 वर्षीय असीम चौधरी समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। 5 जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लाभिनहरूको छोटो विश्राम।
0: सूचना
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
12: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखिए।
1: सबको मन सुने
2: रेडियो भेरी एफएम।
3: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। बाँकी खबर बाँकीको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा नियमित रूपमा पुनः शुरू गरिएको छ। प्राविधिक समस्याका कारण गत वैशाख 2 सप्ताहदेखि बन्द रहेका अत्याधुनिक लेन्स र बेकरी थेरापी मेसिन संचालनमा आएसँगै सेवा नियमित भएको छ। मेसिन संचालनमा आएसँगै अस्पतालबाट रेडियो थेरापी सेवा नियमित शुरू भएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी डाक्टर प्रवीण कुमार गुप्ताले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेका बिरामीले आजदेखि अस्पतालबाट नियमित रूपमा रेडियो थेरापी सेवा लिन सक्ने भएका छन्।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाली महिला भलिबल टोलीले जापानमा जारी 20 एसियन गेम्समा हङकङसँग 3-0 सुरक्षितमा पराजित भएको छ। जापानको आइची नागोयामा हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा पराजित गरेको हो। अब नेपालले 11 देखि 12 स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। पदक होडबाट यसअघि नै बाहिरिसकेको नेपालले हिजो किर्गिस्तानको टोलीलाई 3-0 सुरक्षितमा ऐतिहासिक जीत दर्ता गरेको थियो। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो। एसियाको ठूलो मंचमा नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपाल पहिलो खेलमा जापान र दोस्रो खेलमा इण्डोनेसियासँग पराजित भएको थियो। क्वार्टर फाइनल पुग्न नसकेको नेपालले पहिलो जितसँगै अब 9 देखि 12 स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। यस्तै 20 एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ र बिहान भएको खेलमा सिटिजन जिम्नेसियममा भएको सम्म बीको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 अंकले पराजित भएको छ। नेपालले खेलमा 48 अंक जोड्दा थाइल्याण्डले भने 59 अंक बनाएको थियो। यससँगै नेपालले सम्म चरणमा महत्वपूर्ण अंक समेत गुमाएको छ। नेपाल पुरूष कबड्डीको सम्म बीमा थाइल्याण्डसँगै अन्य टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ। यसैगरी बक्सिङका दान बहादुर दलामी पनि पराजित हुनु भएको छ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन, कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी।
4: स्क्रब राइफल्सको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप 2 जनाको मृत्यु, 100 जना भन्दा बढ़ी संक्रमण।
3: नेपालगंजमा बाँदरको आक्रमणमा 45 जना घाइते। बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा फेरि शुरू।
4: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली हङकङसँग सोझो सेटमा पराजित।
3: हस्तरीलाई साँझको भेरी खबर सक्यो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दिलु राउत र दिपा कोइराला विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Radio.
1: Extreme energy drink.
2: कामको टेन्सन जातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
4: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
5: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
4: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
5: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
4: 198 198
6: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
7: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
4: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
7: डाक्टरद्वारा दिइने सेवाहरू
4: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
7: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
9: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: के तपाई वा तपाईको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो पन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
0: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।

0: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
1: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97151590।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पीड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे। असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
2: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ।
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेको त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
4: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
5: नभएको अवस्थामा फेरि हामीले अर्को पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी अहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केही ठाउँको अन्य ठाउँमा पनि त्यो भयो योभन्दा पूर्व पनि, त्यसलाई पनि मान्छेले हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च परेको छ, यदि थप चाहियो भनेपछि मलाई सोध्छौँ र चाहियो भन्नुमा हामी पठाउँछौँ।
4: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
2: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने, र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ।
4: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्ति सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंहको देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्वौं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।

0: रसुवा भोटेकोसे बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: रसुवा भुटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईँले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन। अब निजी आवास पुनर्निर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू, प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिकको हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई,
7: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपारा नगरकोटी उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमिरेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ। त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि विपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ हुन्थे बसेर गर्थे हुन्छ हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन् तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
8: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरूङ, तपाईलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
9: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
0: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
9: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
0: पुनरुत्थान गर्न गाह्रो छ।
9: 100 हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
0: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
9: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थबाट लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ। त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
0: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
9: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको, सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनर् उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Mania Extreme Energy Drink.
1: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
4: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: रेडियो भेरी FM।

0: दिने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिने सेवाहरू हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिने सेवाहरू शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिक

0: me a
1: extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
0: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
0: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98484461।
11: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू: मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
8: Radio Bhedi FM, Radio Bhedi FM,
9: Radio Bhedi FM, 98.6 Vekti 2.7 MHz.

0: चलाइएको व्यापक अन्तर महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौं उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
2: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुंगो लागि नसकेको उनको भनाइ छ।
2: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यही बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
3: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
4: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअलिटी अब जनधनको क्षति हुन्छ बढ़ी, विशेष गरेर मान्छेको क्याजुअलिटी बढ़ी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकीकृत बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीजीले भन्नुभएको हो।
1: यो नयाँ शहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
4: अब नयाँ भनौँ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौँ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा चाहिँ निर्माण गर्ने भन्ने हो।
1: त्यही त अब टिमुरे स्याफ्रू त्रिशुलीसम्मै बाढ़ीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
4: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढ़ी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
1: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ?
4: अब अहिले विशेष गरेर भनौँ न हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढ़ीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पाचाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सड़क हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सड़क अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढ़ी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ, त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
1: अब यो भोटेकोशी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढ़ीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
4: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ, एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भव त डेढ वर्षदेखि दुई वर्षभित्रमा, अब सकियो त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन सिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि दुई वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती एक वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
1: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी भूकम्पले आफ्नो थाततलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
6: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
5: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ
7: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो जसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
5: अर्का विस्थापित आसमान तामाङ भन्छन् आफूसँग भएको एक सरो कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
8: लाइन छैन, पंखा त पायो, चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
5: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: तुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्त्याएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल

0: Extreme Energy Drink.
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको रोटेबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145480131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
7: फिजिशियन डॉक्टर सम्यक नापिक द्वारा दिने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दिने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर अशोक कुमार रोका द्वारा दिने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
10: डिप्रेसनलाई बुझौ जीवन रोजौ।
11: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम कुद्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
10: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
11: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
10: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
11: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ छानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्। दोष नदिनुहोस्। आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
10: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
11: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: खुसीको खबर
12: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
10: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
12: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
10: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
12: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
10: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
12: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
10: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
13: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
13: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 0385910199
9: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाऊँ न खाजा खान
13: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
9: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि
13: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
14: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
9: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
13: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670712484 र 97498640
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
13: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत सम्पर्क फोन नम्बर 0385212050 0385223755 मोबाइल नम्बर 9840502727
9: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 0385220045
15: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
16: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
9: सूचना
13: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
9: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड़ जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंख खस्ने, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड़ दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिंगटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
17: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
18: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
19: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: अब मेरो परमात्मा भन्दा आउन साडी लैजाऊ त्यो लुकाछु मैले भन्दाखेरिमा आउन सकेनम् प्रभु भन्दा आएर एउटा कुरा भन्छु तिमीहरूलाई, जलमा वरुण देवता रहन्छन्, वरुणको अपमान भयो, सूर्य नारायणको अपमान भयो, हामी पुरुषको नाङ्गै नहुनाले अपमान भयो, बाहिर निक्लेर साडी लिने भएदेखि सूर्यको नमस्कार, छोरा मान्छे नमस्कार, जलको नमस्कार गर अनि दिन्छु साडी, नत्र मोरेन दिन्न भन्नु लौन त है त अलि सुरी सुरी छ अगाडि हिँड्न त भनी ओडियो, म त हिँड मोर्ने बरु म त सक्दिनँ, अलि सुरी सुरी चाहिँ अगाडि ला सक्दिनँ म त हिँ बरु हिँ कुहिएर मोर्छु कत्रा मनले जाँ अघि ल एकैचोटि निस्कने भनेको एक हातले यो द्वारा एक हातले तनलाई छोपेर बाहिर निक्ले सूर्यको नमस्कार गरे भनेर आज्ञा गरिबसेको थियो। अब कुन चाहिँ हात उठाउने, बल्ल बल्ल यस किसिमबाट एउटा हात उठाएर सूर्यलाई नमस्कार गरे, कर्ण पुष्पम काट्य सूत्रम तर्जन्यम दन्तधा परम एक हस्ते प्रणाम नम्यम रौरवम नरकम प्रति भनेको छ। चोरीवालाले दाँत मान्नु हुँदैन, धागाको कन्नानी लगाउनु हुँदैन, कानमा फूल सिउराउनु हुँदैन, एक हातले नमस्कार गर्नु हुँदैन, यति गर्यो भने नरकमा जान्छ भने यसो दुई हात लाउँछौ कि नरकमा जान्छ लो भन भन्दाखेरिमा दुई नरकमा जान भन्दा दुई हातले लाम जे सिक्यो अनि साडी परमात्माले दिनु त्यो साडी पहिरे गोपिनीले। आजबाट तपाईँ हाम्रो हामी तपाईँको प्यारो मोहन, अब तपाईँसँग हाम्रो वैमनस्यता पूर्ण भयो, ईश्वर पूर्ण भयो भनेर त्यस आउने रात्रिमा सारा सम्पूर्ण गोपिनीका प्रतिमै चार सिद्धि परमात्माले गराउनु भयो। सुन्नुभोस् महाराज, यसरी परमात्मालाई गोपिनीहरूले पाए अनि त्यो रात पनि परमात्मासँग रातभरि खेले खाए नाचे गाए। भोलिपल्ट बिहान साह्रै भोक लाग्यो, भोक लागिसकेपछि अब के गर्ने भनेर गोपिनी भन्छन् परमात्मा हजुरसँग आउने भन्न अस्ति यसै रमाइलो भातै नखाएको, हिजो गए राति दिनभरि रातभरि हजुरसँग नाचेको, हिजो दिनभरि पानीमा डुबेको, आज रातभरि हजुरसँग खेलेको, मेरो भगवान खानेकुरा ल्याउन माग्दिनु पर्यो, कहाँ माग्नुहुन्छ भन्दा यहाँ तल सातवटा ऋषिहरू छन्, ती सातवटा ऋषिहरूको पासमा गएर जब यसो मागेर ल्याऊ सातवटी ब्राह्मणीहरूसँग भनेर आज्ञा गर्दाखेरिमा तिनी ब्राह्मणीका पासमा गएर माग्नु भनेर जाँदा पहिला ब्राह्मणीहरूले धन्नै मारेनन् तिमीहरूलाई खानेकुरा, बाहुनीले त्यही चाँडै दिने भए त है आखिरमा ज्यान जोगाउन धौ। त्यसो होइन, भगवान श्रीकृष्णचन्द्र परमात्मा परमेश्वर पाल्नु भएको छ भन्यो भनिसकेपछि परमात्मा शरीर हरिणी सवारी भएको भनेपछि त हामी जान्छौँ भनेर खाजा पुर्याउन भनेर गएछन्। छोडी खाजा पुर्याउन आए कृष्णलाई, एउटी पूर्ण बसेकी एउटी पूर्ण बसेकीले चाहिँ भगवानको ध्यान गरी परम गति प्रदान भयो। छोडी ब्राह्मणहरू खान पिन र सामग्री लिएर अहिले कृष्ण भगवान परमात्माको दर्शन भेट गर्नको लागि अहिले छवटी ब्राह्मणीहरू चाहिँ आइसकेका छन् र त्यसकारणले जब भगवान कृष्णका समेतमा ल्याएर खानेकुरा टक्र्याए, ल्याइए पेय चोचे भोजी आदि गरिएका सामग्रीहरू सारा चाट्ने भो पिउने भो अनि त्यसदेखि पछाडिबाट चपाउने आदि गरिएका मिठा मिठा पदार्थ ल्याएर सारा गोपिनीले कृष्ण भगवानलाई अर्पण गरिदिए, भगवान कृष्णलाई नै दिए। ल बन्द भए त खाने भयो कृष्णले मजा बलराम चाहिँ दङ परिरहेछ मेरो भाइ छैन कृष्ण भगवान परमात्मा कसो गर्ने भनेर सारा गोपिनीले परमात्मा कृष्णको अगाडि ल्याएर खानेकुरा ल्याइए पेय चोसे भोजी आदि गरिएका सामग्री ल्याएर अर्पण गरिसकेपछि भगवानले सारा सामग्रीलाई आफ्नो अनुकूलमा राखिबक्छु र सारा गोपिनीलाई प्रदान गरिबक्छु लौ त गोपिनी भनेर यसरी भगवान परमात्माको प्रार्थना गरिसकेपछि समस्त नारीहरूले कृष्ण भगवानलाई विन्ती गरी प्यारो मोहन तपाईसँग हामी अत्यन्त लोभिएका छौं, हामी तपाईसँगका पासमा रहन्छौं भनेर गोपिनीले भने ब्राह्मणले विन्ती गरे। भगवान भन्नुहुन्छ त्यसो होइन, खाना दिनेलाई आमा भन्नु भनेको छ, तपाईँहरू मेरो आमा हुनुहुन्छ भन्दाखेरिमा ती छवटी बाहुनी के भन्छन् भनेदेखि मेरो भगवान तपाईँलाई 1600 गोपिनी त धेरै भए रहन्छ, हामी छवटी के धेरै हुन्छौँ र हामी तपाईँसँगै जाने हो भन्छन् यिनीहरू पनि ती बुढी हेर दङ परेका त्यो थलपरु दङ परेका छन् यस्तो भए त किन आउँ तिम्रो भने जस्तो भयो र त्यस प्रकारबाट लो मेरो भगवान कसो गर्ने भन्दा भगवान भन्नुहुन्छ हेर्नुहोस् खाना दिनेलाई आमा भन्नुभएको कारणले तपाईहरु मेरो परम आदरणीय माताश्री हुनुहुन्छ, ऋषिपतिहरु हुनुहुन्छ, हजुरहरु जानुहोस् भन्दाखेरिमा भगवान् हामी त हजुरसँग जाने भनेर ती छडे ब्राह्मणले विनती गरे, पाऊ पायौ भगवान्।

हस यति भनेपछि भगवान सँगै इच्छा गरेका थिए, होइन गोपिनीहरू, हामी ब्राह्मणीहरू, तपाईँहरू अहिले सरासर जानुहोस्, अहिले ब्राह्मणले सम्मान गर्छन् भनेको हुनाले रुँदै रुँदै रुँदै ब्राह्मणीहरू गए भगवानको चरणमा सेवा गर्न। पतिदेवहरू बहुत प्रसन्न मुद्रामा जब बसेका रहेछन्, केलाई कहाँ गएका थियो भन्दा भगवान कृष्णलाई खानेकुरा दिएर आयौं भनेपछि धन्य रानीहरू बहुत खुसी लाग्यो। कृष्ण भगवान परमात्मालाई खानेकुरा बुझाएर आउनु, तिमीहरू जस्तो भाग्यमानी को हौ, हामीले अहिलेसम्म दर्शन पाएन, तिमीहरूले खानेकुरा दिएर आयो, जय होस् भनेर ती ब्राह्मणहरू दङ परेर खानेकुरा अर्पण गरिदिए र भगवान प्रभुका चरणमा ध्यान मनन कीर्तन गरे, खानेकुरा सारा सम्पूर्ण ल्याइए, पेय चोसे भोज्य पदार्थहरू भगवान कृष्णले ग्रहण गरी बोक्सु। महाराज परीक्षित, अब ब्राह्मणहरू यस किसिमबाट अर्पण गरेर भगवानको चरणमा ध्यान गरिकन त्यस ठाउँबाट विदा हुने विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले पूर्वार्ध कथाको 24 अध्यायमा भगवान श्रीहरि परमात्मा कृष्णले अब आफ्नो लाल बाल गाई बाछा गोठाला तमाम साथमा र गोपिनीको साथमा नाचगान कीर्तन भजन मनन गर्दै अब खर्कबाट गाउँ सवारी होइबोक्सो। अहिले गोकुलमा नन्द बाबा यशोदाले आफ्ना सुपुत्र कृष्णको आवागमनको लागि समान गारदले सम्मान गर्यो, चारैपट्टिबाट नमरङ्गका चन्दुवा पनि टाँगे, कृष्णको ध्यान गरेर बडो प्रेम साथसँग भित्राइसकेपछि आमालाई काखमा र आमाले छोरालाई काखमा राखेर आज्ञा गर्नुभयो, हरे बडो प्रेम साथसँग आज्ञा गरिबक्छु, यशोदाले कृष्णजीलाई काखमा खेलाउने, यशोदाले कृष्णजीलाई काखमा खेलाउने।

महाराज परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो सवनकादि ऋषि प्रणाली अनि त्यति भइसकेपछि बडा रमाइलोसँग नाच गान भो कीर्तन भो मनन भो भजन भो प्रार्थना भो र कृष्णको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे। अब आमा बुबाले बडो प्रेम साथसँग आफ्ना छोरालाई भित्र्याएपछि आज ज्यादै सामग्री तयारी भएको देख्छु। आमा मेरो बुबा भन्नुभयो भगवान कृष्णले के राजा भनेर सोध्नु भएको थियो, यहाँ नैवेद्य विशेष किसिमको बन्यो, सामग्री नैवेद्यहरू विशेष विशेष किसिमको बनेको छ, आज हाम्रो घरमा के को पूजा छ भन्दा त्यो कार्तिक शुक्ल पक्षको आज प्रतिपदाको दिन हो बाबा। अब पहिला काको पूजा भयो त्रयोदशी कृष्ण पक्षका दिनमा, चतुर्दशी कुकुरको पूजा भयो, अंशी लक्ष्मीको पूजा भयो, गाईको पूजा पनि भयो, गोरुको पूजा पनि भयो, पशुको पूजा पनि भयो। अहिले पूजन भनेको एक व्यक्तिको हो जसको नाम हो इन्द्र महाराजको गोवर्धन नाम गरेको पहाडमा हामीलाई पानी दान दिने, जल दान दिने, कृषि वाणिज्य गोरक्षामा सेवा गर्ने, हामी वैश्यको सेवा कर्तव्यमा पारणमा पूर्ण गर्ने भएको कारणले उनै राजा इन्द्रको पूजन गर्ने दिन हो भन्दा मेरो बुबा पानी पार्ने भनेको जब इन्द्रले फोरा भन्नुभएको थियो हो भन्नुभयो नन्द बाबाले, पानी पार्ने इन्द्रले होइन, पानी पार्ने भनेको प्रकृतिले हो पिताश्री, पानी पार्ने प्रकृतिले हो, प्रकृतिबाट पूजन हुन्छ, प्रकृतिले पानी पार्ने हुनाको कारणले प्रकृतिको भण्डार भनेको गोवर्धन पहाड, गोवर्धन पहाडमा हामीले पूजा गरेदेऊ, उनैको पूजाको प्रभावबाट हाम्रो गाईको रक्षा हुन्छ, त्यहाँबाट छुटेका मुहानका पानीले हाम्रो सिँचाइ हुन्छ, हाम्रो पशुहरूको रक्षा हुन्छ, केही काम गर्ने भनेर आज्ञा गरिबस्यो। हस् त्यसो भएको खण्डमा बडो आनन्दका पासमा ध्यान गरे, मनन गरे, कीर्तन गरे र अनि त्यसदेखि पछाडिबाट भगवान कृष्णको जब ध्यान गरे, मनन गरे, कीर्तन गरे, अत्यन्त प्रभावबाट प्रभुको महिमा जाने र कृष्णले बडो आनन्दको साथमा खेलको प्रयोजन ग्राही बक्सियो महाराज परीक्षित। यही प्रकारबाट खेलको प्रयोजन सारा ग्राही सकिबक्सेपछि र साक्षात्कार कृष्णको महिमा परमात्माको बाध्यताको प्रकरण सारा सम्पूर्ण प्रभावबाट प्रमाण गरिसकिबक्सेपछि अहिले कृष्ण भगवानको महिमाको बारेमा सारा सम्पूर्ण घन यथार्थ पक्षको प्रमाण राजा परीक्षितलाई सुखदेवले बताइबक्सु र अहिले गोवर्धन नाम गरेको पहाडमा कृष्ण भगवानले गोवर्धन पहाडकी पूजा गर्नको निमित्त प्रकृतिको संरक्षण सम्वर्धनको निमित्त पर्यावरणको लागि गोवर्धनको पूजा गर्न आज अठोट गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवतमा प्राणको।

श्रीमद भागवत महापुराण को अहिले दशम स्कंद 35 अध्याय को बीच महाराजा परीक्षित दाई सुग्रीव स्वामी ने बताउनु भयो। अवराश मंडप में परमात्मा कृष्ण को सम उपस्थित हुनुभन्दा पहिले यस्तो घटना का विवरण प्रस्तुत भए महाराज परीक्षित। त्यसै बेलामा कृष्ण भगवान परमात्मालाई माताजीले बहुत खोज्नुभयो, पाउन सक्नु भएन। घर घरी जानुभयो, छोरो खोज्नुभयो, पाउनु भएन। कहाँ गयो मेरो बाबू? कृष्णलाई खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदा कोही दिन कसैले कहीँ बाट फेला पारेर ल्यायो भने पनि फेरि गोपीले तुरुन्तै विस्थापित गराएर लगिहाल्ने। अति नरमैलो प्रभावबाट आमा आफ्ना पुत्र कृष्णलाई खोज्नुहुन्छ, बारम्बार जंगल जंगल भ्रमण गर्नुहुन्छ, राति राति गाउँ ढुल्नुहुन्छ र आखिरमा छोरो खोज्न भनेर सवारी हुन्छ। अरे कृष्ण भगवान परमात्माले सारा गोपीको पासमा बसेर विचारपूर्वक आज्ञा गरिरहे बक्सेको बेलामा सारा गोपिनीले कृष्ण भगवानको प्रतिमा दोहोरी युक्त गानाको प्रयोजन गर्दै भन्न लागे। वाम बाहु कृत वाम कपोलो बल्गी बरादरार पुत बेणुम, तपाईँको दाहिनीपट्टि जब यस किसिमबाट लाल लाल त्यो परम सुन्दर प्रकारको ओठमा दाहिनीपट्टि बाट देब्रेपट्टिसम्म लड्केर बस्न पाउन सक्ने त्यो जब बाँसुरी पाउने त्यो बाँस कति भागी मानी हो। कोही बाँस लास बोकेर गएका छन्, कोही बाँस डाँडा र भाटा र किला र चुहा चोया बातामा परिणत भएका छन्, कोही बाँस जब यस किसिमबाट सारा सम्पूर्ण गर्न आफ्ना गाँधमा सुकेर जब लडिरहेको छ, तर कोही चाहिँ बाँस भगवानको ओठमा गएर विराजमान हुन पाउने त्यो बाँसले के पुण्य गरेका थियो भगवान? त्यो बाँस मुरली पाउने बाँसुरी पाउने त्यो बाँसको गाँस कति भाग्य मानी हो? सम्झेर ल्याउनुहोस् त, कति भाग्य मानी हो त्यो? अनि फेरि त्यसपछिबाट भगवान भन्नुहुन्छ, होइन त्यो बाँस केही भाग्य मानी होइन। दोहोरी गानामा भने नि फेरि जवाब भगवान आज्ञा गर्नुहुन्छ। त्यति मात्रै होइन गोपिनीहरू, कारण के छ भनेदेखि युगल भागमा तिमीहरूको शरीरमा लाल लाल परम सुन्दर पाकेको गोलकाग्री जस्तो जब त्यो कुर्कुच्चामा त्यसमाथि बसेर छुमो छुमो छुमो नाच्न पाउनेवाला त्यो वज्र पाउनेवाला चाँदी पाउने त्यो पाउजु पाउनेवाला त्यो चाँदी कति भाग्यमानी हो? फेरि भगवान भन्नुहुन्छ, त्यसो होइन, म गोपिनी भन्छन् त्यसो होइन भगवान। हजुरको दाहिनेपट्टि जब जब शरीरको शिरमा लर्क लर्किएर अत्यन्त सुन्दरताले बस्न पाउने त्यो शिरमा चढ्न पाउनेवाला त्यो मयूरको प्वाख त्यो मयूर नै कति भाग्यमानी हो? त्यो प्वाख पाउने मयूर नै हेर्नुहोस् त। भगवान भन्नुहुन्छ, त्यो मात्रै होइन, तिमीहरूको शरीरमा अङ्गहरूमा सारा सम्पूर्ण गर्न ढाक छोप गरेर बस्न पाउने शरीरका बदनहरूलाई त्यो रेशम किरो त्यो कपडा पाउने रेशम किरो कति भाग्य मानी हो? यही किसिमले जब अत्यन्त प्रेम साथसँग कुराकानी ध्यान मनन कीर्तन भइरहेकी थियो त्यस बेलामा गोपिनीले गाएको परमात्मासँगको युगल भागमा आउन कृष्ण बसन्न।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
7: खुशीको खबर:
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
7: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
7: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
8: जीवनमा उता

0: चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: खुसीको खबर,
0: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
0: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
0: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
8: यो सोलर बलियो र भयपर्द छ।
10: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण
12: विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र